0: थिइन्। न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदामा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपतमा ठूलो गिरावट आएको देखिएको छ। पश्चिम एसियामा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित हुँदा सरकारले गत चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो। नेपाल आयल निगमले उपलब्ध गराएको तथ्याङ्क अनुसार विदाको निर्णय हुनु अघिको 21 दिन र निर्णय पछिको 21 दिनका तुलना गर्दा पेट्रोल र डिजेल दुवैको बिक्रीमा कमी आएको पाइएको हो।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: बेलको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा स्योर शॉर्ट गिफ्ट वॉशिंग मशीन में 6 केजी एरियल मैटिक डिशवाशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। करको दर घटाउँदा समग्र राजस्व नघटेका कारण उदाहरण धेरै देशमा रहेको उहाँको भनाइरहेको छ।
3: देशको समग्र कुल गृहस्थ उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल गृहस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान 3.85% भन्दा बढ़ी हुने देखिएको छ।
2: नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद गरिएको भन्दै थप दबावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले श्रमजीवी पत्रकारको हितमा सरकारले सकारात्मक पहल नगरेको र खर्च कटौतीको बहानामा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्रै दिने निर्णय गरिएको आरोप लगाएको छ। महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारी रवैया सच्याउन सूचनाको पहुँचमा नियन्त्रण नगर्न श्रमजीवी पत्रकारको पक्षमा पहल गर्न तथा सरकारी सूचना वितरणमा रहेको विभेद हटाउन पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले व्यवस्था गरेको छ।
3: पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ। बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ। आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो।
2: घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले 50 लाख नगद फरौटी वा सो बराबरको बैंक ग्यारेन्टीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गरेको आदेशमा बुधबार सार्वजनिक भएको लिखित आदेशमा उक्त थरौटी लिएर पूर्व मन्त्री गुप्तालाई थरौटीमा थुनामुक्त गर्न उल्लेख गरिएको छ।
3: अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थको आकाशीयको मूल्य वृद्धिको असर जलविद्युत उत्पादनमा पनि परेको छ। विशेष गरी डिजेलमा बढ़ेको मूल्यले निर्माणाधीन जलविद्युत आयोजनामा करिब 15% दैनिक लागत बढ़ाएको छ।
2: बुधबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक 30.08 अंकले बढ़ेको हो। 2721.73 बिन्दुदेखि खुला भएको नेप्से 2756.11 बिन्दुसम्म पुगेको थियो भने 2720.75 बिन्दुसम्म सरेको थियो। अन्तिममा भने नेप्से 2754.48 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबमा नेप्से 1.10% बढ़ेको जनाइएको छ।

0: हजारमा दिस होम सबै रिचार्ज गर्नुभयो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सेलाउन नपाउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ बीच भेटवार्ता भएको छ। विश्व राजनीतिका दुई शक्तिशाली नेता शी जिनपिङ र पुटिन बीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारा फात्ते बढ़ाएको छ। एकातिर युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध, अर्कोतिर पश्चिमा देशहरूसँगको चिसिदो सम्बन्धका बीच पुटिनको बेजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रूसको बलियो गठबन्धन
5: अब खेल र खेलाड़ीका खबर। नेपाली महिला राष्ट्रिय क्रिकेट टीमले घरेलु टोली मलेसियामाथि पहिलो 2020 अन्तर्राष्ट्रिय खेलमा संघर्षपूर्ण जित हात पारेको छ। मलेसियाको क्वालालामपुर स्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गर्दै दुई खेलको श्रृंखलामा 1-0 अग्रता बनाएको हो।
4: अब विचार तथा विश्लेषण। अनिलमा रूमलिएको कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी लेख्नुहुन्छ। लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित बालिन शाह प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन्। बहुदलीय प्रणाली अन्तर्गत बालिन प्रधानमन्त्री भएका छन् र उनी रासपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनी स्वदलको नेता हुन् भनेर बालिनले नै बोलेको सायद कसैले सुनेको होला। कांग्रेसको पुनरुत्थानका लागि कांग्रेस विधि र विधानमै चल्नु पर्दछ। सहमतिका नाममा विधान कुल्चने र नेताहरूको स्वार्थपूर्ति गर्ने प्रक्रिया मिच्ने कार्य गरियो भने भोलिका दिनमा कांग्रेसलाई तैबली पनि बसाउन सक्दैन। कांग्रेसको अहिलेसम्मको अवस्था हेर्दा विक्रमसम्म 2048 र विक्रमसम्म 2056 केन्द्रीय सदस्य भएको व्यक्ति आज पनि केन्द्रमै छ तर उसले त्यसपछि वडामा गएर चुनाव लड़ी महाधिवेशन प्रतिनिधि बन्नु परेको छैन।
5: अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग संवाद गरेको छ। संवादका मुख्य बुदाहरू यस्ता छन्। बाध्यात्मक रूपमा विशेष महाधिवेशन आयोजना भएर नेतृत्व परिवर्तन भयो। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत यसको वैधानिकता र आधिकारिकताको विवाद टुंगिसक्दा पनि उहाँहरूमा त्यो स्वीकारोक्ति देखिएको छैन। अहिले एक प्रकारको हाई बार्गेनिङमा हुनुहुन्छ। विरोध र प्रश्न उठाएर ठूलै चीज प्राप्त भयो भने मात्र स्वीकार्ने कि भन्ने अन्तर्य देखिन्छ। सभापतिजीले पनि बोलिसक्नु भएको छ। अब पार्टीभित्र विभेद, पक्ष विपक्ष, काखा पाखा वा संस्थापन इतर भन्ने बेला छैन। 60-40 अध्याय अब टुंगिसक्यो, त्यो इतिहास भयो। प्रतिशोध भन्दा पनि काममा सहजताका लागि गरिएको परिवर्तन। 14 महाधिवेशनको संरचना र विशेष महाधिवेशनबाट बनेको समितिलाई मर्ज गर्न प्राविधिक र वैधानिक रूपमा सम्भव नै छैन। सबैले पार्टी नेतृत्व विशेष महाधिवेशनको निर्णय र यसको वैधानिकता तथा आधिकारिकतालाई स्वीकार गर्ने हो भने अब विवाद गरिरहनु पर्ने कुनै ठाउँ नै छैन। पार्टीलाई घाटा पुग्ने गरी गरिने कुनै पनि भेला वाञ्छित र ग्राह्य हुँदैनन्। सबै कुरा वैधानिक रूपमा टुंगिसकेपछि विधान र संरचना बाहिर बसेर त विवाद मिल्दैन नि। विवाद मिलाउन त पार्टीको वैधानिक संरचनाभित्र प्रवेश गर्नुपर्छ भन्ने हाम्रो भनाई यति हो। अहिलेको विवाद त त्यस्तो चर्को वा क्लाइमेक्समै पुगेको अवस्था होइन, यो सामान्य मतमतान्तर मात्र हो। जरा अभियान अहिले जारी छ। यसको मुख्य उद्देश्य पार्टीको तल्लो तह ग्रासरूटसम्मको वास्तविक अवस्था बुझ्नु हो। शेरबहादुरले अब अभिभावकको भूमिकामा रहेर हामीलाई मार्ग निर्देशन गर्नुपर्छ। मर्निङ सोज द डे भने जस्तै अहिलेको सरकारले गरेका कामहरू हेर्दा धेरै सन्तुष्ट हुने ठाउँ छैन। अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग गरेको संवादका मुख्य बुदाहरू हुन् यी। पूर्व संस्थापन पक्ष हाई बार्गेनिङ गरिरहेको छ शीर्षकमा यो संवाद छापिएको हो।
4: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसपछि विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा नै बहस सुन्न सक्नुहुनेछ र नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 7 गते बिहीबार, मे 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको पञ्चमी तिथि, विश्व संस्कृति दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाली चिया निर्यातमा भारतको कुकुलो नीति, धानको उत्पादन घट्दा मधेस, प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत।
1: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारेज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा।
0: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी साइन सीमा विवाद का कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको किसानको गुनासो।
1: द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति।
0: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, अमेरिका आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानमा फर्कियो। छैठौं अन्नपूर्ण म्याराथन 20 गते हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाली चिया निर्यातमा भारतले खुकुलो नीति लिएको प्रसंग।
1: भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले 1 मेदेखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको थियो, जसका कारण नेपाली चिया उद्योगले निर्यात गर्दा झन्झट झेल्नु परेको थियो। भारतको टी बोर्डले 1 मेदेखि लागू हुने गरी नेपाली चिया बोकेको प्रत्येक गाड़ीको नमूना परीक्षण गर्ने जनाएको थियो। भारतले चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवरोध खड़ा गरेको थियो। परीक्षणको रिपोर्ट आउन कम्तीमा 15 दिन लाग्ने गरेको थियो, जसका कारण पछिल्लो 19 दिनमा गएको 2 गाड़ी पनि नेपाली चिया भारतीय गोदाममा थन्किएका छन्। जुन चियाको ल्याब परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुले बताउनुभयो। तर 19 मेमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उहाँले बताउनु भएको छ। संशोधन गर्दै नेपाली चिया माथिको कड़ाई खुकुलो बनाएको छ। 1 मे यता प्रत्येक गाड़ीको परीक्षण गर्ने भनिए तापनि अब एसओपी संशोधन गरेपछि संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याइएको पनि पराजुले बताउनु भएको छ। नेपाली चियाको मुख्य बजार भारत मानिन्छ। नेपालमा उत्पादन हुने सीटीसी र अर्थोडक्स चिया ले वर्षेनी करिब 5 अर्बको विदेशी मुद्रा भित्राउँदै आएको छ। नेपालबाट निर्यात हुने चियामध्ये करिब 95% चिया पूर्वी नाका काकरभिट्टाबाट निर्यात हुँदै आएको छ। त्यस्तै अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको पनि उत्पादक किसानहरूले बताएका छन्।
0: आगामी आर्थिक वर्षको बजेट सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी संघीय संसद सचिवालयले तयारी गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 15 जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोशिश भइरहेको छ। उक्त हल 400 सीट क्षमताको छ। विभागका अनुसार संघीय संसद भवनको समग्र भौतिक प्रगति 96% पुगेको छ। प्रतिनिधि सभामा हलको मात्रै भौतिक पूर्वाधारतर्फ 99% प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति 96% पुगेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठले 15 गते संसद चलाउने गरी हलको निर्माण कार्य सकाउने कोशिश भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सिंहदरबार स्थित पुतली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा 8 ब्लक छन् भने 12 छुट्टा छुट्टै भवन बनाइएको छ, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा 100 सीट क्षमताको राष्ट्रिय सभा छ। यी दुवैका बीचमा मुख्य प्रवेशद्वार छ जसको दाहिनेतिर राष्ट्रिय सभा र देव्यतर्फ प्रतिनिधि सभा छ। मुख्य भवनसँगै सहायक भवनहरू पनि छन् जहाँ संसदीय दलको कार्यालय, समितिको हल, दुईवटा संसद सचिवालय भवन, पुस्तकालय, संग्रहालय र समयनागृह लगायत छन्। भीभीआईपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँ सहित आवश्यक सबै सेवा समेटिने संरचना पनि तयार हुन लागेको छ। यसैबीच प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड देखाए। उक्त पार्टीले 4 जेठ यता हरेक बैठकमा प्लेकार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साङपाङ सहितका सांसदहरू प्लेकार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा रहन पटक पटक चेतावनी दिनुभयो।
3: माननीय सदन
0: रोधलाई हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड

0: ती पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न माननीय सदस्यहरूलाई आग्रह गर्दछु।
1: नियम 15(2) पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रतिपक्षीको आवाज दबाउन नपाइने जस्ता नारा लगाएर विरोध जनाइएको थियो। संसदीय विभेद बन्द गर्न, बोल्ने समय बढ़ाउन र विदेशी ऋण बन्द गर्न पनि श्रम संस्कृतिको माग छ। सुकुम्बासी र गरीबलाई बाँच्न दिनुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ठगी गर्नेबाटै रकम फिर्ता गराउनुपर्ने र सरकार जवाबदेही नभए राजीनामा दिनुपर्ने माग पनि श्रम संस्कृति पार्टीले राखेको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 3 भने अभद्र व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम पटक पटक आग्रह पनि गर्नुभयो। नियम 30 रहेको व्यवस्थातर्फ उहाँले ध्यानकर्षण गराउँदै आउनु भएको छ। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ।
2: सरकारले तोकेको खोला किनारको मापदण्ड बाहेक दायाँ बायाँ थप 20 छरेर संरचना निर्माण गर्नुपर्ने आफ्नै फैसला सर्वोच्चले खारेज गरेको छ। हिजो सार्वजनिक एक फैसलाको पूर्ण पाठमा सर्वोच्चले उक्त फैसला कार्यकारी नीतिगत क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरेको छ। 2065 मंगिरमा निर्धारित मापदण्ड भन्दा धेरै हुने गरी सर्वोच्चले फैसला गरेको थियो। जुन कार्यान्वयनमा गए 8,300 भन्दा बढ़ी घर तथा टहरा भत्किने र 42,000 नागरिक विस्थापित हुने अनुमान गरिएको थियो। क्षतिपूर्ति बाफत मात्र राज्यले 21,26 रूपियाँ आवश्यक पर्ने पनि जनाइएको छ। यसमा सरकार पुनरावलोकनमा गएकोमा सर्वोच्चको पूर्ण इजलासले 20 मापदण्ड सम्बन्धी फैसला गत 4 माघमा उल्ट्याएको थियो। यसैबीच प्रधान न्यायाधीश नियुक्तिमा असन्तुष्ट सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल लामो विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माले पदभार ग्रहण गर्नु अगावै उहाँले 20 लागि विदा लिनु भएको हो। सामान्यतया न्यायाधीशले विदा लिई स्वीकृत भएपछि विदा बस्नुपर्छ, तर मल्लले मंगलबार नै कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफ्नो विदा स्वीकृत गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट किसानको अपेक्षा
3: क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ।
2: रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव। स्थानीय तहले कृषकमा पर्याप्त लगानी नगरेको गुनासो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
8: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि

0: संदेश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
4: बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैङ लामपाटा च्याचौर क्षेत्रमा उत्पन्न सीमाना विवाद हिंसात्मक बनेपछि छ जना गम्भीर घाइते भएका छन्। सीमा क्षेत्र लामपाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढ़ाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढ़ेको हो। त्यही क्रममा साईपालको आधार शिविर रानीसैङ जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्के गार्डमा रिप गाउँ र खरपुर नाथका राय थाली गाउँका युवाहरूको समूहले आक्रमण गरेको थियो। साइपल जान लागेको धनगढ़ी उपमहानगरपालिकाको टोलीलाई पनि युवा समूहले फर्काइदिएको छ। घाइते मध्ये चारजनालाई सिमरिक एयरको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियो। स्थानीय कवारी खोला भन्दा वारीपट्टी चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले सीआईएनलाई बताउनुभयो।
5: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर अझै उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर पाँचजना घाइते हो। पाँचजना मध्ये चारजनालाई आज चुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
3: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा पदमा छँदा राइदाई अहिले मुद्दामाथि मुद्दा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। भ्रष्टाचारको रकमी बलमा सत्ता र शक्तिलाई नै फनफनी घुमाउन सक्ने दुई पात्र नेपालको प्रशासनिक वृत्तमा चर्चित थिए। चर्चित त अहिले पनि छन् तर चर्चा चाहिँ पहिलेको भन्दा ठिक उल्टो छ। केही वर्ष अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेका उनीहरू अहिले मुद्दै मुद्दाको खातमा अनिश्चित जेल जीवन कटाइरहेका छन्। उनीहरू आईटीका हस्ती विकल पौडेल र सुनिल पौडेल रहेको भनेर उल्लेख गरिएको छ। भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा भनेर खबर लेखिएको छ। पूर्व मन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति। धेरै सम्पत्ति स्रोत खुलाउन सकेनन्, जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र शीर्षकमा अर्को खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब भन्दा धेरैको सम्पत्ति भेटिएको हो। अर्को खबर भित्री पन्नामा छ। धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम अर्थात 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुनी राज लामिछानेले धान बालीको उत्पादनमा आएको गिरावटले मधेसको आर्थिक वृद्धिदर कमजोर नै देखिएको उल्लेख गर्नुभएको छ। बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी प्रदेशमा 5.01%, लुम्बिनी प्रदेशमा 2.87% रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा 2.94% र सुदूरपश्चिम प्रदेशमा 3.28% आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। समग्र मुलुकको जीडीपीको आकार 66 खर्ब हुँदा बागमती प्रदेशको मात्रै 24 खर्ब 23 अर्ब हुने अनुमान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको खबर छ। स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य मन्त्रालयले भने कतिपय चिकित्सक र व्यवस्थापन संघको मिलेमतोमा नै अस्पताल कतिपयले बदमाशी गरेको भनेर पनि यस अगाडि भन्दै आएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरे कार्यवाही शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन पनि दिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा जलवायु संकटसँग जुझ्न खेती प्रणाली नै परिवर्तन शीर्षकमा परमानन्द पाण्डेले ठिकापुरबाट लेख्नुभएको खबर छापिएको छ। रकम उठाइदिने भन्दै झुट्टा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी शीर्षकमा अजबी पौड्यालले लेख्नुभएको खबर छ। त्यसै गरी गोर्खापत्र दैनिकमा सगरमाथा आरोहीको लाम शीर्षकमा मीन भण्डारीले लेख्नुभएको खबर छापिएको छ। एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। विश्वविख्यात आरोही कामेरिता शेर्पा 32 पटक सगरमाथा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङ दावा पादावा शेर्पा 30 पटक सर्वोच्च शिखरमा पुग्नुभयो। सोलुखुम्बुको पाङबोचेका 49 वर्षीय शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान पनि बनाउनु भएको छ।
4: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा अनिल गिरीले खबर लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचार परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट छैन। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ भने दक्षिण एसियामै उच्च करको बोझ नेपालमा शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा छ। स्थलगत अनुगमन गरेर फर्क्यो एपीजी टोली शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पृष्ठमा प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामको आदेश कार्यान्वयन शीर्षकमा अर्को खबर छ। त्यस्तै प्रशिक्षकबाट उद्यम यात्रामा हुम्लाकी अम्बिका शीर्षक दिएर पनि अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ। यो नागरिक दैनिकमा प्रकाशित खबर हो।
3: क्यानलाई छुट्याउने विधेयक कानून मन्त्रालय पठाइँदै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छापिएको छ। सरकारले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा ब्ल्याक लिस्ट कालो सूचीबाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार युरोपियन अडिटले उठाएका मुख्य शर्तहरूमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको हो। नेपाललाई ईयूको ब्ल्याक लिस्ट अर्थात कालो सूचीबाट हटाउन संरचनागत सुधारको लागि पहल थालिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारी निकायहरूले सार्वजनिक खरिदका व्यवस्थालाई व्यवस्था गरी लापरवाही गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरूमा परेको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 6 सार्वजनिक निकायले निर्माण स्थल तयार नभई निर्माण स्थलबाट हटाउनु पर्ने रोग बिरूवा हटाउने सुनिश्चित नभई बजेट सुनिश्चितता नगरी वा अन्य खरिद पूर्वका तयारी नगरी बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ। तर सार्वजनिक निकायहरूले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ। नागरिकले समयमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।
4: साझा खबरमा अब विदेशका खबर. गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालमा प्रयोग हुने करिब 76% चिकित्सकीय स्क्यान उपकरणहरूमा समस्या देखिएको छ, जसले गर्दा बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्. गाजा स्थित स्वास्थ्य निकाय अन्तर्गत चिकित्सकीय उपकरणमा समस्या आउँदा अस्पतालमा स्वास्थ्य कर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा स्रोत साधन बिना नै सेवा प्रवाह गरिरहेका छन्. पछिल्लो साता हर्मुज जलमार्ग भएर जल जहाजहरूको आवाजात बढ़ेको छ. इरानसँग सम्बन्धित व्यापार गतिविधि बढ़ेसँगै जलमार्गमा आवाजात वृद्धि भएको हो. यद्यपि अमेरिकाले लगाएको प्रतिबन्ध भनी अझै कायम रहेको छ र बेलायत सरकारले नयाँ व्यापार अनुमति अनुसार भारत र टर्की जस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रूसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल आयात गर्न अनुमति दिएको छ. अमेरिका, इजरायल र इरान बीचको द्वन्द तथा हर्मुज जलमार्गमा जारी अवरोधका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ेको भन्दै यस्तो अनुमति प्रदान गरिएको हो.
3: साझा खबरमा अब खेल खबर. राष्ट्रिय महिला टोलीले बुधबार हिजो मलेसियालाई पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा दुई विकेटले हराएको छ. दुई खेलको टी ट्वेन्टी आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली मलेसियाले पहिले ब्याटिङ गर्दै 66 रनको योगफल बनाएको थियो. प्रत्युत्तरमा नेपालले 17.3 ओभरमा 8 विकेट गुमाएर 71 रन जोड़ेको थियो. मलेसियाको पूरै इनिङ्स 16.5 ओभरमा समेटिएको थियो. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले हिजो सबै फर्म्याटका वरियता सार्वजनिक गरेको छ. नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान सुधार गर्दै शीर्ष 100 भित्र आफूलाई समावेश गर्नुभयो. गत साता पनि आईसीसी एक दिवसीय वरियतामा आसिफ शेख र दिपेन्द्र सिंह ऐरी शीर्ष 100 भित्र अट्नु भएको थियो. एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान उहाँले सुधार गर्नुभएको छ. नेपालका स्पिनर ललित राजवंशीले एक दिवसीय बलिङमा 16 स्थान सुधार गर्नुभएको छ. एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 25 स्थानमा हुनुहुन्छ भने उहाँले 3 स्थान सुधार गर्नुभएको छ. यसैबीच आईसीसी विश्वकप लीग दुई शीर्ष स्थानमा अमेरिका फर्किएको छ. आईसीसी विश्वकप लीग दुई अन्तर्गत स्कटल्याण्डलाई 6 विकेटले हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उक्लिएको हो. त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई नै हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा पुगेको थियो. नेपालसँग स्कटल्याण्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो. पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनाएको थियो.
4: किसानका लागि स्थानीय सरकारले गरेको र गर्न बाँकी काम के छन्? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
0: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा.
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
4: साझा खबरमा अब किसानले स्थानीय सरकारबाट गरेको अपेक्षा. तीन तहका सरकारले किसानका लागि विशेष कार्यक्रम ल्याउन प्रतिस्पर्धा गरेको जस्तो देखिए पनि वास्तविक किसानले सहयोग नपाएको गुनासो आउन छोडेको छैन. स्थानीय सरकारले अहिले खेती किसानीका लागि गरेको काम र किसानको अपेक्षाका बारेमा पाल्पाका युवा किसान कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं.
7: पहिला जो कुरा बिग्रिन्थ्यो अहिले त्यो कुरा बिग्छ. पहिला अमृषा तपाईँको अमृषाको जंगलै भए पनि तपाईँ त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्रिन्थ्यो. अनि अहिले चाहिँ तपाईँको त्यो अमृषो खोजी खोजी आउनुहुन्छ, अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ, होइन आउनुहुन्छ नि त. अहिले त उत्पादन गरेर घर राख्ने हो भने बेच्न जानु पनि पर्दैन, घरै घरै आउनुहुन्छ. बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा.
3: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ, राम्रै सहयोग पुगिरहेका छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव?
7: हजुरले जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस्, हामी सहयोग गर्छौं। सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्। किन आफ्नो काम आफै गरिरहन् नि त। र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यता उता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ, त्यस्ता पालिका असफल पनि छन्। तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका यति नम्बरमा पर्यो उति नम्बरमा पर्यो भन्नुहुन्छ, कारण त्यही नै।
8: लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि अथवा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ।
7: पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि, मेन सरकारको प्रमुख त उहाँ नै होइन। अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ यसमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ, टोली खटाउनु भएको छ। अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उयो पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ।
8: जानकारी पनि स्थानीय सरकारले दिन्छ, जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला, त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
7: छैन, यो यस्तो छ आईटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
8: दिनुपर्छ कि गर्दैन?
7: दिनुपर्छ त, धेरै राम्रो। अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबैभन्दा प्रमुख कुरा के हो भन्ने गर्दा पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त। त्यही गर्न नसक्दाखेरि तपाईँको यहाँ असफल भइरहेको छ। एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन। मैले सुन्तला उत्पादन गर्छु केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौ, तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त। त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि, सुन्तला जोन छ पकेट एरिया छ, त्यहाँ कति पैसा पालिकालाई करोड छ होला। उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो नि त। त्यो स्थानीय त त्यसै चलिहाल्छ।
8: युवा किसान तथा अभियन्ता कमल घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: नेपाली चिया निर्यातमा भारतको खुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत,
8: स्वास्थ्य बीमा कार्यक्रम प्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्च द्वारा खारिज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा,
9: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको गुनासो,
8: द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति,
9: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, आईसीसी अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, छैटौं अन्नपूर्ण म्याराथन 20 गतेबाट हुने।
8: साझा खबर कन्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा देखिने दृश्य र त्यहाँ भइरहेका विभिन्न बहस, जहाँ श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड नै भित्रै लगेर दिनदिनै देखाउने गरेका छन्। यसैका कारण सभामुख र श्रम संस्कृतिका सांसद बीच नोकझोंक पनि निरन्तर भइरहेको छ। कार्यवाहीको चेतावनी सभामुखको तर्फबाट पटक पटक आइरहेको छ। यहाँ संसद भवनको भित्रपट्टिको जस्तो दृश्य देखाइएको छ, जहाँ श्रम संस्कृतिका जस्ता देखिने केही सांसद छन् प्लेकार्ड हातमा राखेर अगाडिपट्टि उभिएको जस्तो देखाइएको छ। सभामुख ढोलप्रसाद अर्याल जस्ता देखिने व्यक्ति अगाडिपट्टिबाट केही भनिराखेको जस्तो पनि देखाइएको छ। माथि यस्तो लेखिएको छ, यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला।
9: हवस्त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910। तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी निची वा घुसाई खाएको सम्बन्धी विवाद।
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
3: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
2: गाली बेइज्जती सम्बन्धी विवाद।
3: लुटपिट सम्बन्धी विवाद।
2: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
0: बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: मंगल सूत्र झुमका र पाउजु का बनाएर ल्याउनु भो।

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069908 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: ओइस्वामा सुन्नुहोस् न,
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: दैनिक रु 197 मा रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896699998।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: अहिले बिहानको 5 बजे हजुरको रेडियो

0: तपाईँको चाहिँ मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यतिकै प्रयोग भइरहेको छ सूचना प्रविधि, त्यो हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ अहिले।
1: जस्तो अब एउटा विद्यार्थीले एसई दियो, भर्खरै अब एसईको नतिजा आएको छ, अब विद्यार्थी अहिले प्रविधिसँग जोडिएर शैक्षिक पाठ्यक्रममै समावेश पनि छ, जस्तो एसई पढेको विद्यार्थीले कसरी आफूलाई अगाडि बढाउन सक्छ यो सूचना प्रविधिसँग आत्मसात गर्दै?
0: अब सूचना प्रविधि एज अ पढाइ एज अ सब्जेक्टमा चाहिँ यहाँ दुईटा विधा छन्। विधा इन द सेन्स चाहिँ एउटा चाहिँ जुन विधामा जुन खालको पढाइ पढे पनि, जुन स्ट्रिममा गएर पढे पनि, भोलि जुन पेसा अँगाल्ने गरी पढे पनि सूचना प्रविधिको प्रयोग बिना त्यो पेसा सम्भव छैन। एकातिर जस्तो तपाईँ डक्टर बन्नुभयो चाहियो, वकिल बन्नुभयो चाहियो, इन्जिनियर बन्नुभयो चाहियो, लेखक बन्नुभयो चाहियो, होइन कवि बन्नुभयो चाहियो, तपाईँलाई चाहिँ अब के बन्ने, इभन अब त गाडी ड्राइभिङ मात्रै गर्छु भने पनि अब सूचना प्रविधिको म चाहिँ चालक बन्न नसक्ने अवस्था आएको छ भनेपछि एउटा पाटो भनेको चाहिँ सूचना प्रविधि मेरो जीवनका हरेक जीवन पद्धतिमा आएर अट्याच भइसक्यो भने चाहिँ सूचना प्रविधि म जान्दिनँ, म थाहा पाउँदिन भन्नेको त कुनै छुटै छैन अबको यो जेनेरेसनलाई, एउटा पाटो त्यो भयो एज अ प्रयोगकर्ता त्यसको। अब अर्को सूचना प्रविधि सम्बन्धी हायर एजुकेसन लिएर उच्च शिक्षा नै लिएर अनि त्यसपछि चाहिँ म के त भन्दाखेरि त्यस्ता सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयरहरू एप्लिकेसनहरू त्यस्ता अन्य चाहिँ प्रविधिहरू टेक्नोलोजीहरू बनाउने लेभलमै म कन्ट्रिब्युट गर्छु नि त भनेर जान्यो भने त्यो अर्को लेभलको भयो। अब त्यहाँ यो दोस्रोवाला पाटोमा चाहिँ एज अ करियर उत्पादनशील ठाउँहरूमा अब एज अ करियर चाहिँ त्यहाँ जान सक्ने भयो। अब त्यहाँ जाने क्या त तपाईँको अहिले के हो भने एउटा अब अहिले ल म कन्टेन्ट क्रिएटर बन्छु भने हायर एजुकेसन लिएर उच्च शिक्षा नै लिएर अनि त्यसपछि चाहिँ म के त भन्दाखेरि त्यस्ता सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयरहरू एप्लिकेसनहरू त्यस्ता अन्य

0: चाहिँ त्यसका आफ्नै पाथवेहरू छन् त्यहाँ जानलाई, सफ्टवेयर बनाउने, डेभलपर के अरे मोबाइल एप्लिकेसनहरू बनाउने, अथवा ठुल्ठूला उपकरणहरू बनाउने, यो आइओटी भन्छ इन्टरनेट अफ थिङ्स भनेको उपकरणहरूमा सूचना प्रविधिलाई जोडिदिने। उदाहरणको लागि तपाईँलाई माथि रारामा चाहिँ एउटा आइओटी इनेबल्ड एउटा चाहिँ मेट्रो स्टेशन राख्ने र त्यहाँ भएका गतिविधिहरू, त्यहाँ लागेका हावा हुरी, त्यहाँको चाहिँ पानी हिउँ सबै सेन्स गरेर तत्कालै छिनका छिन त्यो चाहिँ सिग्नल काठमाडौँमा पठाउने, भनौँ न उदाहरण सामान्य कुरा हो। त्यो ठुलो कुरा भने मैले यस्ता खालका जुन प्रयोग गर्दै गर्दै जान सक्ने ठाउँहरूमा चाहिँ तपाईँलाई सूचना प्रविधिकै पढाइ गर्नु पर्यो। अब त्यसको लागि चाहिँ त्यो प्रयोग गर्नलाई अघि तपाईँले भनेको यसी दिइसकेपछि तुरुन्तै त्यस्ता स्पेसलाइज सेक्टर त हामी कहीँ पनि छैन। नर्मली बाह्रसम्मलाई चाहिँ यो विद्यालय शिक्षा नै मानिन्छ, तर बाह्रसम्म त उहाँहरूले आफ्नो जे जे पढ्नु पर्यो, त्यसमा पनि सूचना प्रविधिसँग चाह हुने या भोलिका दिनमा म त्यही पेसा लिन्छु भन्ने या म त्यो पेसा लिन्न भन्नेलाई पनि कम्तीमा त्यो कम्प्युटर साइन्स एउटा ऐच्छिक हुन्छ, त्यो चाहिँ उहाँहरूले लिनुभयो भने भोलि विभिन्न ढोकाहरू चाहिँ खुला भइरहन्छ।
1: त्यसपछि के छ ब्याचलर लेभलमा चाहिँ?
0: अब ब्याचलर्स लेभलमा गएपछि अब हामीको राष्ट्रिय रूपमा चाहिँ हामी कहाँ अझै पनि यहाँ नेपालभित्रको केसमा चाहिँ अझै पनि के छ भने स्ट्रिम फ्याकल्टी छुट्याउने चलन छ कि यहाँ चाहिँ नेपालमा चाहिँ, जस्तो साइन्स हो कि इन्जिनियरिङ हो कि म्यानेजमेन्ट हो कि एजुकेसन हो कि तपाईँको चाहिँ ह्युमेनिटिज हो कि आइटी मात्रै कुरा गरेर है अरू अब अर्थ छँदैछन् भनेपछि यस्ता विभिन्न हाम्रा सेक्टरहरू छन्। त्यो सेक्टरमा जानलाई मैले अघि लिएका पाँचैवटा क्षेत्रमा तपाईँ साइन्स पढ्छु आजको दिनमा भन्नु भने त्यहाँ कम्प्युटर पढ्ने भनेको बिएससी सिएसआइटी भन्ने कोर्स छ, टियुको अन्य विश्वविद्यालयका त्यस्तै खालका कोर्सहरू छन्। अब म म्यानेजमेन्ट पढ्छु भनौँ न, म्यानेजमेन्टमा पनि जस्तो मैले अहिले टियुकै उदाहरण दिएँ अहिलेको लागि, जस्तो बिआइएम किन त्यसको चाहिँ सबै फ्याकल्टीमा छ बिआइएम भन्ने छ, त्यो पाइयो। होइन एजुकेसनमा जान्छु भनौँ भने बिएड आइसिटी भन्ने छ उदाहरणको लागि, होइन म चाहिँ अब सोसल साइन्स अथवा ह्युमेनिटी जान्छु बिसिए भन्ने सब्जेक्ट तयार छ। हेर्नु तपाईँ तपाईँ जुन फिल्डमा जाने हो त्यहाँनिर कम्प्युटर साइन्सको कोर कोर्स चाहिँ छ पहिला, अनि अहिले त विश्वविद्यालयहरूले के गर्न थालिसक्यो भने त्यो कोर कोर्स पनि जेनेरिक होइन कि स्पेसिफिक। जस्तो अस्ति म पोखरा विश्वविद्यालयको एउटा कोर्स बनाउने वर्कसपमा थिएँ, त्यसमा उहाँहरूले चाहिँ ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई एउटा होल डिग्रीको नामै ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई भनेर त्यो कोर्सको नाम नै एकदम स्पेसलाइज सेक्टर विदिन आइसिटी, आइसिटीको भित्र पनि एकदमै विशिष्टीकृत खालको क्षेत्रका पनि ब्याचलर्सहरू आइसकेका छन्। यसरी हेर्दाखेरि तपाईँको अब हेल्थ साइन्सतिर पनि त्यस्तै खालका डिग्री छन्, बायो इन्फर्मेटिक्स, जेनेटिक इन्फर्मेटिक्स, बायो स्ट्याटिस्टिक्स भने जस्ता कोर्सहरू विदेशतिर यहाँ हामीका मास्टर्समा छ हेल्थ इन्फर्मेटिक्स, ब्याचलर्समा अझै ती कोर्सहरू आएको छन्। यस्ता खालका कोर्सहरू तपाईँ जुन सेक्टरमा गए पनि म चाहिँ त्यो सेक्टरलाई एउटा त्यो सेक्टरको सेक्टर विज्ञ हुने कुरा एउटा भयो, जुन क्षेत्र छ त्यो सेक्टरको विज्ञ हुने, डक्टर हुने, नर्स हुने, साइकियाट्रिक हुने अथवा चाहिँ म वकिल हुने के हुने भन्ने एउटा त्यो क्षेत्र छँदै छ, तर होइन त्यो क्षेत्रको म के त टेक्नोलोजिकल एक्सपर्ट हुन्छु त्यो क्षेत्रको भन्ने भयो भने त्यसका लागि पनि हामीसँग स्पेसलाइज कोर्सहरू धेरै जसो नेपालमै कुनै पनि नेपालमा नरहेका कोर्सहरू पनि होला।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आइटी बारे कुराकानी गरिरहेका छौँ। हामीले भनेको सुन्छौ नि आइटी पढ्नको लागि किन पढ्नु पर्यो, ट्रेनिङ लिएर पनि त गर्न सकिन्छ भन्ने जुन एउटा सुनिन्छ, यो पढाइ नै पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
0: मेरो मुमाले पढ्नु भएको छैन, सामान्य लेखपढ गर्नुहुन्छ, उहाँले फेसबुक सर्लक्कै चलाइदिनुहुन्छ, ठ्याक्कै चलाउनुहुन्छ, फोटो हेर्ने, कल गर्ने, त्यो त्यहाँ अङ्क हेरेर सबै काम गर्नुहुन्छ उहाँले होइन। अनि त्यो गर्दै जाँदाखेरि उहाँले कहिले काहीँ के गर्नुहुँदो रहेछ भने घरमा अब वाइफाई हुन्छ ठिक छ, त्यो छिट्टै जाँदाखेरि त्यो वाइफाईकोतिर नथिचेर डेटा चाहिँ अन भइदिँदो रहेछ क्या ठ्याक्क होइन। अनि के त दिनभरिमा अब वाइफाई पनि छ तर डेटा सट्टै सिद्धियो, अब उहाँले चाहेको कुरा त भएन नि, उहाँ चाहिँ के हो यो प्रयोगकर्ता हो, ट्रेनिङै लिनुभयो होला ठिक छ, ट्रेनिङ लिनलाई उहाँलाई ट्रेनिङ मैले यसो चलाउनु यसो गर्नु यसो गर्नु भने उहाँले चलाउनु भयो, चलाउनलाई चलाउनु भयो, तर अब के त त्यसका इन्टरनल टेक्नोलोजी थाहा छैन एउटा पाटो होइन। अर्को तपाईँले अघि जुन तालिम लिने भन्नुभयो, तालिम लिएर नहुने होइन है, फेरि देशलाई सबै किसिमका म्यान पावरहरू चाहिन्छन्, कति प्रयोगकर्ता हुने जस्तो प्रयोग गर्ने खालको म्यान पावर चाहिन्छ, मलाई चाहिँ के भने कुनै चिज अपरेट गर्नु पर्यो, मलाई केही चिज अपरेट गर्नु पर्यो, त्यतिको लागि तालिम पाइन्छ, गर्ने केही छैन। जस्तो मलाई कन्टेन्ट क्रिएट गर्नु छ, केही पनि गर्नु छैन, म चाहिँ जुनसुकै विधा पढे पनि म तीन महिना छ महिनाको कन्टेन्ट क्रिएसनको के दिन्छु, म तालिम लिन्छु, म त्यो काम गर्छु, फाइन, एउटा पेसागत रूपमा उहाँ सक्षम हो, पढ्नै पर्छ भन्दिनँ उहाँलाई ठिक छ, भेरी गुड, त्यो खालको म्यान पावर चाहिन्छ उहाँलाई।

0: पर्दैन तर मैले अघि जुन दोस्रो क्याटेगोरी भनेको थिएँ जसले प्रयोग गर्ने कि म उत्पादनमा लाग्छु म त्यसको चाहिँ बनाउने मान्छे नै हुन्छु त्यसभित्र चाहिँ म के त डेभलपमेन्ट नै गर्छु भन्ने खालको एउटा म्यान पावर चाहिन्छ जसले चाहिँ के गर्नु पर्यो भने पढ्नु नै पर्यो पढ्दैन भने त्यो फन्डामेन्टल कुरा तलको कुरा के छ भन्ने कुरो थाहा छैन अनुभवको आधारमा चलाउन चाहिँ जान्नुहुन्छ उहाँहरूले तालिमै लिएर पनि अहिले तपाईँले छ महिनाको प्रोग्रामिङ पनि तालिम पाइन्छ नपाइने होइन प्रोग्रामिङको पनि तपाईँ चाहिँ म डेभलपर बन्छु मोबाइल एप डेभलपर बन्छु भन्नेको नि तालिमहरू लिन पाइन्छ उहाँले लिनु पनि हुन्छ उहाँले त्यो एक किसिमको काम त्यतिले गर्नु पनि हुन्छ तर उहाँहरूलाई अप्ठ्यारो कहाँनिर पर्छ भने यो त साह्रै स्लो चल्यो एकदमै घिटघिट चल्यो यो चाँडो कसरी गर्ने होला त्यो उहाँलाई थाहा छैन अब किनभने त्यहाँभित्र चाहिँ इन्जिनियरिङ हुन्छ त्यहाँभित्र साइन्स हुन्छ त्यहाँभित्र फन्डामेन्टल एकदम आधारभूत ज्ञानको आवश्यकता पर्छ त्यो काम गर्नलाई जुन उहाँले त्यो थ्योरीमा पढ्नु भएको छैन कहिले त्यसको लागि के चाहियो त कि मलाई चाहिँ कम्प्युटर साइन्स गरेका मान्छे चाहियो कि कम्प्युटर इन्जिनियरिङ गरेका मान्छे चाहियो या अरू केही गरेका मान्छे जसले चाहिँ त्यो कम्प्युटरलाई आफ्नो जुन डिग्री प्रोग्राममा नै फन्डामेन्टल नलेज लिएका मान्छे चाहियो भने चाहिँ हामीलाई देशलाई त्यो पहिलो क्याटेगोरीको त्यो आफैले डिग्री पढेका मान्छे पनि चाहिएको छ दोस्रो क्याटेगोरीको तालिम लिएर एउटा विशेष काम गर्ने मान्छे पनि चाहिएको छ तेस्रो क्याटेगोरीको मेरो आमा जस्तो मान्छे जसलाई बाँच्नु छ नि त यहाँ त एक्जिस्ट हुनु छ नि त उहाँको भान्जा भान्जी बहिनी कसँग गफ गर्नु छ उहाँको दिन काट्नु छ उहाँलाई पनि त्यो चाहियो नि त भनेपछि तेस्रो क्याटेगोरीको मान्छे पनि चाहिएको छ त्यो हिसाबले काहीँ सामान्य अवेरनेस खालका चाहिन्छ काहीँ इन्टेन्सिभ ट्रेनिङ चाहिन्छ काहीँ फुल फ्लेज्ड डिग्री चाहिन्छ यो तिनै खालका म्यान पावरको आवश्यकता चाहिँ छ धेरै
1: हामी जस्तो यो सूचना प्रविधि क्षेत्र चाहिँ पढिरहँदाखेरिमा जब पाउने पनि भनिन्छ एउटा रोजगारी पनि हुन सकिन्छ भनेर जस्तो अब पढिरहेका विद्यार्थीहरूले चाहिँ के कसरी काम गरिरहेका छन् के अवसरहरू छन्
0: तपाईँले यहाँ प्रसङ्ग उठाइहाल्नुभयो र एउटा अनगोइङ प्रोजेक्ट भन्छु ल मैले एकदम प्रसङ्ग जोडियो मलाई भन्न मन लाग्यो तपाईँले सोधेपछि है त अहिले नेपालमा यो नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी कम्पनीज भन्ने छ कि नास आइटी भन्ने छ त्यो नास आइटी भनेको त्यो चाहिँ नेपालमा भएका ठुला खाले राम्रा खाले सफ्टवेयर कम्पनीको एउटा चाहिँ एसोसिएसन हो त्यो नास आइटीले हालसालै नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरेर र हाम्रो स्विस कन्ट्याक्टको आर्थिक सहयोगमा एउटा प्रोजेक्ट डेभलप गर्दैछ त्यो प्रोजेक्टको हामीले हिजो अस्ति भर्खर नामाकरण गर्यौँ त्यो नाम हामीले के त भन्दाखेरि वर्क इन्टिग्रेटेड डिग्री भनेर हामीले यसको नाम दियौँ यो प्रोग्राम यो प्याकेजमा के हुन्छ भने एकजना प्लस टू पास गरेको विद्यार्थी डे जिरोमा नै कम्पनीमा जान्छ डे जिरोबाट उसको इन्टर्नसिप सुरु हुन्छ त्यहाँ इन्टर्न गर्छ सँगसँगै बेलुका नेपाल खुला विश्वविद्यालयमा ब्याचलर्स पढ्छ र केही अङ्क उसले त्यहाँ काम गरेको बाटो गेन गर्दै जान्छ केही क्रेडिट बेलुका चाहिँ खुला विश्वविद्यालयमा पढेको त्यहाँको एक्जाम एसेसमेन्टबाट पाउँदै जान्छ र ऊ ब्याचलर्स गरेर निस्किने बेलासम्म एउटा आइटीको राम्रो विज्ञ नै भएर निस्किसक्छ भन्ने एउटा फिलोसफीमा हामी एकदमै द्रुत गतिमा काम गरिरहेका छौँ तपाईँले अघि भनेको एउटा सम्भावना हामी यो खालको काम गर्दैछौ यो चाहिँ अब नास आइटी र खुला विश्वविद्यालयको बीचमा एमओयु भइसकेको छ मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भइसकेको छ यो चिजमा एकदमै घनीघुति काम भइरहेको छ एउटा अनगोइङ प्रोजेक्ट भने तपाईँलाई मैले एउटा इनिसिएटिभ हो तपाईँले भने किन
1: अपरिहार्य पनि छ अहिलेको अवस्थामा
0: हो बिस्तारै यो पाटो चाहिँ हामी के चाहन्छौ भने यो खालको जुन कार्यक्रम हो त्यो चाहिँ अहिले एउटा उदाहरणको रूपमा यो चाहिँ एउटा पाइलट प्रोजेक्ट हो यो चाहिँ बिस्तारा अन्य विश्वविद्यालयहरूले ठूला ठूला इन्डस्ट्रीसँग टाइअप गरेर यस्ता खालका कार्यक्रमहरू निकालेर बाहिर जाउन र धेरैभन्दा धेरै विद्यार्थीहरू यस्ता खालका जुन एप्रेन्टिसिप मोडलमा अथवा इन्टर्नसिप मोडलमा जसरी मेडिकल साइन्समा हुन्छ जसरी तपाईँको हस्पिटालिटी इन्डस्ट्रीमा हुन्छ जसरी यो सीएहरू अकाउन्टिङको उसमा हुन्छ त्यसै गरी आईसीटी आइटीमा पनि यस्ता खालका चाहिँ यो इन्डस्ट्री र एकाडेमियाको जुन ब्लेन्डेड फर्ममा आएको वर्किङ डिग्रीहरू होइन लर्निङ विथ अर्निङ भन्छौ नि त्यो किसिमका चिजहरू चाहिँ भएर जाने सम्भावनाहरू राम्रो देखिन्छ र अब त्यो नै जरुरी छ किनभने अब मान्छे 16 वर्ष चाहिँ पढेर होइन अनि फेरि त्यसपछि तीन महिना पाँच महिना छ महिना 1 वर्ष ट्रेनिङ लिएर अनि कमाउन थाल्ने भनेको अबको जेनेरेसनलाई त्यसले चल्नेवाला छैन र अब त्यति धैर्य पनि छैन मानिसमा र समयको निड पनि त्यस्तो छैन एकदम फास्ट डाइनामिकली चेन्जिङ छ त्यो भएको हुनाले अब चाहिँ काम गर्दै सिक्दै पढ्दै र टेक्नोलोजीसँग अभ्यस्त हुँदै जानुपर्ने अवस्था छ भने यो एउटा अपर्च्युनिटी तपाईँले भनेको अपर्च्युनिटी चाहिँ अहिले हामी एउटा यो पाइलट गरेर देखाउँदैछौँ। यो पाइलट गरेर बाहिर निस्किएपछि चाहिँ यसले के गर्नुपर्छ भने यसले चाहिँ एक्सपान्ड गर्नुपर्छ भने हाम्रो हुन्छ।
1: तपाईँ खुला विश्वविद्यालयको एउटा प्राध्यापक भएको नाताले पनि यस्तो अब विश्वमा कसरी यो सूचना प्रविधि अगाडि बढिरहेको छ, नेपालमा कुन तहसम्म पुगेको छ, कस्ता कस्ता उत्पादनहरू भइरहेको छन्, हुन त विभिन्न फेस्टहरू पनि भइरहेको हुन्छ हामीले देख्छौँ, कस्तो छ यो चेन्ज चाहिँ अथवा समानान्तर छ कि के छ?
0: जुन पहिलो क्याटेगोरीको उत्पादन गर्ने गर्न सक्ने क्षमताको हिसाबले हेर्यौँ भने चाहिँ एउटै ठाउँमा छौँ, एउटै लाइनमा छौँ, प्यारलल छौँ अथवा सँगै छौँ भन्छु, प्यारलल पनि छैन। किन त्यसो भन्दैछु भने विदेशमा प्रयोग गर्ने ठुला इन्डस्ट्रीहरूले प्रयोग गर्ने ठुला ठुला सफ्टवेयरहरू यहाँका इन्डस्ट्रीले बनाउँछ। हेर्नुहोस् यहाँ अहिले हेर्नु भने 300, 400, 500, 600, 700 इन्जिनियरहरू भएका अथवा सफ्टवेयर डेभलपर भएका कम्पनीहरू यहाँ बाँचिरहेका छन् र तिनले काम गर्यो भने हाम्रो यहाँ लोकल मार्केटको लागि होइन विदेशमा प्रयोग हुने सफ्टवेयरहरू बनाउने हो। यो हिसाबले टेक्नोलोजिकल स्ट्रेन्थको हिसाबले हाम्रा नेपालीहरूको कार्यकौशलता र उनीहरूको चाहिँ लेभल अफ एक्सिलेन्सीको हिसाबले हामी र विदेशीहरू एकै ठाउँमा छौँ केही कुरामा, इनोभेसनमा उनीहरू माथि केही के होलान्, रिसर्चका ठुला फन्ड हुन्छन्, इन्डस्ट्रीले ठुल्ठुला रिसर्चहरू उनीहरूले हेर्छन्, प्याटेन्टहरू निकाल्ने भन्ने कुरामा भने होइन, मैले सफ्टवेयर डेभलप गर्नेवाला जुन ठाउँ छ त्यसमा हामी एउटै लाइनमा छौँ। अब फरक कहाँ छ मैले अहिले भर्खरै जोडेँ, जस्तो इनोभेसन गर्ने कुनै नयाँ कुरा, नयाँ सोच, नयाँ खालका चाहिँ त्यो प्याटेन्टहरू, इन्टेलेक्चुअल प्याटेन्टहरू रजिस्टर गर्ने अनि त्यसबाट चाहिँ रोयल्टीहरू लिने खालका लेभलमा हामी पुग्न सकेका छैनौँ। किनभने त्यस्तो चाहिँ सामान्यतया कहाँ हुन्छ भन्दाखेरि ल्याबोरेटरीमा हुन्छ। त्यो ल्याबोरेटरी भने कहाँ, कि युनिभर्सिटीका ल्याब हुन्छन् कि कम्पनीका ल्याब हुन्छन्, प्रयोगशाला, जसमा के त भन्दाखेरि लाखौं करोडौं डलर खर्च गरेर त्यहाँ चाहिँ प्रोफेसरहरूलाई साइन्टिस्टहरूलाई के गरिन्छ, काम दिइन्छ अथवा यो आविष्कार गर्ने अथवा अनुसन्धान गर्ने ठाउँमा लगाइन्छ अनि त्यसकै आधारमा त्यो 5 वर्ष, 7 वर्ष, 10 वर्ष दौरानमा के निस्किन्छ, त्यो एउटा बाटो हो, त्यसमा हामी पछाडि छौँ। तेस्रो भनेको जस्तो जुन इन्डस्ट्री वहाँ हो त्यहाँको इन्डस्ट्रीले जे जे एडभान्समेन्ट गरिरहेछ त्यो हामीले गर्न सकेका छन् कि हामी त्यो इकोनोमी त्यो लेभलको छैन, प्रयोग गर्ने हिसाबमा हामी कम्छौँ, उनीहरू अगाडि छन् हामी त्यसलाई पछ्याइरहेका छौँ, डेभलप गर्ने लेभलमा हामी सँगसँगै छौँ, हामी क्यापाबिलिटी हामी उस्तै छ, अब अलिकति इनोभेटिभ र तपाईँका प्याटेन्टहरूमा उनीहरू अगाडि छन् हामी पछाडि छौँ
1: भनेपछि। अनि यसमा यो दक्ष जनशक्ति चाहिँ कस्तो छ हाम्रो नेपालमा?
0: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आइसिटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छ, भनेको जुन अघि मैले भनेका सबै विधाका आइटी आइसिटी नै लिएर निस्केका ग्रेजुएट्सहरू, भनेपछि के त 10-15 हजार ग्रेजुएट्सहरू निस्के, त्यो 10-15 हजार ग्रेजुएट्सहरू मध्ये 20-30% कहाँ जान्छन्, विदेश जान्छन्। 10 हजार लिनु भने 3 हजार विदेश जान्छन्, 7 हजार बाँकी रहेको छ। अनि त्यो 7 हजार मध्येको एउटा कुरा, एउटा अहिलेको एउटा विडम्बना भन्छु, अघि विभिन्न कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्किएको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ, भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40%, बाँकी 60% जुन छ जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ, इन्डस्ट्री रेडी हुन्छ। सो मैले ठ्याक्कै हिसाबमा भन्नुपर्दा तपाईँ 10 हजार ग्रेजुएट निस्किने हो भने इन्डस्ट्रीलाई चाहिने ग्रेजुएट चाहिँ 2 हजार हुन्छन्, 20% तत्कालै हुने, किन बाँकी 2 हजार विदेश जान्छन् अनि बाँकी 6 हजारलाई मलाई 5-6 महिनाको तालिम दिनुपर्छ।
1: हामी फेरि अलिकति यो नेपालमा काठमाडौँ केन्द्रित भयौँ, काठमाडौँ उपत्यका बाहिर चाहिँ कस्तो छ यसको फिल्ड चाहिँ?
0: काठमाडौँ केन्द्रित हामी

0: अनि त्यसपछि पूर्वमा विराटनगर, दमक, यस्ता ठाउँहरूमा छिटपुट रूपमा छन् केही केही सामान्य कम्पनीहरू, 10-20 जना 20-25 जनाका म्यान पावर भएका, त्यस्ता चाहिँ जनशक्ति भएका कम्पनीहरू केही केही छन्। तर हामीले त्यहाँ अलिक ठुलो स्केलको चाहिँ भेटेनौँ, हामीले सबैतिर एक किसिमले हिँडिसकेका छौँ, हेरिसकेका छौँ, त्यहाँभन्दा ठुलो स्केलमा चाहिँ भेटिएनौँ।
1: देशको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको कति हिस्सा छ?
0: कम्प्रिहेन्सिभ स्टडी त्यस्तो भएको छैन, ठ्याक्कै यति छ भन्नलाई। हामीले 1-3 वर्ष अगाडि नासाइकी आइडिएस लगायत हामी केही संस्थाले यसमा काम पनि गरेका थियौँ। त्यतिखेर हामीले 66 मिलियनको हाराहारीको एउटा आँकडा निकालेका थियौँ होइन। अनि अहिले चाहिँ त्यो अराउन्ड 3 इयर्स हाराहारीमा यो चाहिँ कम्तीमा पनि डबल भएको हाम्रो चाहिँ अर्को एउटा प्रेडिक्सन छ। त्यो हिसाबले हामी आज 1 बिलियनको हाराहारीको अर्थतन्त्र यसले उकटेको हाम्रो तथ्याङ्कको हिसाब गर्दाखेरि, तर साँच्चै बजारमा एक एक गरी हिँड्दै गयौँ, त्यो पनि हामीले सबै भ्याएका थिएनौँ, भ्याउन सक्दैनौँ, एक्सटेन्सिभ सर्वे गाह्रो छ, सबैले फेरि खुलेर भन्दा पनि भन्नुहुन्न, किन यस्ता सर्वे कति कमाई भइरहेछ, कति आमदानी भइरहेछ भन्ने कुरा मान्छेले त्यति सहजै खुल्न चाहँदैन पनि। अनि त्यो हिसाबले चाहिँ हाम्रो सूचना प्रविधिले देशको अर्थतन्त्रमै चाहिँ एकदमै राम्रो टेवा दिइरहेको छ भन्ने कुरामा, नम्बर छोडिदिनुहोस्, पर्सेन्टेज छोडिदिनुहोस् एकदिन, तर राम्रो छ भन्ने कुरामा अर्को कुनै शङ्का रहेन, नम्बर वान। नम्बर टू, यो कुरा अघिल्लो जुन चुनाव भयो त्यसलाई तपाईँका प्रमुख राजनीतिक दलका सबैका त्यो वाचा पत्र, घोषणा पत्र, जे जे भनेर हेर्नुहुन्छ ती सबैमा सबैले सूचना प्रविधि प्रमुख एउटा आधारको रूपमा बनाएका थिए। दोस्रो
1: डिजिटल अर्थतन्त्र नै भन्ने
0: हो। अनि अहिले ठ्याक्कै त्यसको अहिले भर्खरै पनि जुन सरकारको नित्यता कार्यक्रम आयो त्यसमा सूचना प्रविधिलाई चाहिँ त 4 वटा रणनीतिक क्षेत्र मध्ये सूचना प्रविधि पनि रणनीतिक क्षेत्र हो भनेर भनिएको छ। यसरी हेर्दाखेरि सूचना प्रविधिले पक्कै पनि नेपालको अर्थतन्त्रमा प्रमुख भूमिका खेलेको छ र आगामी दिनमा त्यो अझै बढ्दै जाने कुरामा चाहिँ डाउट रहेन।
1: सरकार स्तरको प्रयोग चाहिँ कस्तो छ?
0: होइन, राम्रो छ। म त तपाईँले आज हेर्दा जस्तो सरकारी कुरा गर्नुभयो, मैले 2005-06 नेपालका नगरपालिकाहरूमा करको क्यालकुलेसन गर्ने सफ्टवेयर निर्माण गरेको मान्छे हो म। हामीले त्यतिखेरै जुन कम्पनीसँग आबद्ध भएर हामी काम गरिरहेका थियौँ, 2008 डेटा हेर्नुहुन्छ भने त्यतिखेर 58 नगरपालिका थिए। 58 नगरपालिका मध्ये झन्डै 42 नगरपालिकाले कुनै न कुनै सफ्टवेयर प्रयोग गरेका थिए। त्यो बेला बेस एकदम स्ट्रङ बनेको। आज तपाईँले करको सिस्टम हेर्नुहोस्, आईआरडीको होइन, अन्तर्राष्ट्रिय विभागको ऊ हेर्नुहोस्, मजाले चलेको छ। मालपोतको हेर्नुहोस्, मजाले चलेको छ। तपाईँको यो नक्सावाला जुन सर्वे डिपार्टमेन्ट छ, नापी, मजाले चलेको छ। नागरिकता नेसनल आइडी छ, त्यो चलेको छ, पासपोर्ट चलेको छ। अहिले तपाईँ जुनसुकै कार्यालयमा जे गर्न जाने भन्नुहुन्छ, विद्युत प्राधिकरणदेखि नेपाल टेलिकमसम्म जहाँ जानुभयो भने के त भन्दाखेरि यो प्रयोगमा भएको छ। यो हिसाबले नेपालमा सरकारी कार्यालयहरू एकदम वान अफ द अर्ली एडप्टर्स अफ टेक्नोलोजी हो, राम्रोसँग प्रयोग भएको छ। अब मात्र त्यहाँ ग्याप के छ भने ती टेक्नोलोजीहरू चाहिँ एकअर्कासँग बोल्दैनन्, इन्टर अपरेबल छैन, ती सिलोजमा छन्, त्यसका चाहिँ स्केलेबिलिटी बढाउने गर्नलाई गाह्रो छ, यसका अरू पक्ष चाहिँ छन्, तर प्रयोग राम्रो भएको छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे सूचना प्रविधि विके प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
6: बाल बालिकाहरू

0: को सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदि नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
2: हुन्छ, धन्यवाद।
1: हामीले यो सूचना प्रविधिको बारेमा कुराकानी गर्यौं, विश्व स्तर र हाम्रो स्तर पनि के छ, कसरी हामी काम गरिरहेछौ भनेर पनि कुराकानी गरिरहेका छौं। साथसाथै रोजगारीका कुरा, यसका पढाइका कुराहरू पनि गर्यौं। यो साइबर सुरक्षा, एआई र डेटा साइन्स हामीले प्रयोग पनि गरिरहेको छौँ। अझ विशिष्टकृत यो साइबर सुरक्षा, एआई र डेटा साइन्स लन्च गरेर विद्यार्थीमा चाहिँ पुर्याउने एउटा परिकल्पना गरेर केही कार्यक्रमहरू पनि आएका छन्, यसको बारेमा बताइदिनुहोस् न।
2: अब टेक्नोलोजी अगाडि बढ्यो, अगाडि बढ्दै जाँदाखेरि यो एआई आर्टिफिसियल इन्टेलिजेन्स भन्ने टेक्नोलोजी चाहिँ करिब करिब सन् 1950 हारारी आएको आउन चाहिँ, यसको जन्म नै चाहिँ त्यतिखेरै भएको, 75 वर्ष पुरानै हो टेक्नोलोजी चाहिँ। तर के भने अहिले विगत 5-6 वर्षमा यो आर्टिफिसियल इन्टेलिजेन्स एआई भन्ने डोमेनमा जति प्रगति भयो त्यो अगाडिको 60-70 वर्षमा नभएको प्रगति भयो। त्यो हिसाबले अहिले यतिखेर आएर एआईमा व्यापक प्रगति भयो। अनि एआईमा प्रगति हुनको लागि दुईटा चिज रहे, एउटा चाहिँ प्रशस्तै डाटाहरू तथ्याङ्कहरू खेल्न सक्ने क्यापेबिलिटी बन्यो, त्यसका चाहिँ मोडलहरू बने, टुलहरू बने, र त्यसलाई ठेक्ने गरी चाहिँ हार्डवेयर इन्फ्रास्ट्रक्चर पनि बन्यो। भनेपछि अब के हो भने भएभरका सबै डेटाहरूलाई एक ठाउँमा राखेर त्यसलाई प्रशोधन गरेर हामीलाई चाहिएको खालको नतिजा तुरन्तै दिन सक्ने मोडल तयार भए, त्यसका हार्डवेयर सफ्टवेयर दुईटै तयार भए, त्यसलाई एआई बन्यो है। अब सिधै एआईको पाटो सिद्धियो। अब यो सँगसँगै के भयो भने यो जुन डाटालाई प्रशोधन गर्ने, त्यो अघि भनेको प्याटर्न निकाल्ने, कुनै कुरा चाहिँ भविष्यवाणी गरिदिने अथवा भविष्यवाणी नभनौ प्रेडिक्सन गर्ने, अगाडि नै चाहिँ यस्तो हुन्छ भनेर भनिदिने, यो सबै टेक्नोलोजी के त डेटा साइन्समा छ। जुन डाटाको छुट्टै साइन्स भनौँ, अब हामीले फिजिक्स साइन्स पढे जस्तै डेटालाई मात्रै चलाउने एउटा विधा निस्क्यो, त्यसको नाम डेटा साइन्स भयो। जसले यो जुन डाटालाई नै प्रयोग गरेर काम गर्ने भयो नि त, अब सामान्य ल आज चाहिँ घाम लाग्ला कि पानी पर्ला भने हेर्ने कहाँबाट भन्दाखेरि माथि भूपग्रहबाट चाहिँ तस्विर खिचिन्छ बादलको, अनि त्यसलाई विभिन्न यहाँ भएका प्रेसर चाहिँ अरू अरू खालका चाहिँ यो के भन्छ ह्युमिडिटी यताउति सबै क्यालकुलेट हुन्छ, अनि त्यो क्यालकुलेट गरेर प्रशोधन गरेर ल है यस्तो यस्तो बादल यस्तो यस्तो भयो भने चाहिँ यो चाहिँ अब पानी पर्ने सम्भावना हुन्छ भनेर भनिदिन्छ। यो पाटो जुन यसो गर्ने भनेर थाहा छ, अहिलेको त्यो डाटालाई प्रशोधन गरेर यो हुन्छ हुँदैन भन्ने काम चाहिँ डेटा साइन्सले काम गर्यो। अब एआईले डेटा साइन्सलाई चाहिँ प्रमोट गर्यो अथवा चाहियो, यो सबै हुँदाखेरि के भइदियो भने भएभरका सबै डाटा एक ठाउँमा आइसकेपछि त डाटा त के हो, सम्पत्ति भयो, डाटाको आधार हुने भयो नि त सबै कुराहरू। अब अहिले भएका वार पनि डेटाको आधारमा, कसैलाई मार्नु पर्यो डेटाको आधारमा, कसैलाई उठाउनु पर्यो डेटाको आधारमा, सबै कुरा डेटाको आधार हुने भयो भने शक्तिशाली भयो डेटा। अनि सबै त्यो त डेटा शक्तिशाली भएपछि अब के गर्ने भयो त भने यो डेटामा मसँग डेटा भए हुन्थ्यो भन्ने चाहिँ धेरै हुने भयो, किन डेटाले पैसा कमाउँदैछ, डेटाले प्याटर्न निकाल्छ, प्रेडिक्ट गर्छ, अनि त्यसको आधारमा पैसा कमाइन्छ, यो त देखियो। भनेपछि अब डेटालाई त्यो तथ्याङ्कलाई आफ्नो बनाउन खोज्ने चाहिँ मान्छेहरू भए, जुन चाहिँ के त जस्तै दुःख गरेर डेटा ल्याएछ त ल्याइहाल्यो, जस्तै दुःख गरेर छैन अर्काको चोर्न खोज्ने भयो, अनधिकृत रूपमा डेटा लिन खोज्ने भयो। भनेपछि अर्काको डेटा चोर्न खोज्ने भनेपछि हामीसँग के आयो त भन्दाखेरि यहाँनिर डेटाको रिस्क आयो, भनेपछि साइबर क्राइमहरू हुनु भए, चोरी हुने भए, त्यो रोक्ने टेक्नोलोजी चाहिँ के भयो त साइबर सेक्युरिटी भयो। अनि त्यो भएको हुनाले यो तिनवटा जुन अहिले तपाईँले राइटली दिनुभयो, डेटा साइन्स, एआई र साइबर सेक्युरिटी, यो चाहिँ अबका दुनियाँमा जति तपाईँ डेटा साइन्स र एआईको चाहिँ बढोत्तरी हुँदै जान्छ, जति यिनीहरू राम्रा हुँदै जान्छ, जति चौडा हुँदै जान्छन्, जति यिनीहरूले चाहिँ बढीभन्दा बढी आफ्नो भ्यालु बढाउँदै जान्छन्, त्यति के त भन्दाखेरि त्यो हेरेर त्यसलाई अनधिकृत रूपमा प्रयोग गर्ने चाहिँ जमात पनि बढ्दै जान्छ। अनि त्यो रोक्नको लागि मलाई चाहिँ सिपाही चाहियो, भनेपछि त्यो सिपाही वाला जुन टेक्नोलोजी तपाईँले अहिले साइबर सिक्युरिटी भन्नु, त्यसको पनि स्कोप चाहिँ बढ्दै गयो। भनेपछि यो जुन तिनवटा चिज भनेका अहिलेका दुनियाँमा एकदम चाहिने खालकै टेक्नोलोजी चाहिँ भयो।
1: अब त मानिसको गोपनीयता माथिको हक पनि कता कता खोसिने हो कि भन्ने एउटा चुनौती समस्या देखिएको छ नि।
2: राइट भन्नुभयो तपाईँले, गोपनीयता डाटा प्राइभेसीको कुरा जुन छ, अब यो मान्छेका विभिन्न आफ्ना यो यो चाहिँ व्यक्तिगत सूचना हुन्, व्यक्तिगत चाहिँ तथ्याङ्क हुन्, अनि यो चिज चाहिँ कहीँ कतै दिनलाई कसै मेरो चाहिँ कन्सेन्ट चाहिन्छ अथवा मेरो चाहिँ अनुमति लिनुपर्छ अनि मात्र दिइन्छ भनेर डेटाहरूलाई क्लासिफाई गरिएको हुन्छ। कुनै पनि देशले क्लासिफाई गर्छ, त्यो देशले क्लासिफाई गरेपछि त्यो देशभित्र भएका सबै इन्टिटीहरूले के गर्नुपर्छ भने जुन जुन कुरा चाहिँ कन्सेन्ट बिना कहीँ नलिने, प्रयोग नगर्ने, नहेर्ने भनेको छ त्यो चाहिँ हेर्न पाइँदैन। यति कुरा करिबै राखेर डेटा प्राइभेसी एक्ट बनेको छ। अब के छैन भने यो डेटा प्राइभेसी एक्टमा टेकेर हामीले चाहिँ संरचना जुन छ त्यो संरचना बनाउनु पर्यो नि त। अब मलाई मेरो तथ्याङ्क इभन सरकारले भने के कहाँ प्रयोग गरिरहेछ, केमा प्रयोग गरिरहेछ, त्यो प्रयोगमा मलाई जानकारी दिएछ कि छैन भन्ने राइट हुन्छ कि मसँग, उसले मलाई जानकारी दिनुपर्छ। त्यो कुरा पनि हामीलाई भएको छैन। भनेपछि ठ्याक्कै तपाईँले यही भनेको ठाउँमा चाहिँ के भने बाई रुल, बाई ल, बाई पोलिसी, वी ह्याभ पोलिसी इन्ट्याक्ट, त्यसमा केही चेन्ज गर्नुपर्ला, ठिक छ, त्यो चेन्ज गर्नुपर्छ, समयअनुसार त्यसलाई अपडेट गर्दै जानुपर्छ, एमेन्ड गर्दै जानुपर्छ। भनेपछि लिगल प्रोसेस इन्ट्याक्ट छ, प्राइभेसीमा त्यहाँ प्रब्लम छैन, तर अपरेसनली त हामीले देखिरहेका छौँ जस्तो विभिन्न खालका डेटा त आइरहेछन्, चुइरहेछन्। अब चुइनुको एउटा कुरा अघि तपाईँले साइबर सेक्युरिटी हो यहीँ जोड दिन्छु कि चुइनुको एउटा कुरा भनेको मैले डेटा तथ्याङ्क चाहिँ कलेक्ट गरेँ तर त्यसको ढोका चाहिँ राम्रोसँग लाइन, त्यहाँ गार्ड राखिनँ, सुरक्षित बनाइन भने त अर्को आएर के हार्ने भयो, लानी भयो, चोर्नी भयो। अनि त्यो चोरले चाहिँ के गर्छ भने जहाँ डेटा राख्यो उसलाई भन्छ ए म सत्य रुगा त यहाँ आयो कि मलाई पैसा देऊ, होइन भने म त्यो सार्वजनिक गरिदिन्छु भन्छ। अनि उसले पैसा दियो ओर्यो भने त त्यहाँनिर नेगोसिएट भयो, काम भयो, त्यो फिर्ता गर्यो अथवा उसले डिलिट गर्यो, नत्र भने के गरिदियो भने उसले सार्वजनिक गरियो। यही सार्वजनिक गरेको हुनाले हाम्रा कतिपय पासपोर्टहरू, हाम्रा व्यक्तिगत विवरणहरू, अलि अस्ति चाहिँ एउटा इन्जिनियरिङ विद्यार्थीहरूको सबै डेटाहरू यो डार्क वेबमा कहाँ कहाँ सबैतिर छपासुलो भएको न्युज आते। भनेपछि यसरी जसले डेटा अरूको डेटा कलेक्ट गर्ने हो, कलेक्ट गर्ने मान्छेले त्यो डेटाको सुरक्षा गरेर त्यहाँ चाहिँ डेटाको प्राइभेसी गोपनीयताको हक कायम हुने गरी त्यसलाई राख्ने दायित्व पनि हुन्छ। त्यो दायित्वहरूमा हामी अझै अलिकति अवेरनेस पुगेको छैन। त्यो कतिपय अवस्था चाहिँ जस्तो इभन म अघि त्यहाँ तलबाट माथि आएँ, मैले चाहिँ त्यहाँ कन्ट्याक्ट डिटेल हेरेँ, त्यहाँ सबैको फोन नम्बर थियो के, अब त्यो फोन नम्बर मैले लिएर मिसयुज गर्न सक्छु नि त उदाहरणको लागि। भनेपछि मैले फोन नम्बर नराखेँ, आजकल म फोन नम्बर राख्दिनँ कहीँ पनि, अनलेस नेसेसरी मलाई बरु कार्ड दिन्छु कसैलाई चाहिन्छ भने फोन नम्बर दिन्न कसैलाई। भने चाहिँ के भने हामीले डेटा लिइसकेपछि त्यो डेटा साँच्चै किन लिइरहेको छु म, त्यसको प्रयोजन के हो, त्यो डेटा लिइसकेपछि म भोलि त्यो डेटालाई के गर्छु, कसरी सुरक्षित गर्छु, कसरी म त्यसलाई आवश्यक काम सिधेपछि म त्यसलाई नष्ट गर्छु भन्ने खालका चिज चाहिँ हाम्रा सबै इन्डस्ट्रीहरूमा एउटा पोलिसी नै आवश्यक हो। डेटा पोलिसी, डेटा चाहिँ म्यानेजमेन्ट पोलिसी, प्राइभेसी पोलिसी हामीले बनाएर इम्प्लिमेन्ट गर्न जरुरी छ।
3: म ठ्याक्कै यो साइबर सेक्युरिटी, साइबर सुरक्षाको बारेमा कुराकानी गरिरहँदा नेपाल प्रहरीमा सबैभन्दा बढी उजुरी अहिले कुनै देखिन्छ भने साइबर सुरक्षाको छ। उहाँहरूलाई एकदमै हम्मे हम्मे छ, उहाँहरूले त्यो सल्भ नै गर्न सक्नु भएको छैन, उहाँहरूले के गर्ने यस्तो अवस्थामा चाहिँ?
2: अनि देखिरहेको छु विगत चार वर्षदेखि डबल हुँदै गइरहेको छ, मैले पनि तथ्याङ्क हेरिरहेको छु, सिआइबीको तथ्याङ्क हेर्दाखेरि अब त डबलले पनि यो वर्ष त डबलले पनि अहिले डबल भइसक्यो। वास्तवमा पोहोरको तथ्याङ्क हेर्दाखेरि अहिले 26 अहिले आधी उधीमै उहाँहरूको पोहोरको डबल भइसक्यो, यो हेर्दा फोरफोल्ड हुने सम्भावना छ, उजिरको चाङ तपाईँले सही भन्नुभयो, त्यो देखिन्छ। उहाँहरूको अब दुईटा कुरा भयो, एउटा चाहिँ के हो भने त्यहाँभित्रका आफूलाई इक्विप गर्नु पर्यो, आफूलाई त्यो म्यान पावर बढाउने कुराहरू, त्यहाँभित्रका पनि क्षमता अभिवृद्धिका उहरू बढाउनु पर्ने छ, एउटा त त्यो पाटो भयो। अर्को भनेको अब चोर बढ्यो भनेर पुलिस मात्रै बढाएर हुँदैन, कहाँनिर हान्नु पर्यो भने चोर किन बढ्यो भने घर सुरक्षित नभएर बढ्यो। भनेपछि अब के त भन्दाखेरि मेरा घर सुरक्षित गर्नुपर्छ भन्ने कुरा पनि के त भन्दाखेरि घर मालिकले हेर्नु पर्यो। भनेपछि मैले अघि भने अवेरनेस हामीले जेनेरेट गर्नु पर्यो, मान्छेलाई चाहिँ यस्तो हो भनेर शिक्षित बनाउनु पर्यो, दीक्षित बनाउनु पर्यो कि तथ्याङ्क यसरी राख्ने, यसरी सुरक्षित गर्नुपर्छ, यस्तो तथ्याङ्क राख्नै पाइँदैन, यस्ता यस्ता कुरा चाहिँ यो तरिकाले यसलाई चाहिँ दुई फोल्ड गरेर तीन फोल्ड गरेर यसलाई चाहिँ इन्क्रिप्ट गरेर भने कसैले नबुझ्ने भाषामा चाहिँ पोइन्ट गरेर डेटा राख्नुपर्छ। यी सबै कुराहरू चाहिँ विस्तार मान्छेलाई अवेर पनि गराउनुपर्छ र यतापट्टि चोर दोष लाउनु र छैलीको चाहिँ ऊ गाँठो राम्रो पार्नु भन्छ नि त्यही तरिकाले हामीले उतापट्टि त यो कहिले पनि रोकिँदैन, यो संसारमा यहाँको मात्रै होइन संसारभरिको प्रब्लम हो अहिले, यो चाहिँ साइबर सम्बन्धी क्राइमहरू बढिरहेछ, जापानीको बढिरहेछ, त्यो चिज रोक्नलाई एउटा काम त्यही गर्नु छ, अहिले सफिसियन्ट छैन, त्यसको मतलब अहिलेको हाम्रो चाहिँ संरचना सफिसियन्ट छ भने होइन, त्यहाँ संरचना सफिसियन्ट छैन, उहाँले थप काम गर्नुपर्ने, प्राविधिक रूपमा उहाँहरू इक्विप हुनुपर्ने, अरू धेरै कुराहरू छन्, त्यहाँ म्यान पावर बढाउने, स्किल बढाउने, टेक्नोलोजी भेट्याउने कुरो त्यहाँ ल्याउनु पर्यो। सँगसँगै हामीले चाहिँ साना साना विद्यार्थीदेखि लिएर स्कुल लेभलदेखि नै साइबर सुरक्षा सम्बन्धी अवेरनेसका प्रोग्रामहरू ल्याउनु पर्यो, साइबर सेक्युरिटी डेटा प्राइभेसीका कुराहरू त्यहाँ कोर्सहरूमा इम्बेड गर्नु पर्यो, कम्पनीमा भावी पुस्ता सुरक्षित भयो नि त, त्यहाँबाट होला नि त हामीले गर्ने। अनि त्यसपछि बाँकी चाहिँ कर्पोरेट हाउसहरूमा अथवा हाम्रा अर्गनाइजेसनहरूमा डेटा पोलिसी, डेटा प्राइभेसी र तपाईँको साइबर सेक्युरिटी सम्बन्धी के छ अवेरनेस लिएर पोलिसी लिएर आएर इम्प्लिमेन्ट गरेर त्यसको अडिट गर्ने मेकानिजम
3: पनि हुनु पर्यो, हामीले प्रयोग

0: कारण तपाईँले अन गर्नु पर्यो, त्यो बटन थिच्ने काम त्यहाँनिर समवन ह्युमन इन द मिडल हुन्छ। अब उसको विवेक, उसले त्यहाँ के गर्यो भने उसले आफ्नो विवेक लगायो, फलाना देशले मलाई पाँचवटा क्षेपास्त्र पठायो, यो त अलिकति ऊ भएन, उसले मलाई पठाउनु भयो त यतिवटा पठाउनु पर्ने, यहाँ पठाउनु पर्ने, यहाँ मलाई यसरी धस्ताउनु पर्ने, पठाउनु पर्ने। अब सिस्टमले भन्यो श्रेणगर एट्याक भयो, तैँले चाहिँ तेरो आफ्नो छोड्दै भनिसक्यो, उसले अहिले उसलाई त्यही भन्यो, सिस्टमले त्यही भन्यो। ऊ एकछिन सोच्यो, एकछिन होल्ड गर्यो, एकछिन आफ्नो बुद्धि लगायो, यो त होइन, यसो गर्नु हुँदैन भनेर उसले अलिकति सोचेर उसले त्यो होल्ड गरेको थियो। पछि हेर्दाखेरि के त त्यो त्यो सिस्टम चाहिँ फेल रहेछ, त्यहाँसम्म बग रहेछ। भनेपछि के हो भने यहाँनिर कुनै पनि एआई प्रविधि प्रयोग गर्दाखेरि अथवा कुनै पनि टेक्नोलोजी, किन एआई मात्रै, तपाईँ यसरी हेर्नुहोस् एमआरआई भनौँ न, सामान्य एउटा एमआरआई सिटी स्क्यान हेर्दाखेरि तपाईँलाई चाहिँ भित्र एउटा स्टोन देखियो भनेर भयो एकछिनलाई, अनि त्यसपछि डक्टरले हतारपत्त अपरेट गरेर भित्र स्टोनै रहन्छ। भनेपछि त्यहाँनिर डिसिजन गर्ने त सर्जन हो नि त, मलाई असिस्ट चाहिँ टेक्नोलोजीले गर्छ तर ह्युमन इन द सेन्टर हुन्छ नै, त्यो भनेर रेस्पोन्सिबल चाहिँ त्यो प्रविधि प्रयोग गरेर जसले यो काम गर्यो, जुन निर्णय लियो, त्यसले जे क्षति भयो या फाइदा भयो त्यसको अकाउन्टेबल भनेर चाहिँ त्यो एक्सन गर्ने या गराउने चाहिँ अकाउन्टेबल। त्यो भएको हुनाले पनि तपाईँले फुल्ली एआईलाई ट्रस्ट गर्नु हुँदैन, फुल्ली सिस्टमलाई ट्रस्ट गर्नु हुँदैन, यसले तपाईँलाई सहयोग गर्छ, तपाईँसँग त्यो क्षेत्रको के हुनुपर्छ, डोमेन नलेज हुनुपर्छ। त्यो क्षेत्रको तपाईँलाई विशेष नलेज भएन भने तपाईँ रङ डिसिजन लिनुहुन्छ, किन तपाईँलाई थाहा छैन उसले जे भने त्यही भनिदिनु भयो। तपाईँ त्यो क्षेत्रको विज्ञ भएर अनि त्यो विज्ञता भएको क्षेत्रमा चाहिँ ए या अन्य कुनै टेक्नोलोजीको चाहिँ सहयोग लिनुभयो भने बल्ल तपाईँको त इफिसियन्सी बढेर तपाईँले त्यसलाई सही तरिकाले प्रयोग गर्नुभयो, तपाईँले अरूलाई दोष लाउन मिल्दैन।
1: हो, हामीले पनि प्रयोग गर्छौँ, हामीले पनि समाचार कक्षमा एआई प्रयोग गरिरहेको छौँ अहिले पछिल्लो पटक, तर आफूलाई थाहा चाहिँ हुनु पर्दो रहेछ, थाहा भएन भने चाहिँ उसले गलत सूचना दियो भने पनि त्यो जानी भयो,
0: जानी भयो त। तपाईँको हेर्नु न कस्तो यो एआई एउटा यस्तो छ अहिले त, यो एकदम एकदम बढी वफादार छ के, यो बढी वफादार छ के, उसले तपाईँलाई सकेसम्म चाहिँ के गर्छ भने रङ इन्फर्मेसन दिनै चाहन्छ के, कुनै बेला के भनिदिन्छ भने ल यताउति गर्यो तपाईँलाई चाहिँ कुरा गर्दै गर्दा एक ठाउँमा चाहिँ अब के गरिदियो भने उज्यालो नेटवर्कको चाहिँ भैँसेपाटी कार्य अनुसार भनिदियो कि, मलाई उज्यालो नेटवर्क कहाँ छ भने थाहा भएन भने के गर्छु त, केही चिज पत्यार लेखिदिन्छु नि त। तर तपाईँ त्यो क्षेत्रको जानकार हो, तपाईँलाई के छ उज्यालो नेटवर्कको चाहिँ ऊ भैँसेपाटी छैन, त्यही भएर सूचना गलत हो, मैले यो सूचना चाहिँ डिस्कार्ड गर्नुपर्छ भने तपाईँले थाहा पाउनुहुन्छ। हो, त्यो भएको हुनाले के त यो अलिक बढी हेलुसिनेट गरिदिन्छ क्या एआईले, त्यही भएर तपाईँलाई गलत सूचना पनि सही तरिकाले भनिदिन्छ, एकदम ओभर कन्फिडेन्सका साथ भनिदिन्छ, लजिकका साथ भनिदिन्छ, तपाईँलाई पत्यौ पत्यौ लाग्ने गरी भनिदिन्छ। त्यही भएर तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँले त थाहा पाउनुहुन्छ, के लाउन सक्नुहुन्छ, तपाईँ त्यो क्षेत्रको विज्ञ होइन भने सक्नुहुन्न। त्यसो भएको हुनाले एआईलाई अन्धधुन्द त्यो सिटामल खाए जस्तो प्रयोग गर्नु चाहिँ भएन, तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँको विज्ञताको क्षेत्रमा एआई प्रयोग गर्नु, त्यसले तपाईँले धेरै माथि पुऱ्याउँछ।
1: अब यो सबै काम एआईले गर्ने भएपछि यो पेसा कर्मीहरूले प्रविधि अनुसार आफूले अध्यावधि गर्ने चुनौती चाहिँ कतिको छ?
0: तपाईँ ह्युमन इन द सेन्टर, तपाईँको भूमिका कहिले पनि तपाईँ भूमिका विहीन हुनै पाउँदैन, होइन, तपाईँले गर्ने निर्णय त जहिले पनि तपाईँको निर्णय हो, त्यसैले तपाईँ भूमिका विहीन हुनै हुँदैन, तपाईँ जहिले पनि अकाउन्टेबल हो, तपाईँले चाहिँ प्रविधि या एआईलाई प्रयोग गर्ने हो। तर अब कहाँनिर भने अघि तपाईँले आफूले आफैलाई त्यहाँनिर चाहिँ इक्विप गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट है। तपाईँले अब प्रविधिको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन, एआईको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन भने तपाईँ जस्तै अर्को एउटा सञ्चारकर्मी जसले सबै प्रयोग गर्न सक्छ उसले तपाईँको पेसा खाइदिन्छ, एआईले त खाँदैन। अर्को एकजना तपाईँ जत्तिकै व्यक्ति, तपाईँभन्दा लेस कम्पिटेन्ट व्यक्ति होला, जसले एआई प्रयोग गर्छ, एआई प्रयोगपछि आफूले आफैलाई तपाईँभन्दा चाहिँ तीन गुणा बढी बलियो बनाउँछ, अनि के गर्छ त द्याट पर्सन विच इज हाफ एज मेबी ट्यालेन्ट एज यु आर, एज क्यापेबल एज यु आर, विथ द हेल्प अफ एआई विल बिकम फोर टाइम्स एज क्यापेबल एज यु आर, तपाईँ रिप्लेस हुनु। त्यो भएर तपाईँले आफूले आफूलाई अध्यावधि गर्न र आफ्नो क्षेत्रसँग सम्बन्धित यो जे पाए त्यही एआई सिकेर पनि काम छैन क्या, तपाईँको क्षेत्रलाई, तपाईँको पेसालाई, तपाईँको कामलाई जुन चाहिँ खालको चिज आवश्यक पर्छ त्यो सिक्नुहोस् र त्यसैबाट अगाडि बढ्नुहोस्।
1: कार्यक्रम बदलिएको नेपालमा आज हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आईटी बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरे। नेपालमा पनि यो प्रयोग विश्वमा भएपछि नेपालमा पनि स्वाभाविक रूपमा बढ़ी नै रहेको छ। अब सरकारले चाहिँ यसलाई कसरी ह्यान्डल गरेर लिएर जानुपर्छ, कस्ता नीतिगत चुनौतीहरू कस्ता छन्, अहिले कस्तो छ र यसलाई चाहिँ कसरी अगाडि बढाउनुपर्छ?
0: हामी कहाँनिर छौँ भने प्रविधिहरू प्रयोग भएका छन्, ती सबै के त यो टापु टापु टापु मिलेर बसेका छन्।

0: खोजको एउटा टापु बनिया छ, नापीको अर्को टापु बनेको छ, पुलिसको अर्को टापु बनेको छ, नगरपालिकाको अर्को टापु बनेको छ, टापु टापु टापु टापु भन्दै विभिन्न ठाउँमा चाहिँ आइआरडीको अर्को टापु र सबै टापुहरू छन्, एक्जिस्ट छन्, इन्ट्रेस्टिङ नै छ। अब अहिलेको सरकारको प्राथमिकरणमा के पर्नुपर्छ जस्तो लाग्छ भने यी टापुहरूलाई जोड्ने काम गर्नुपर्छ सबभन्दा पहिला। यी टापुहरू एकअर्कासँग कम बोल्छन्, सकेसम्म भाषै मिल्दैन यिनीहरूको, अनि यिनलाई के त भन्दा यिनीको बिच कनेक्टिभिटी चाहिन्छ, त्यसलाई चाहिँ यी टापुहरूले एकअर्कालाई सूचना र तथ्याङ्क आदान प्रदान गर्न सक्ने मेकानिजम एउटा जानुपर्छ पहिलो कुरो। त्यसो गर्नको लागि त्योभन्दा तल एउटा फाउन्डेसन लेयर भन्छ त्यसको, यसको फाउन्डेसन लेयरमा यो डीपीआई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर त्यो क्रिएट गर्नुपर्छ। त्यो भनेको मान्नुहोस् तपाईँको यो अहिलेको एनआईडी एउटा डीपीआई हो, यो एउटा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर हो, किनभने यो एनआईडी सबैतिर जोडिएको हुन्छ। ट्याक्स पेयर आइडी जुन छ त्यो पनि एउटा एउटा यसको स्पेसलाइज आइडी हो। यस्ता चिजहरूले के त कनेक्ट गराउने काम गर्छ। त्यसपछि जब तपाईँ तलको डीपीआई बन्यो, टेक्निकल भाषामा इन्टर अपरेबिलिटी भन्छ, यी सिस्टमहरू एक आपसमा बोल्न थाले भने अब के त भन्दाखेरि डेटा एक्सचेन्ज पोलिसी चाहियो, मलाई तथ्याङ्कहरू एकले अर्कालाई आदान प्रदान साट्ने पोलिसी छैन क्या हामीसँग, त्यसलाई कतिपय कानुनी कतिपय व्यवहारिक रूपमा त्यहाँ काम गर्नुपर्ने छ, ती डेटा चाहिँ एकले अर्कालाई डेटा चेन्ज एक्सचेन्ज गर्ने पोलिसी चाहियो। अनि त्यति भइसकेपछि अब के त तपाईँको एकचोटि कुनै एक ठाउँ डेटाको ओनरसिप, त्यो डेटा कसको हो त, नागरिकताको तपाईँको नागरिकता डेटा कसको हो, ल्यान्डको डेटा कसको ओनरसिप हो, उद्योगको डेटा कसको ओनरसिप हो, त्यो डेटाको ओनरसिप पनि फिक्स गर्नु पर्यो। र डेटाको स्ट्यान्डर्ड भन्छ अर्को, कुन डेटा कस्तो गरी राख्ने हो त, तपाईँलाई मन लाग्यो तपाईँले एक किसिमले डेटा राख्नु, मलाई मन लाग्यो अर्को किसिमले राखेँ, त्यो डेटा कसरी राख्नुपर्ने हो त, नागरिकता नम्बर राख्दाखेरि कसरी राख्नुपर्ने हो, 1234-5-6 राख्नुपर्ने कि 1234-5-6 राख्नुपर्ने, एकदम साधारण कुरा के, हाम्रो त अब्लिकवाला छ नि धेरै नागरिकता त, यी डेटाका स्ट्यान्डर्ड भए। अनि त्यो स्ट्यान्डर्ड भइसकेपछि त्यो डेटा चाहिँ मसँग भएका तथ्याङ्कहरू त्यो डेटा स्ट्यान्डर्ड अनुसार बसेका छैन, डेटा क्वालिटी अलिकति टेक्निकल कुरा भयो, डेटाको चाहिँ तपाईँको तलपट्टि डिपिआई भयो, इन्टर अपरेबिलिटी, डेटा एक्सचेन्जको तपाईँको पोलिसी, डेटा स्ट्यान्डर्ड, डेटा क्वालिटी, यति कुरा भइसकेपछि अब तपाईँले अर्को एउटा पोलिसी छ अहिले उसमा पनि आएको छ, ओन्ली वान्स पोलिसी भने, एकचोटि कुनै तथ्याङ्क तपाईँले नेपाल सरकारलाई दिनुभयो या काहीँ पनि दिनुभयो भने त्यही चिज बारम्बार काहीँ पनि दिनु पर्दैन। तपाईँले एकचोटि तपाईँको नागरिकता दिइसकेपछि त्यही नागरिकता तपाईँले हजार ठाउँमा किन दिनु पर्यो, जुन नागरिक तपाईँको नागरिकता डिजिटल कहाँ छ, गृह मन्त्रालयसँग छ अथवा तपाईँको चाहिँ सिडिओ कार्यालयमा छ, जसलाई तपाईँको नागरिकताको डिटेल चाहियो तपाईँको ब्याङ्कलाई भने त्यो ब्याङ्कले के गर्नु पर्यो, यस सिडिओ कार्यालय फलानाको नागरिकता नम्बर के हो मलाई दिए भनेर माग्नु पर्यो। त्यहाँभित्र चाहिँ के त, अघि मैले भनेको डेटा एक्सचेन्ज र इन्टर अपरेट भनेको यो हो कि, यति कुरा भयो भने मानिलिनुहोस् इन्फ्रास्ट्रक्चर यो टेक्नोलोजीमा हाम्रा भित्र भएका यी सबै फ्रिक्सनहरू चाहिँ सिद्धेर जान्छ। त्यसपछि अरू अरू तरिकाले हामी हाम्रा डेटाका लिभरेज चाहिँ धेरै इजिली गर्न सक्छौँ।
1: यो पछिल्लो समय अब यसरी सूचना प्रविधिको प्रयोग भइरहँदाखेरि अब प्रयोगकर्ता आम नागरिकले यो सूचना प्रविधिलाई प्रयोग गर्दा के कुरामा ध्यान दिने मुख्य गरी?
0: त्यो कहिलेकाहीँ के हुन्छ भने सामान्य मान्छेलाई चाहिँ अब अगाडि बम छ, बम भएपछि म त्यो रातो काट्ने कि निलो तार काट्ने डिक्युज गर्नलाई, तपाईँलाई त्यो सम्बन्धी नलेज छैन भने तपाईँ त्यो रातो काटे चाहिँ उठ्छ कि निलो काले चाहिँ उठ्छ थाहा छैन हेर्नुहोस्। त्यो भएर मैले अघि भनेका तिनवटा चार किसिमका युजर्सहरूमा हामीले म कुन क्याटेगोरीको युजर हो र मेरा सीमितता के हुन्, मेरा अस्मिता के हुन् हेर्नु पर्यो। जुन कुरा थाहा छैन त्यसमा चाहिँ सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, प्रयोग नगर्नु त भन्दिनँ म, सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, आफ्ना सीमितताहरू छन् एज अ युजरको कुरा चाहिँ, जुन मैले थर्ड क्याटेगोरीको युजरको कुराहरू त्यहाँनिर। अर्को चाहिँ हामीले भनिन्छ नि जङ्गलमा चाहिँ जुन फल एकदमै एकदम रङ्गी चङ्गी छ, एकदम धेरै लोभ लाग्दो छ, त्यो चाहिँ विषालु हुन्छ, हुन सक्ने सम्भावना उच्च हुन्छ भन्छ कि। सो देयर आर लट अफ ट्र्याप्स, एकदमै लोभ लाग्ने ट्र्याप्सहरू हुन्छन्, बी अवेर अफ द ट्र्याप्स, त्यत्तिकै तपाईँलाई कसैले पनि फेभर गर्दैन, त्यस्ता कुराहरूमा तपाईँ जोगिनु पर्यो। जहाँ पाए त्यहीँ, जे पाए त्यही क्लिक गर्ने, यो फ्रीमा आयो, यो यसो गर्यो, तिमीलाई यस्तो अफर आयो, यस्तो आयो, त्यस्तो अफर खासै आउँदै आउँदैन, तपाईँले लट्री नै भइरहेछ भने तपाईँलाई लट्री पर्दा पनि पर्दैन, भर तपाईँ त्यहाँनिर अवेर हुनु पर्यो। काहीँ कसैलाई पत्याइहाल्नु भएन, एसएनएसमा मलाई विषय चाहियो मलाई पठाइदिनु भने, तपाईँकै आफ्नै चाहिँ दाजुले, कजन ब्रदरले, या कोही चाहिँ मामाको छोराले होइन फुपूले पैसा माग्न सक्नुहुन्छ, नपत्याउनुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, कसैले के भन्यो त्यो पत्याइ नहाल्नुहोस्, समाचार पनि पत्याइ नहाल्नुहोस्, सूचना पनि पत्याइ नहाल्नुहोस्, डाउट गर्नुहोस्, अलिकति शंका गर्नुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, जे कुरा पनि भेरिफाई गर्नुहोस्, कसैलाई कुनै नम्बर भनिदिनु भन्नु पर्यो भने भेरिफाई गर्नुहोस् भनेपछि एउटा एकदमै आम लेभलमा सबभन्दा अप्ठ्यारो पर्ने भनेको चाहिँ यो चिल्ड्रेन एन्ड सिनियर सिटिजन हो, बच्चा र वृद्ध हो एकदम जहिले पनि भल्नरेबल भनेको। त्यो भएर अहिले चाहिँ अर्को एउटा पुस्ता जुन पैसाको लोभले नर्मली यो 25 वर्षभित्रका युवा युवतीहरू पनि उनीहरूलाई थाहा भइकन कुलतमा फसेका छन् जुन उनीहरूले त्यसको परिणति थाहै छैन। त्यो भएर कसैले ल तपाईँको ब्याङ्क एकाउन्टमा मेरो पैसा आउँछ त्यहाँबाट तपाईँले चाहिँ यति रुपियाँ राख्नुहोस् अनि मलाई यति दिनुहोस् भनेको कुरालाई तपाईँले त्यतिकै यो मैले पैसा पाइहालेँ इजी मनी पाएँ भने नलिनुहोस्। यस्ता प्रशस्तै अवेरनेस गर्ने सामान्य चिजहरू छन् जुनको जसले अर्को एउटा एपिसोड खान सक्छ। तर एउटै उसमा चाहिँ के हो भने जुन कुरा तपाईँ स्योर हुनुहुन्न त्यो कुरा नगर्नुहोस्। सबभन्दा सहज चाहिँ त्यो गर्नुपर्ने चाहिँ त्यो।
1: केही कुरा छन् मैले सोध्न छुटाएको तपाईँलाई भन्नै मन लागेको भन्नै पर्ने
0: होइन त्यस्तो केही पनि छैन। तपाईँले जुन विषयवस्तु उठान गर्नुभयो यो तपाईँको नेटवर्क मार्फत यो एकदम आम मानिसहरूले थाहा पाउनु पर्ने र अगाडि बढ्नु पर्ने नै विषय हो। अन्तिममा तपाईँले अघि पनि फेरि यो तालिमको कुरा अलिकति गर्नुभएको थियो, मैले त्यसलाई फेरि रिएड्रेस गरेँ। अहिले पहिलाको जस्तो 4 वर्षे डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा तपाईँले अब डिग्री होल डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ देयर इज द हाई टाइम कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर यो मैले अघि भनेको काम गर्दै र पढ्दै वर्क इन्टिग्रेटेड डिग्रीजहरू जुन छन् त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
1: यसमा अलिकति थपिहाल्ने सर, जस्तो अब काम गर्ने भन्दै गर्दामा हामीले अलिकति यो कति पाउने के पाउने भन्ने पनि चासो हुन्छ। काम त सबै क्षेत्रमा पाइन्छ तर अब यो सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा स्टार्टिङ फेजमा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छ नेपालमा को यसो सिनारियो हेर्दाखेरि।
0: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमतामा भर पर्छ, मैले अलिकति म्याक्सिमम र मिनिमम दुइटै भनिदिन्छु। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनु भयो, अब त्यहाँबाट सुरु गर्छु ल म बाहिरिनु भयो र त्यो चाहिँ त्यो 4 वर्ष लिँदाखेरि तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो, तपाईँको त्यो अहिलेको 20% भित्रको हो तपाईँ भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40,000-50,000 प्रति महिनाको हारी बस्छ। कुनै पनि जस्तै इभन मेडिकल फिल्डले पनि त्यति चाहिँ अब 48,000 कतिको अस्ति कुरा भएको थियो त्यो पनि दिइरहेका छैनन्, त्यो अवस्था तपाईँको हुनुहुन्छ। र तपाईँ 1.5-2 वर्षभित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको 1.5-2 वर्ष एक्सपिरियन्स भएको उत्कृष्ट खालको चाहिँ प्रोफेसनलको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आइटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आइटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। बट न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98516016 98436394
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: दैनिक रु 197 रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा

0: पेमेंट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तमा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342550 0845410106 छ। इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामा कसी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै, असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। वैदेशिक रोजगारीका नाममा लाखौं ठगी गर्ने 4 जना पक्राउ। दोलखाको सैलुङकी युवतीमाथि जबरजस्ती करनी, घुम्न आएका किशोर पक्राउ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: स्वच्छ खाद्य पदार्थ उपभोक्ता लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पाद तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: हजुरको रेडियो

अब समाचार विस्तारमा संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा मन्त्री गौतमले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै उहाँले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र कारण विधि 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनमिङ वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्थमन्त्री डाक्टर वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गर्नुभयो।

सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्रचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा सीको नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको हो। विगतमा एससी नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एससीको ग्रेड ब्रिज परीक्षा पनि असार 1 गतेदेखि नै हुनेछ। विभिन्न 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी कृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेद्वार छनौट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी 2083 साल जेठ 18 गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ। दरखास्त फारम उम्मेद्वारका लागि आवश्यक पर्ने योग्यता कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट मा हेर्न सकिने सूचनामा उल्लेख छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुधे निर्देशिका जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दुग्ध संकलन र द्वित संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असल उपर गर्नुपर्ने बक्यौता रकम प्रचलित कानून बमोजिम असल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दुध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण

0: प्रत्येक कर्मचारीलाई लक्ष्यसहित कार्य सम्पादन विवरण दिने व्यवस्था तथा कार्य विवरण बमोजिम मूल्याङ्कनको सूचाङ्क तयार गरी मूल्याङ्कन हुने व्यवस्था गर्न र मुख्य कार्य सम्पादन सूचक दिई कार्य जिम्मेवारी तोक्न पर्ने निर्देशन दिएको छ। निर्देशिकामा संस्थानले आफूले गर्ने र अरूबाट गराउने कामको सूची तथा कार्य सम्पादनको फ्लो र प्रक्रिया लेखाङ्कित गरी बिजनेस प्रोसेस रि इन्जिनियरिङ तथा तयार गरी सुधारको विवरण मन्त्रालयमा पठाउन भनिएको छ। यस्तै दुग्ध विकास संस्थान अन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुख लगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहने गरी दूध संकलन तथा दुग्ध पदार्थको बिक्री वितरण सम्बन्धी कारोबारको लक्ष्य दिई सोही आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% बढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा त्यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामा असर पुग्ने देखिन्छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौं रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा गोर्खाको पारपाका सुलीकोट स्थायी घर भई हाल काठमाडौँ 26 वर्षीय दिपेश गुरूङ र 24 वर्षीय सौगात गुरूङ रहेका छन्। उनीहरूले टर्की पठाइदिने भन्दै 8 जना पीड़ितहरूबाट कुल 86,22,570 रूपियाँ ठगी गरेको प्रहरीको भनाई छ। उनीहरूलाई जेठ 5 गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो। त्यसै गरी साइप्रस पठाइदिने भन्दै 1 जना पीड़ितबाट 9,50,000 रूपियाँ ठगी गरेको आरोपमा 5 तर्फे दिनका 48 वर्षीय सूर्यप्रकाश खेजुम पक्राउ परेका छन्। उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिएको लिथुआनिया पठाइदिने भन्दै 1,93,000 रूपियाँ ठगी गरेको आरोपमा काभ्रे पलाञ्चोक भूमलिकी 33 वर्षीय शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई जेठ 6 गते काठमाडौँको ज्ञानेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी परीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। पक्राउ परेका सबैलाई बेरोजगारी युवतीलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्याएर राखेको र रकम लिएपछि सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीड़ितहरूको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको प्रहरीले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।

खाकुस तैलुङ घुम्न आएका एक किशोर जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन्। सैलुङकी नाबालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा धनुषाको बटेश्वर गाउँपालिका एकका 21 वर्षीय अञ्जन लामा पक्राउ परेका हुन्। सैलुङ घुम्न आएका बेला एक किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई करणी गरेको खुलासा भएपछि ती किशोरलाई नियन्त्रणमा लिएको दोलखा प्रहरी निरीक्षक तथा प्रवक्ता श्री राम तिमुल सिन्हाले जानकारी दिनुभएको छ। उहाँका अनुसार मुलुकी फौजदारी संहिता 2074(9) उपदफा 6 अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। सो क्रममा दोलखा जिल्ला अदालतबाट बुधबार पक्राउ स्वीकृति लिएको र 5 गतेदेखि लागू हुने गरी 4 दिन म्याद थप गरिएको प्रहरी निरीक्षक तिमल सिन्हाले बताउनु भएको छ। दोलखाका प्रहरी प्रमुखको निरीक्षण र निर्देशनपछि ट्राफिक प्रहरी कार्यालयले सक्रियता बढ़ाएको छ। ट्राफिक प्रहरी कार्यालय दोलखाले सवारीका साधनको चेक जाँचमा कड़ाई गर्नुका साथै बेलुकी मादक पदार्थ सेवन चेकिङ पनि शुरू गरेको छ। दोलखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार लामाले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सक्रियता बढ़ाउन निर्देशन दिनुभएको थियो। त्यस लगतै दोलखा ट्राफिकले सदरमुकाम चरीकोट सहित जिल्लाभर सवारीका साधन चेक जाँचमा कड़ाई गरेको छ। चरीकोट बजारमा जथाभावी पार्किङ गर्ने सवारीका साधनमा ह्विलक गर्न थालिएको छ। हालै मात्र सरुवा भएर दोलखा आउनुभएका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी शाख निरीक्षक बाबुराम न्यौपानेले दुर्घटनाका घटनामा कमी ल्याउन र सवारीका साधनलाई व्यवस्थित गर्न नियमित चेक जाँच तथा मापसी समेत जाँच गर्न थालिएको जानकारी दिनुभएको छ। दोलखामा पछिल्ला केही महिना यता सवारी दुर्घटनाका घटनाहरू बढ़िरहेका छन्। खास गरी मोटरसाइकल दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या बढ़िरहेको छ। समाचारको क्रममा मौसम समाचार। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़दो छ। धनगढ़ी दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै ठाउँहरूमा मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया समकक्षी शी जिनपिङ बीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोऱ्याएका छन्। रूसी पक्षले दुई देश बीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्रममा क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीनबीचको व्यापार गएको वर्ष झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चीनिया युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ। विशेष गरी लामो समयदेखि चर्चामा रहेको साइबेरिया 2 ग्यास पाइपलाइन परियोजनालाई अघि बढ़ाउने समझदारी भएको छ। दुवै देशले विद्यार्थी आदान प्रदान कार्यक्रम विस्तार गर्ने, विश्वविद्यालयहरूबीच सहकार्य बढ़ाउने तथा संयुक्त वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने सहमति गरेका छन्। सन् 2026 शिक्षा वर्षका रूपमा मनाउने योजना पनि सार्वजनिक गरिएको छ। विश्लेषकहरूले चीन रूसको यो संयुक्त घोषणालाई विश्व राजनीतिमा नयाँ शक्ति ध्रुव निर्माणको प्रयासका रूपमा व्याख्या गरेका छन्। र समाचारको अन्त्यमा केही खेल समाचार। मंगोलियाको उलान बतारमा भएको प्रतियोगितामा प्रेम लिम्बु र आयुषा साकेत 40 वर्ष मुनि मिक्स पुमसेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दुवै प्रेम र आयसाले 9 एसियाली पुमसे तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्नु भएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुमसेमा रजत जित्नु भएको हो। अघिल्लो दिन त्यही उमेर समूहको पुरूष एकल पुमसे

मा प्रेमले कास्य पदक जित्नु भएको थियो। प्रेमले क्वार्टर फाइनलमा कुवेत विरूद्ध वाक ओभर पाउनु भएको थियो। त्यसपछि सेमी फाइनलमा दक्षिण कोरियाली खेलाड़ीसँग 8.6 अंकले पराजित भएपछि कास्यमा सीमित भन्नुभएको हो। आईपीएल इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको 6 औं स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ तालिकाको 9 औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै, असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। वैदेशिक रोजगारीका नाममा लाखौं ठगी गर्ने 4 जना पक्राउ। दोलखाको सैलुङकी युवतीमाथि जबरजस्ती करनी, घुम्न आएका किशोर पक्राउ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश। र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के? किनी शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त

0: टाङ्का चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि

0: प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: bărbunul Nuculaghi Rod, Ciment, Josta Pata, Taine, Cabată la Uniula, Periu Mântălima Testura în roadul cu poșel ce caul la bătit.
1: Caca, tinlai etini thațaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानी

0: 0548404892 र 0548403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति

0: सम्पूर्ण सामग्रीहरू काठ, स्टीलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कठर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
0: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
2: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-305, 0848-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।

0: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
0: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
0: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
6: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक

0: क्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
1: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। आज बिहिबारको व्यवसाय छ। तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भन्ने लाग्ने साथीले लोकगीत गाउन सक्नुहुन्छ र तपाईँले कथा कविता गजल तपाईँका लेख रचनाहरू छन् भने सुनाउन सक्नुहुन्छ। आजको व्यवसायमा के गर्ने भन्ने कुरा थाहा छ। तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई थाहा भइसकेको छ र तपाईँले पहिलोचोटि मात्रै कार्यक्रम यदि सुन्दै हुनुहुन्छ भने पनि जानकारी गराइसकेको छु। तपाईँले हामीलाई यो समय उकाले ओह्राले गर्दै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, साथै घरमा बसेर पनि कार्यक्रमलाई सुन्ने र सुनाउने साथीहरू पनि कार्यक्रम अब आउँछ भनेर प्रतीक्षा गरिराख्नुभएका साथीको लागि पनि अब कार्यक्रमको प्रतीक्षाको समय सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा बिटा रमाइला लोकगीतको साथसाथै तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युजकम हजुरको याद तामाको सिएफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीको लागि तपाईँले सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। भन्न चाहे भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो। तपाईँ फटाफट 0848 40 40 0026 सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: एकदिन मिठो गीत राख्यो खाने भए खाऊ भन्ने बोलको गीत रहेको थियो। यस्तै मिठा गीत आजको कार्यक्रममा बच्चो तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले आफ्नै प्रतिभाहरूलाई आज सुनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो
0: नमस्कार हजुर। कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: मा पक्कैवाणी रुकुम पश्चिम चौरदारी 11 चाहिँ सन्देश केसी भन्ने मान्छे बोलिरहेको छु।
0: सन्देश केसी भन्नुभयो?
1: हजुर हजुर।
0: अनि के छ हाम्रो सन्देशजीको खबर, सुनाउनुहोस् न।
1: ठिकै छ भन्नुपर्छ, के अरे अब लागिरहेको छ यतातिर, अब खेतको बिहाहरू राख्ने काम हुँदैछ, कतिपय साथीहरूले बिहा राखि पनि सक्नु भएको छ। अब बेसी बेसीतिर अब बिस्तारै रोपायो कामहरू पनि चल्दैछ, मकै रोप्ने कामहरू पनि हुँदैछ। रमाइलो घमाइलो छ भन्नुपर्छ नि है।
0: रमाइलो घमाइलोको साथमा बस्दै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ। हाम्रो सन्देश कुन ठाउँदेखि भन्नुभयो? सन्देश हेलो सन्देशका आवाज कतिर आइरहेको छ त? ल, मेरो आवाज यहाँले प्रष्ट सुन्दै हुनुहुन्छ। कहिले कहाँ चाहिँ अब यो नेटवर्कहरूको समस्याले गर्दा त्यो सुनिन सकेको होला। ल ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज चाहिँ के सुनाउनुहुन्छ त? ल हुन्छ, सुरु गर्नुहोस्।
1: समाउ लाग्छ किन हात तरुनीको, समाउ समाउ लाग्छ किन हात तरुनीको, छुटेपछि भेटेपछि छुट्ने गाह्रो सात तरुनीको, समाउ लाग्छ किन हात तरुनीको, भेटेपछि छुट्ने गाह्रो सात तरुनीको, भैँसको मातमा डुबेपछि यस्तै हुन्छ होला, भैँसको मातमा डुबेपछि यस्तै हुन्छ होला, घन्टौँ पनि मिनेटौँ लाग्छ बात तरुनीको, घन्टौँ पनि मिनेटौँ लाग्छ बात तरुनीको। यति नै भन्नुभयो
0: सन्देश आफैले लेख्नु भएको?
1: हजुर हजुर, मैले आफैले सृजना गरेको।
0: ल, यहाँले आफैले सृजना गर्नुभयो, भेटेपछि छुट्नै गाह्रो यसरी भन्दै हुनुहुन्थ्यो। यहाँले चाहिँ भेटेपछि छोड्नु नै भएन कि छुट्न मन चाहिँ छैन, के छ अहिलेको परिस्थिति? सन्देश ल, यहाँको आवाज मैले अस्पष्ट सुन्दैछु, यहाँको चाहिँ आफ्नै रचना यहाँले सुनाउनु भयो, अलिक कमेडी खालको रमाइलो खालको चाहिँ भन्नुभयो। मैले कतिपय शब्दहरूलाई चाहिँ कहीँ कति अस्पष्ट पनि सुने होला, ठिकै छ, भोलिका बसेमा हामी सुन्छौ। र यहाँले जुन हामीलाई आफ्नो प्रतिभा सुनाइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अहिलेको लागि हामी छोड्छौँ है। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश केसीजी, उहाँले चाहिँ आफ्नै रचना आफैले लेख्नु भएको चाहिँ अलिकति कमेडी खालको गीत सुनाउँछु भन्नुभएको थियो। उहाँले सुनाइ पनि सक्नु भएको छ, हामीले सुनि पनि सकेका छौँ। अलिकति तपाईँहरूले चाहिँ आफ्नो लेख रचना सुनाउँदा होइन, अथवा तपाईँको नयाँ केही कुराहरू छ तपाईँले सुनाउन सक्नुहुन्छ भने चाहिँ अलिकति नेटवर्क भएको ठाउँमा गएर चाहिँ बोल्नुभयो भने हामीलाई पनि सहज हुन्छ, किनकि हाम्रो सन्देशजीको चाहिँ आवाज मैले अस्पष्ट सुनेको थिएँ, तर उहाँले मेरो आवाज चाहिँ प्रष्ट सुनेको थिएँ पनि भन्दै हुनुहुन्थ्यो। अब हामीले बोलेको मात्रै सुनेर यहाँहरूले आज प्रतिभा सुनाउने दिनमा हामीले अस्पष्ट सुन्ने गर्दाखेरि चाहिँ के सुनाउनु भयो भन्ने कुरा हामीले चाहिँ निरुकुल पाउन सकिँदैन, त्यही भएर नेटवर्क भएको ठाउँमा गइदिनु होला पनि भन्न चाहन्छु। यति बेला सम्पर्कमा फेरि पनि अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: नमस्ते।
0: नमस्कार धनुजी, तपाईँको आवाज मात्रै कडा हो कि क्या हो, अरूको त मधुर आवाज हुन्छ त?
2: म त मान्छे नै कडा हो नि त,
0: त्यही भएर आवाज पनि कडा भएको होला।
2: एकदम
0: सन्चै छु, कहिले कहीँ बेला बेला कहीँ कति हराउनु भयो कि जस्तो लाग्छ, हुन त नयाँ साथीहरू

0: पालो दिनुभएको हो कि के थाहा।
1: एकदम एकदम नयाँ साथीहरूलाई पालो पनि दिनु पर्ने, अब कति हुन्छ नि त, अब सधैँ फोन गरिरहँदाखेरि सबै हामीलाई झ्याउ नलाग्ला, अरू सुन्ने साथीहरूलाई झ्याउ लाग्ला नि त, अलिक दिक्क लाग्ला, कति फोन होला, केही सुनाउँदैनन् भने जस्तो सुनाउँदैनन्, फोन गरेको गरे भने भन्छन् जस्तो लाग्छ हो दिदी। हजुर, हजुर, म चाहिँ मान्दिनँ तर अरू साथीहरूले चाहिँ मान्ने रहेछन् जस्तो जस्तो लाग्यो।
0: ल ठिकै छ, यस्तो हो, अब जसलाई जे आउँछ जति आउँछ उहाँले त्यति नै सुनाउने हो होइन। अब जस्तो कि धनुजीलाई मन लागेको आफ्नो प्रतिभा सुनाउनु भयो भने अर्को साथीले त्यो मन परेन भने म भाषा यस्तो सुनाउँथे भन्ने साथीले फोन गर्नु पर्यो नि त, त्यही भएर उहाँले फोन गर्नुभयो भने नयाँ हामीले प्रतिभा सुन्न पाइन्छ होइन र।
1: हजुर एकदमै हो न त,
0: मैले चाहिँ यति भने बाँकी कुरा चाहिँ अब बुझिहाल्नु।
1: हजुर हजुर, अनि खाना दिनु भयो होला पनि होइन?
0: मेरो खाना भइसकेको छ, धनुजीको भयो अथवा बाँकी नै छ?
1: मेरो त बाँकी नै छ, हजुरलाई थाहा नै छ मेरो बाँकी हुन्छ भनेर।
0: धनुजीले सिकाउनु भएको छ हामीलाई त, अब सोध्नु एउटा चाहिँ फर्मालिटी पुरा गर्नुपर्छ भनेर भन्नुभएको थियो, त्यही भएर मैले पनि सोधेँ यहाँले यो समय यति बेला खाना खाइसक्नु भएको छैन भन्ने त मलाई थाहा छ, तर सोध्नुपर्छ है, हाम्रो कर्तव्य हो भन्नुहुन्थ्यो नि त धनुजीले, त्यही भएर मैले पनि कर्तव्यलाई चाहिँ पालना गरेको कि।
1: हजुर हजुर एकदमै सोध्नुपर्छ, त्यो अब अब मान्छेको लागि खाना पिना र अनि त्यही जस्तो ठुलो केही होइन नि त, त्यही भएर पनि सोध्नु पर्ने त विशेष अब कुरा गर्दा कुराकानी गर्दै गर्दाखेरि खास चाहिँ सोध्नु पर्ने कुरा चाहिँ त्यो दुईटा हो क्या।
0: भनेपछि हामीले जहाँ गयो जो साथी भेट्यो नि यो कुरा चाहिँ सोध्नलाई छोड्नु भएन।
1: हजुर
0: ल ठिक छ, धनुजीले मलाई एउटा नयाँ कुरा सिकाउनु भयो, अब जसलाई फेरि पहिला चाहिँ यही प्रश्न सोध्ने भयो है त।
1: हजुर, अब स्वास्थ्य जस्तो ठुलो पनि केही छैन, त्यसका लागि खाने खाना लाउन जस्तो कुरो केही ठुलो केही छैन नि त, त्यही भएर पनि अरूलाई चाहिँ त्यही सोधिदो रहेछ कि, जसलाई सोद्धा पनि अब साथीसँग कुरा गऱ्यो भने पनि खानु भयो भनेन भएन सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ, यो कुरा चाहिँ अब भनौँ न यो भनाइहरू चाहिँ सुरुमै आउने रहेछ क्या जसलाई पनि।
0: पके भने सबैले समग्रमा सोध्ने र सरल रूपमा बोलिने शब्दहरू नै तिनै हुन्, त्यही भएर पनि हाम्रो बोल्नको सुरुवात त्यहीँबाटै सुरु हुन्छ।
1: हजुर हजुर एकदमै हो।
0: ल पके भने यहाँ मेरो मैले मिठो कुराकानी भइसकेको छ धनुजी र मेरो, साथसाथै तपाईँ र मेरो कुराकानी अन्य साथीहरूले पनि सुन्दै हुनुहुन्छ, अब चाहिँ अन्य साथीलाई अनि मलाई आज धनुजीले के सुनाउनुहुन्छ त?
1: हजुर म चाहिँ आज गीत सुनाउँछु है, ढाका गाउँछु एउटा।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: यति नै जान्छु है त।
1: धनुजीको बाँच्ने आधार छुटेको छ कि छैन?
0: छैन, त्यस्तो त अहिलेसम्म भएको छैन है। अब आउने दिनहरूमा के हुने हो थाहा छैन।
1: आउने दिनहरू त जे होला होला, अहिले भइरहेको समय भइरहेको जिन्दगीलाई चाहिँ खुसीले बाँच्नु पर्ने रहेछ। त्यही भएर यहाँले यो भावुक गीत गाइदिनु भएको छ है धनुजी। ल, यहाँले यो मिठो मनसुने गीत गाइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अन्य साथीहरूले पनि हामीलाई के सुनाउनुहुन्छ कार्यक्रम सुन्दै गर्नुहोस्। अहिलेको लागि हामी छोड्छौँ है त। नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी। उहाँले एकदमै मिठो मनसुने लोकगीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छु, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। हामी कार्यक्रम लोककोसेलीको व्यवसायमा छौँ। आज बिहिबारको व्यवसाय तपाईँलाई कार्यक्रम चलाउन आउँछ भने कार्यक्रम चलाउन सक्नुहुन्छ। जस्तो कि तपाईँले कार्यक्रम चाहिँ के चलाउने भन्ने पनि, कतिपय साथीले भर्खरै कार्यक्रम सुन्नुहुन्छ भने चाहिँ के कार्यक्रम चलाउने भन्ने पनि भइरहेको होला। तपाईँले अहिले भइरहेको कार्यक्रम अथवा अहिले हामीले चलाइरहेका छौँ कार्यक्रम लोककोसेलीलाई चलाउन सक्नुहुन्छ। यसै गरी साथै तपाईँले हरेक दिन सुधै आइराख्नु भएको कार्यक्रम टप अफ दि बप, त्यसै गरी कार्यक्रम सुने सौगात रहेको छ रोजाई तपाईँको, त्यसै गरी कार्यक्रम ऊ काली उराले, रातिको यासुले सुहुरी लगायत धेरै कार्यक्रमहरू छन्। यी कार्यक्रमहरू मध्येबाट तपाईँलाई कुन चाहिँ कार्यक्रम चलाउन मन छ सोही कार्यक्रम तपाईँले रोजाईमा पारेर चाहिँ चलाउन सक्नुहुन्छ। यदि कार्यक्रम चलाउँदिन म भन्ने तपाईँलाई लाग्छ भने गीत गाउन सक्नुहुन्छ, मात्रै लोकगीत गाउनुपर्छ। अन्य तपाईँको कथा कविता लेख रचनाहरू के छन्, गजलहरू शायरीहरू के लेख्नु भएको छ, तपाईँले के रच्नु भएको छ, तपाईँको लेख रचनालाई आजको वचनमा हामीले सुनेछौं। 0840 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ भन्दै यति बेला चाहिँ हामी कार्यक्रममा एकदमै मिठो गीततर्फ लाग्छौं। लोभी आँखा भन्ने बोलको गीत छ वसन्त थापा अनि लक्ष्मी मल्लको आवाजमा रहेको गीत कार्यक्रममा बज्छ। त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउँछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.98 डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069608 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869422544।
4: 9840378493। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864-1478।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दियो त।
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
9: कति रे 9540 अनि
7: 9540404239, फोन नम्बर चाहिँ 0485402390।
9: 0485402390।
10: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
11: विराज किसानको साथी।

0: गाडी खामा हामीले दिन मिटर माइलो गीत राख्यौं। गीतपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। कार्यक्रम लोककौशलीको बसाइमा छौं। आज बिहिबारको बसाई, तपाईँलाई थाहा छ बिहिबार के गर्नुपर्छ भनेर। धेरै साथीहरू यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना खाने क्रममा पनि कतिपय साथी फोन डायल गरिराख्नु भएको छ होला भन्ने पनि लागेको छ। तपाईँले फटाफट सहभागिता जनाउनुहोस्। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो हजुर, गुड मर्निङ डाक्टर साहब, नमस्कार हजुर, शान्ति आरामै नै छ हजुरको रेडियो परिवार?
0: नमस्कार छ यहाँलाई, हजुरको रेडियोको परिवार एकदम सन्चै आरामै कुशल मङ्गलै छ है। त अहिले समाचारको के छ भन्नुहोस्?
1: मेरो नि सबै ठिकठाकै छ भने सबैजर घाम लागेर घमाइलो छ, जस्तो मौसम त्यस्तै त्यस्तै समग्रमा ठिकठाकै छ भन्नुपर्छ दिदी।
0: ल, घाम लागेर घमाइलो छ, रमाइलो छ, मजाले कार्यक्रम सुन्नु भएको छ कि छैन त?
1: कार्यक्रम त सुनिरहेको छु भन्नुपर्छ दिदी हजुर, अब कार्यक्रममा के कसो भन्नुभएको छ मलाई त साथी भन्ने रहनु नसल्ला छ त, साथीलाई आउनेलाई नि अब जानकारी त म दिलाउने नै गराउँछु नि त दिदी हजुर।
0: ल, आज चाहिँ त्यसो भए चक्रजीले हामीलाई के सुनाउनुहुन्छ त?
1: म यो एसएमएस को कार्यक्रम सञ्चालन गर्छु दिदी हजुर।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: यो हो हजुरको साथ, हजुरको आवाज, रामसा जिल्लाकै सामुदायिक रेडियो हजुरको रेडियो सिडी न्युजर www.ntka साथ हाम्रो पात्र नेपाली पात्र हजुरको .com म्युजिक मार्फत र एप्लिकेसन मार्फत एकै साथ सुन्दै हुनुहुन्छ र जोलखाबाट 95 MHz सुन्दै हुनुहुन्छन्। राति 10 बजेको मुख्य मुख्य समाचारपछि करिब 11 बजेसम्म आउने एसएमएस कार्यक्रम हरेक दिन साताको सातै दिन आउने धारणा छ। तपाईँहरूले फेसबुकलाई कमेन्टहरूमा पठाउनु भएका तपाईँहरू जैसा भाकाहरू भन्ने जुनसुकै आफैलाई मन परेका लोक भाकाहरू पनि रजाई रजाईमा पठाउन सक्नुहुनेछ भने कि अब तपाईँहरूले फेसबुकलाई कनेक्टहरू भइरहेको छ भने कि हजुरको लाइभ हाम्रो पात्र नेपाली पात्रमा गएर सर्च गर्नुहुन्छ। अब कार्यक्रममा बारेमा सबै सेयर पनि गर्नुहोला। अब रात्रिकालीनको समय अब रात्रिकै गएको शिशु शिशु न्यानो अभिवादन मैले त्यस कार्यक्रम मार्फत दशमा लागि समस्या टक्राउन जान्छु। प्राविधिकमा चाहिँ श्री जात महत्वहुन्छ भने कार्यक्रम सञ्चालकमा म श्री चक्रवारी छु भने आजको यस कार्यक्रमको सुरुवातमा चाहिँ मैले अब एकदमै पुराना पुराना गीतहरू लुप हुँदै गएको जुन छिटै गीतहरू पनि तपाईँहरूले रोजाइमा पाल्न सक्नुहुनेछ भने चाहिँ अब रात्रिकालीन केसिङको कार्यक्रमको अब समय पनि मिठा मिठा गीतहरू पनि गुन्जाएर तपाईँहरूले भरपूर मनोरञ्जन लिने भन्ने मैले आशा गरेको छु भने अब तपाईँहरूलाई अब मोबाइलको म्यासेज बक्समा जानुहोस् या स्याहार्नुहोस् लुक एसएमएस डेरीको क्षेत्र रूपियाँ लेखेर 3001 आफैलाई मन परेका लोक भाकाहरू र साथी सङ्गीहरूले भन्न गर्न सक्नुहुनेछ भने पठाउन सक्नुहुनेछ भने चाहिँ अब त्यसमा कार्यक्रममा त्यो सहभागी चाहिँ मैले एसएमएस डेरीमा त अब धेरै नै जानकारी गरेको थिएँ। अब लुकेसीले त मैले खर्ची गराउनु नपर्ला। एसएमएस डेरीको कार्यक्रममा चाहिँ मैले बिचमा अब कार्यक्रममा अन्तिममा जाँदा जाँदा अब साथीले अब कसैले अब झ्यालोका बन्न गर्नु भएको छोड्नु भएको छ भने झ्यालोका बन्न गर्नु होला। अब औषधि सेवन गर्नुभएको छ भने नछुट्याइ खानु होला, अब तातो पानी मसँग उमालेर खानु होला र अब आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। अब मिसिन सपनीको कामना पनि गएको थियो। अब भोलि बिहान अब रमाइलो रमाइलो लोकभाषाहरू बिहान 4 बजी शुभारम्भ हुन्छ भन्दै आजको यस कार्यक्रम मार्फत चाहिँ रेडियोको सम्पूर्ण कार्यक्रम 11 बजे बन्द भई बिहान 4 बजे आरम्भ भई खुल्ला रहने पनि यो हजुरको रेडियो मार्फत चाहिँ मैले जानकारी गराएर अब साथीले पनि यसरी मार्फत कार्यक्रम सञ्चालन गर्नुहुन्छ भनेपछि गीत मैले यति नै अब जान जाँदै गीत छोड्दै म यस कार्यक्रमको अन्तमा जानु गीत अब तपाईँको माथिमा गीत मार्दै अन्तिममा बजाउने म पनि भोलिको लागि 10 बजेको कार्यक्रमको लोकेसनली कार्यक्रममा आउने गएको छ। त्यो कार्यक्रम मार्फत चाहिँ अहिले लागि यति नै भन्थे दिदी हजुर।
0: ल चक्रजीले मजाले कार्यक्रम चलाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि हामी छोड्छौँ है त। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शुक्रबहादुर घिसिङजी, उहाँले रातिको कार्यक्रम एसएमएस दोहोरी चाहिँ सञ्चालन गरेर छुटिसक्नु भएको छ। तपाईँलाई पनि कार्यक्रम चलाउन आउँछ, गीत गाउन आउँछ, तपाईँको लेख रचना सुनाउन मन छ भन्ने साथीले सहभागिता जनाउन सक्नुहुन्छ। धेरै साथी फेसबुक लाइभबाट पनि यो समयलाई कार्यक्रम सुन्दै हुनुहुन्छ र कमेन्टहरू पनि पठाइराख्नु भएको छ। तपाईँका कमेन्टहरू त हामीले वाचन गर्छौ नै, तर तपाईँले टेलिफोन मार्फत सहभागिता जनाएर चाहिँ सहभागिता जनाइसकेपछि आफ्नो लेख रचनाहरूलाई सुनाउन सक्नुहुन्छ। तपाईँलाई थाहा छ र थाहा पाइसक्नु भएको छ 0840 40 0026 नम्बर खुल्ला छ। यति बेला हामीलाई फेसबुक लाइभ मार्फत पहिलो कमेन्ट प्राप्त भएको छ। सुमित यादव सुनवार किराताजी लेख्नुहुन्छ, नमस्ते हजुर, खाना खानुभयो त? सन्चै हुनुहुन्छ। म रामेसाप देउराली हाल काठमाडौँबाट काठमाडौँको जोर पार्टीबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मलाई सिम्पल सुमिति यादव सुनवार किरात भनेर चिन्ने सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। धनु गजमेरजीले नमस्कार भन्दै हुनुहुन्छ। जनक रजाली मगरजीले पनि नमस्कार हजुर, कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि हजुर शुभ बिहानी पोखरी नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु है पोखराबाट, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्दै छुट्टे भन्दै हुनुहुन्छ। त्यसै गरी बुद्ध भोजराचार्यजीले चाहिँ नमस्ते छ भन्दै हुनुहुन्छ, यहाँलाई विरुद्धबाट पनि नमस्कार व्यक्त गर्न चाहन्छु। त्यसै गरी शर्मिला हायुजीले पनि नमस्ते है हजुर, खाना खानुभयो त भन्दै हुनुहुन्छ। मैले खाना खाइसके, हाम्रो शर्मिलाजीको खाना भयो अथवा बाँकी नै छ, मैले पनि सोधे, कार्यक्रम सुनिरहेको छु, राम्रो लाग्छ सिन्धुलीबाट भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्ने। त्यसै गरी एन्जी कामेजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ हेलो नमस्ते है शुभ बिहानी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ एन्जी कामेज शेर्पा उखलढुङ्गा पोकलीबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मनिषा माङफाङजीले पनि नमस्ते है हजुर, सबैलाई शुभ दिनको कामना भन्दै हुनुहुन्छ, अब बज्ने गीत सबैको लागि ल भन्नुभएको छ भने। राजकुमार छाजा मगरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। यता सुनकोशी छ बाच भन्दै हुनुहुन्छ, हालजी दुबै बाजे कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ भने। सुदीप बाम्तुबाजीले पनि सेवाहै सुन्दैछु जापाबाट, अब बस्ने गीत कार्यक्रम सुनेर बस्ने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी देवसा राईले पनि हेलो नमस्ते, कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। सबिन श्रेष्ठजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि लेख्नु भएको छ, नमस्ते है दिदी, अब बज्ने गीत सबैको लागि, म यता दुहा कतारदेखि कार्यक्रम सुनिरहेको जानकारी गराए भन्नुभएको छ। लाग्पा शेर्पाजीले पनि नमस्ते हजुर दिदी, म पनि कार्यक्रम सुन्दैछु है, लाग्पा शेर्पा उखलढुङ्गा जिल्ला पोकलीबाट, हालसे सुलुखुम्बुको सगरमाथा क्याम्पबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँले। उहाँले चाहिँ अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला इन्द्र भुजेलजी पनि लेख्नुहुन्छ, नमस्ते दी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। सिर्जना मुखियाजीले पनि नमस्ते हजुर, कार्यक्रम सुनिरहेको छु, अब बज्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला इन्दिरा भुजेलजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, कार्यक्रम सुन्दैछु सिन्धुलीको ग्वालटारबाट, अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला भने हामी कार्यक्रममा अर्को मेचु गीततर्फ लाग्छौं, गीतपछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: Gare grama maya une bos bone bolgo git ra chyo devi gharti andhe develop khati ko awaz ma raheko thiyo yo git awashya hami karyakram ko andhe tira chhu yadi bela samparka ma sathi hununcha bhandai hununcha swagat garchu hello
1: namaste namaskar hajur laso phyapra
0: namaste namaskar laso phyapula hajur gade ki ko bolde hununcha
1: ma eta khagevi dui bata roz gising
0: roz gising
1: हजुर
0: के छ हाम्रो रोजीको खबर सुनाउनुस् न
1: हजुर समग्रमा भन्दा सबै ठिकै छ अब मौसमको कुरा गर्दा पानी पला पला जस्तो बादल धुमिराखेको छ अरू अब सबै ठिकै छ घमाइलो भने रमाइलो छ सबै ठिकै छ राम्रै छ हजुर के छ मन्थलतिर
0: हामी ठ्याक्कै मन्थली भन्दा हामी रामेसाथतिर छौँ है
1: हजुर
0: हामी मन्थली भन्दा नै विशेष रामेसाथ छौँ है रोजी
1: हजुर पुरानो सोरमुकाम होइन त माथि रामी छ
0: पक्कै पनि अनि रोजीको खाना भयो अथवा बाँकी नै छ
1: खाना भइसक्यो मेरो त खाना भइसक्यो
0: ल खाना खाएर भनेपछि हजुरको रेडियो मजाले सुन्दै हुनुहुन्छ
1: हजुर खाना खाएर हजुरको रेडियो सो प्रोग्राम सुनिरहेको छु भन्नुपर्छ
0: ल अन्तिमतिर आएर यहाँको फोन लागेको छ आज हामीलाई के सुनाउनुहुन्छ
1: अब सधैँभरि अब कार्यक्रम मात्रै अब आज विभाग बसेर कार्यक्रम चलाउनुपर्ने होइन
0: हजुर कार्यक्रम तपाईँलाई चलाउन आउँछ भने कार्यक्रम चलाउनुहोस् गीत गाउनुहुन्छ भने लोकगीत गाउनुहोस् तपाईँले चाहिँ अब कथा कविता अन्य मेरो लेख रचनाका प्रस्तुति सुनाउँछु भन्नुहुन्छ भने पनि पाउनुहुन्छ
1: ल कुनै दिन म अब अलिक टाइम पनि अलिक कम्ती नै छ के अरे म कुनै दिन चाहिँ कार्यक्रम चलाउँला आजलाई म एउटा सानो दुई लाइनको एउटा सायरी सुनाउँछु नि त
0: ल हुन्छ सुरु गर्नुहोस्
1: राम्री मात्र होइन तिमी लास्टै हरेक छे राम्री मात्र होइन तिमी लास्टै हरेक ठेक छे कहिले काहीँ भेट हुँदा बाटो पनि छेक छे ए कहिले काहीँ भेट हुँदा बाटो पनि छे मायालु भनी मलाई भन्छौ लभ लेटर चाहिँ अर्कैले लेख्थे मायालु भनी मलाई भन्छौ लभ लेटर चाहिँ अर्कैले लेख्थे यति नै भन्नु पर्यो हजुर
0: किन अर्कैले लेखेर पठाउनु भयो कि क्या हो रोजीलाई
1: हजुर होइन यो अब कोही त्यस्तै बेमान हुन्छ नि त
0: भनेपछि चाहिँ यो सन्देश चाहिँ बेमानहरूको लागि मात्र लेख्नु भयो कि क्या हाम्रो रोजीले
1: त्यसकै लागि सन्देश जाओस् है सन्देश
0: ल ठिक छ मान्छे चाहिँ अब लास्टै राम्रै तर अर्कैले लेखेको चिठी पत्र चाहिँ अर्कैलाई पठाउने भनेपछि त है
1: अब राम्रो पनि अचम्मै राम्रो छ अब कहिलेकाहीँ भेट हुँदा बाटो पनि छेक्छ त्यसले अब चाहिँ मायालु भने चाहिँ अर्कैले भन्छ तर लप्टर चाहिँ अर्कैले लेख्दैछ कि त्यो
0: ल भनेपछि त यो रोजीको जीवनमा पनि घटेको कुराहरू चाहिँ हो कि क्या
1: होइन अब जीवनमा त अब घटेको त छैन भयो भने कुनै कुनैले त अब यसो घटेको हुन्छ नि त यस्तो
0: घटनाहरू भने यहाँले एकदमै सन्देशमूलक अब राम्रीमा लास्टै राम्री भन्नुभएको छ कति राम्री हुनु स्वर्ग कि अप्सरा हो कि स्वर्गको परि हो कि मलाई पनि देख्न हेर्न मन पो लाग्यो रोजे
1: होइन अब यो एउटा उ त हो हुन्छ अब जे भन्दा नि अब आफूले जे मान्दा नि त्यही हुन्छ नि
0: पक्कै पनि यहाँले एउटा जस्तो कि हामीले अब यसलाई अन्यथा नल्याउँ होइन हामीले अब कतिपय कुरा चाहिँ बोली पनि सकेका छौँ होइन तर यो चाहिँ जस्तो कि यहाँले अब शब्दहरूलाई मात्र रच्नु भएको छ होइन अब कतिपय मेल खानु त्यो अलग कुरा छ तर यहाँले आफ्नो चाहिँ राम्रोको लागि सुन्न त्यो शब्दहरूको लागि यहाँले यो शब्दहरू चाहिँ कोर्नु भयो लेख्नुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यो विषयमा अर्थात अन्य रमाइला मिठा यस्तै तपाईँका लेख रचना हामी अर्को हप्ता सुन्नेछौँ है त रोजी
1: हवस्
0: त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोज घिसिङजी हुनुहुन्थ्यो यता खाडेदेवी नजिकैदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब कार्यक्रमको समय सकिसकेको छ यति बेला जनक रोजाली मगरजी नमस्ते हजुर अब बज्रगीत सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी सन्देश केसी त्यसै गरी धनु गजवेद चक्रबहादुर घिसिङ रोज घिसिङजी हुनुहुन्थ्यो उहाँहरू चारैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे साथी तपाईँ एकिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गरे साथै एकिन्जेलसम्म हजुरको रेडियो सुनेर हामीलाई माया गरेर साथ दिने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम कार्यक्रम लोकशैली अवधि बर्बजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्णी साथै यति बेला श्रीराज महतजी हुनुहुन्छ उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो गीत तपाईँको माझमा बज्र बालेन सिटी भन्ने सानो केची संगीता गदाल अनि सञ्जीव ठकुरीको आवाज साथै धेरै साथीहरूको आवाज छ यो गीत कार्यक्रममा छोड्दै आजको लागि कार्यक्रम लोकशैलीको बसाईबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु तपाईँ भने भिडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: आफ्नै सोच न सोच पार यति साह्रो घमण्ड न गर आफ्नै सोच न
1: अहिले बिहानको 11 बजे
2: हजुरको रेडियो 100

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
4: हजुरको रेडियो

0: दिइराखेको छु। आजको विषयमा हाम्रो आवाज चाहिँ तपाईँले सुन्नु भएको छैन भन्दै हुनुहुन्छ। हामीलाई साथीले जानकारी गराउनु भएको थियो, हामीले एकजना साथीसँग यो जानकारी प्राप्त गरेका थियौं। देवमाझी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। र जो साथीले कार्यक्रम सुन्दै हुनुहुन्छ, प्रयास गर्नुहोस् यदि सम्भव हाम्रो आवाज तपाईँले सुन्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। नभए हामी यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यति बेला हुनुहुन्छ सम्पर्कमा कोही साथी, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हजुर सिस्टर नमस्कार।
0: नमस्कार, ध्रुवजी बोल्नु भयो?
1: हजुर हजुर दिदी।
0: हाम्रो आवाज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ? हाम्रो आवाज मोबाइल मार्फत आएको छ कि छैन? मोबाइलमा सुनेको छ?
1: मोबाइलमा सुनेको छैन सिस्टर।
0: सुनेको छैन है? के समस्या फेरि होइन, पहिलेको जस्तै हुन लाग्यो, अब यस्तै छ। ठिकै छ, यो समस्याको बावजुद पनि हाम्रो कार्यक्रमलाई माया गर्नुहुने साथीहरूले चाहिँ पक्कै पनि माया मार्नुहुन जुनसुकै माध्यम भए पनि अप्नाएर हामीलाई फोन गर्नुहुन्छ है। अनि के छ, खाजा खानुभयो?
1: खाजा बाँकी छ दिदी हजुरको?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ यतैतिर आउनुहोस् है। आज बिहिबारे हाट होइन, हाट पनि हेर्नुपर्छ है त।
1: हजुर हजुर
0: ल ठिक छ। अनि के छ हजुरको खबर सुनाउनुहोस् न।
1: एकदम ठिक छ दिदी हजुर, अघि हल्का पानी परेको थियो, सिरसिर ल्याएको थियो, हिजो अस्तिको अनुसार शीतल भइरहेछ भन्नुपर्छ है त।
0: ल आज चाहिँ हाम्रो यता रामेछापतिर पनि थोरै भए पनि पानी पठाइदिनु पर्दैन थियो त ध्रुवजी। तर पनि हामीलाई चाहिँ अब कस्तो पहिलेको तुलनामा अहिले चाहिँ भयो होइन, छ सात दिनै कस्तो गर्मी महसुस भइरहेको छ कि। रामेछाप डाँडामा पनि यस्तो गर्मी भयो भने जस्तो कस्तो महसुस भइरहेको छ।
1: हजुर हजुर, पोखराको अनुपातमा यसपालि धेरै गर्मी हुन्छ भन्छन्, भने अनुसारले गर्मी नै भइरहेको छ। बिहान पनि हाम्रो यहाँ धेरै गर्मी थियो, अघि एक बजीतिर हल्का पानी परेको थियो, त्यहाँबाट
0: त्यो त शीतल रहेछ। ठिक छ, गर्मी ठाउँमा अब शीतल हुनु भनेको त राम्रो कुरा हो। ठिकै छ, हाम्रो यस्ता खप्न नसक्ने गर्मी त छैन, फ्यान चलाउनु परेको छैन, तर पनि पहिलेको तुलनामा अलि गर्मी हो कि भन्ने महसुस भइरहेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, खुसी लाग्यो। यसरी हामीलाई माया गरिदिनुहुन्छ, साथ सपुर्दिनुहुन्छ है। कहिलेकाहीँ समस्या पनि उत्पन्न हुन्छ, यो समस्याको बावजुद पनि यति धेरै माया साथ सपुरदेखि म एकदमै धेरै आभारी छु। हजुरलाई फेरि पनि विशेष धन्यवाद। कार्यक्रममा एकदमै मिठो गीत बज्छ, हजुरले आफ्नो साथीसँगले सम्झना राख्नुहोस् है त।
1: विशेष गरी दिदी हजुरको लागि, मेरो प्राय मित्रको लागि, अनि हजुरको रेडियो होल परिवारको लागि, अनि मेरो घर परिवार सम्पूर्णको लागि, दिदी मम्मी सुन्दनमा छ उहाँहरूको लागि, अनि प्रिया साथी गेटमाझीको लागि, मसँग यति बहिनीहरू हुनुहुन्छ, प्रिया बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, अनि बहिनी रिया गिरी पनि काठमाडौँमा छन्, बहिनी रञ्जन तामाङले एकदम मिठो सम्झना गर्नु भन्न चाहन्छु, अनि धनु गजमेर, अनुलुगेली मगर, अनि साथी रोशन श्रेष्ठ, अनि प्रवीण श्रेष्ठ, मनोज कार्की, दिनेश आली, जोरो मात्र हुने साथी उर्जा मगर, अनि नवीन थापा मगर, नयनलाई नै मिस गरिरहेको भन्छु, अनि दुर्गा मगर लगायत जति पनि साथीहरू मेरो आजबाट परिचित हुन्छ उहाँहरू सबैलाई, र पनि सविता मगर र बबिता मगर दुवैजनालाई मिस गरिरहेको भन्ने भन्दै खुसी नै चाहन्छु दिदी हजुर। नमस्ते।
0: हस् त नमस्ते, हुनुहुन्छ ध्रुव पाण्डे मन्थलीदेखि, उहाँसँग मिठो कुराकानीको साथमा हामी छुटिसकेका छौं। फोन लाग्छ भने फालो तपाईँको रहेको छ, मैले भन्दैछु कार्यक्रममा तपाईँलाई सल्लाह सुझाव भन्दा पनि कार्यक्रम चाहिँ कुन कुन माध्यमबाट सुन्नुहोला अनि हामीलाई प्रतिक्रिया दिनुहोला भन्ने कुराहरू तपाईँलाई मैले जानकारी गराउँदै आइराखेको छु होइन। केही समयमा चाहिँ अहिलेदेखि चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा हाम्रो आवाज तपाईँको होइन कान सम्पूर्ण चाहिँ अलिकति नसुनिने भएको छ, त्यही भएर चाहिँ तपाईँले अर्को माध्यम अप्नाउनुहोस् अनि हामीलाई सुन्नुहोस् है भन्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो जीवनजी बोल्नु भयो जस्तो लाग्यो। मनोज कार्कीजी है, के छ मनोजीले खाजा लिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ त, ल यतै आउनुहोस् है। अब मलाई त कति धेरै आउन मन छ नि, तर यो होइन कार्यव्यस्तता त्यस्तै छ, समस्याको बावजुद कुनै समय आयो भने हाम्रो होइन मनोजीको घरसम्म आउने प्रयास गर्नेछौँ है त। अनि सुनाउनुहोस् अरू नयाँ नौलो खबर के छ, के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ?
2: दिनभरि व्यस्त भन्नुपर्दा सधैँ व्यस्त भन्दा दिदी पसल छ, के गर्ने, आजको माध्यम भनेको अलिकति खराबी आइरहेको छ, त्यो रेडियो माध्यम बोलिरहेको
0: छ। त्यही त हाम्रो साथीले पनि जानकारी गराउनु भयो, कहिले काहीँ यस्तै हुन्छ, हामीलाई कहिले काहीँ स्वास्थ्यले धोका दिन्छ यो अब टेलिफोन होइन, यो विद्युतीकरणको अब सामग्रीहरू कुनै बेला के हुन्छ के हुन्छ होइन, यस्तै छ। गाह्रो छ मनोजीलाई पनि गाह्रो छ, अर्को माध्यम अपनाउनु परेको छ, गाह्रो छ मैले महसुस गरेको छु कति गाह्रो भएको छ भन्ने कुरा छ। ठिकै छ, यो समस्याका बाबत पनि यति मिठा आवाज होइन सुन्न पाइराखेको छु म चाहिँ, त्यो अब अलिकता मन पनि कस्तो कस्तो भइरहेको छ, किनभने अब हाम्रो आवाज चाहिँ हजुरको मोबाइल मार्फतै होइन पुग्न सकेको छैन, तपाईँको आवाज हामीले प्रष्ट सुनेको छौँ, खुसी लाग्छ। अब कहिले काहीँ समस्याको बावजुद यस्तै हुन्छ, हामीले यसलाई ठुलो रूप लिनु हुँदैन, हामी समाधान गर्ने पछितिर लाग्नेछौँ है मनोजी। ल हामी कार्यक्रमतर्फ लागौ, समय पनि सकिन लागिसकेको छ, आफ्नो साथी सँगैलाई सम्झना गर्नुहोस् है त।
2: दुर्गा मगर, सविता मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउँछु भन्दै सुकिन्छु। नमस्ते,
0: हस्त नमस्ते। हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसकेका छौँ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ किनभने समय कम छ, तपाईँहरूले पठाउनुभएका सन्देशहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ, यति बेला भने म तपाईँहरूले पठाउनुभएका ती मायालु कमेन्टहरूलाई स्थान दिनेछु। हुनुहुन्छ हाम्रो साथी सुमित या त सुनवार किराजी हुनुहुन्छ, नमस्ते हजुर, खाजा खानुभयो त? म रामी साप देउराले हाजै काठमाडौँबाट, काठमाडौँ बौद्ध जुरपाटीबाट चाहिँ सुमिति या त सुनवार किराँत, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। मनको साथी जी पनि कार्कीजी हुनुहुन्छ, विष्णु खनाल हाकुजीलाई चाहिँ मेरो तर्फबाट पनि सम्झना छ है भन्दै हुनुहुन्छ। अनि विशेष धन्यवाद अमिनाजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँले पनि सम्पूर्ण साथीलाई एकै मिष्टमा सम्झना गर्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, उहाँले पनि हेलो हजुर गुड आफ्टरनुन, म बाक्सो नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत मार्फत सम्झना गर्नुपर्दा मेरो घरमा हुनुहुने श्रीमती छोरा र साथी सङ्गीलाई पनि धेरै सम्झनामा आएछ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ, हजुरहरू नमस्ते है, नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, सबैलाई सम्झना गरेको छु, मिस यु अल फ्रेन्ड भन्नुभएको छ सपनाजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ इन्दिरा भुजेलजी हुनुहुन्छ, उहाँले पनि नमस्ते दी, म पनि प्रोग्राम सुन्दैछु है सिन्धुली ग्वालटारबाट, इन्दिरा भुजेल मिस यु अल फ्रेन्ड भन्दै हुनुहुन्छ, भन्दै छुट्टिन चाहन्छु के बाबा दिदी भन्नुभएको छ, इन्दिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी एकेन्द्र राज भण्डारीजी हुनुहुन्छ, उहाँले चाहिँ साथी बनाउनका लागि यो नम्बरमा चाहिँ फोन गर्नुहोला भन्नुभएको छ, हामीलाई नम्बर पनि छोड्नु भएको छ, जो साथीले एकेन्द्रजीलाई साथी बनाउनुहुन्छ उहाँको नम्बर टिप्नुहोला, 97620 007018 यो नम्बर तपाईँले टिप्नुहोला। र अर्को रहेको छ नम्बर 97008048 यो नम्बरमा पनि तपाईँले फोन गरेर साथी बनाउन सक्नुहुनेछ, तपाईँले मैले जानकारी गराएँ। र त्यसै गरी हुनुहुन्छ ईश्वर गुरुजी हुनुहुन्छ, इण्डिया असल असम तेजपुरबाट चाहिँ सुन्दैछु है प्रोग्राम भन्दै हुनुहुन्छ, ईश्वरजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुस्मिता मोक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, लास्टो फ्यापुला है, खाजा खानुभयो त सिस्टर, म रामी साहब खारादेवीबाट, सुस्मिता मोक्तान हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, सम्पूर्ण साथीहरूलाई सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अञ्जिता मल्ल ठकुरी हुनुहुन्छ, दी नमस्ते सुन्दैछु है खुरकुरबाट, अञ्जिता मल्ल ठकुरी क्षेत्री मिस यु अल भन्नुभएको छ, अञ्जिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शेर बोहरा भन्नुभएको छ, हेलो हजुर नमस्ते, म पनि आज आए है घर चाहिँ बझाङ, हाल चाहिँ पिठौडागढको चाहिँ केदारनाथबाट भन्दै हुनुहुन्छ, शेरजीलाई पनि विशेष धन्यवाद भन्दै, अब चाहिँ तपाईँले पठाउनु भएका यी रमाइला मीठा कमेन्टहरूलाई पनि मैले वाचन गरिसकेको छु र आज चाहिँ धेरै साथीले प्रयास गर्नुभएको छ। हामी फोन मार्फत अब कुराकानी गर्न सक्दैनौँ, समय कम छ र हाम्रो केही समस्या पनि देखाएको छ, त्यसैले आजको बसाइमा हामीले छुट्टिनु पर्ने हुन्छ। तपाईँलाई एकदम मिठा गीतहरू राख्नेछौ, समय पनि सकिसकेको छ। यो समय तपाईँ आफ्नो काममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीसँग जोडिने प्रयास गर्नुभयो। तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी कार्यक्रम अवधिभर बजेका मिठा र माला आधुनिक गीत संगीतका सर्जक अनि स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, फेसबुक पेजबाट कार्यक्रम सुन्नुभयो, आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्नुभयो, फोन मार्फत प्रयास गर्ने सम्पूर्ण साथी लगायत साथीहरूलाई चाहिँ एक मुष्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा तीनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो मदन विष्णुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत राख्छौ। आफ्नो मन आफैसँग ढाड्न नमिल्ने राहुल वैद्यको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाई रुचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

कार्यक्रम में हामीले एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गेवाली प्रविधि सुविजरमा हुनुहुन्छ वतन विष्णुके र साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ र आज हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या देखिएको छ होइन कहिलेकाहीँ यस्तै समस्या

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: संस्था नवीकरण गर्नका लागि निवेदन, सक्कलै व्यवसाय दर्ता गर्ने प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि र मालपोत तिरेको रसिद बुझाउनु पर्नेछ। गोदावरी नगरपालिका, ललितपुर।
3: प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव, पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी, सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै, भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह, र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाइ छ। परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ। यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै 2 घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द्व रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जुन 13 हो, यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढ़ी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सीजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यस पटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्कीगार्ड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार अवस्था थप जटिल भएको पत्र आएपछि महिला बाल बालिका मन्त्रालयको समन्वयमा सुर्खेत पठाइएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,00,000 जना भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 5,73,977 जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बसियालले जानकारी दिनुभयो। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका चार घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 105,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको पाँच दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनिएको छ। भाजपाको 87 लाख फलोअर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 कक्रोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाई छ। अब खेल खबर। आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्याचोस्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको

0: सजाय र 5 वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो। पेट्रो भ्यालोस्कोपकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए। चार भञ्जाङ भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको काक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: काली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिङले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम 100 Women in Business को औपचारिक रूपमा शुभारम्भ गरेको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा 100 Women in Business को शुभारम्भ गरिएको हो। फरक फरक पृष्ठभूमिका 100 जना महिलाहरूलाई एउटै टोलीमा आबद्ध गरी व्यावसायिक सहकारी र क्षमता अभिवृद्धि गर्ने यस व्यावसायिक सहकारीको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सीईओ एन्जेला श्रेष्ठले बताउनुभयो। महिलाहरूबीच व्यावसायिक सहकार्य, अनुभव आदान प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको शुरूआत गरिएको श्रेष्ठको भनाई छ। वहाँका अनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवर्धन

0: का क्षेत्रमा सहकार्य गरिनेछ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोले फ्रान्सको कान्स नगरका मेयर डेभिड लिस्नार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ। मेयर डेभिडको निमन्त्रणामा 79 कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक मेयर डंगोल फ्रान्स पुग्नु भएको हो। उहाँलाई मेयर डेभिडले सिटी हलमा स्वागत गर्नुभएको थियो। भेटमा मेयर डेभिडले काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले वडा नम्बर 7 रहेको धापसी ग्रीनल्याण्ड आसपासका अतिक्रमित घरटहरा हटाएको छ। नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घरटहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घरटहरा हटाउन नगरपालिकाले अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापसी क्षेत्रमा सड़क छेउ तथा सरकारी जग्गामा बनाएका घरटहरा कम्पाउण्ड र अस्थायी संरचना हटाउने काम शुरू गरिएको जानकारी दिनुभयो। प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 8 गोटाटार पहेँलो पुलबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने 23 वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। उहाँले बिग्रिएर चल्न नसक्ने गाड़ीको सीटको परियारले बिग्रिएर चल्न नसक्ने गाड़ीको सीटको मुनि लुकाई छिपाई राखेको म्यागजिन सहितको पेस्तोल बरामद गरेको प्रहरीको भनाइ छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 6 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका 33 वर्षीय रमेश कुमार विश्वकर्मा, पाँच थरका 48 वर्षीय सूर्यप्रकाश खेजुम, काभ्रेकी 33 वर्षीय शान्ति श्रेष्ठ तथा गोर्खाका 35 वर्षीय चन्द्र बहादुर गुरूङ, 30 वर्षीय दिपेश गुरूङ र 24 वर्षीय सौगात गुरूङ रहेका छन्। रमेशले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 3,25,000, सूर्यप्रकाशले साइप्रस पठाइदिने भन्दै एकजनाबाट 9,50,000, शान्तिले लिथुआनिया पठाइदिने भन्दै एकजनाबाट 1,93,000 र चन्द्र, दिपेश तथा सौगातले टर्की पठाइदिने भन्दै 10 90,17,570 रूपियाँ लिएर सम्पर्कविहीन भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, पश्चिममा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वमा वर्षा। काठमाडौँमा 100 वुमन इन बिजनेस कार्यक्रम शुरू, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य। र टोखा नगरपालिकाले धापसी ग्रीनल्याण्ड आसपासका अतिक्रमित घरटहरा हटायो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854001475 9841690669 9864147188।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453।
5: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305 0485453305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
8: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु?

0: हजुर, यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443। सुबिना सुनसादी पसल मन्थली 1 देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त
1: भएर
2: संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल वा अरू कुनै पनि किसिमले परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण एक नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
0: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 98512016, 98436394.
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछापको सेनापति गाउँपालिकामा आज नाप तौल सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना भएको छ। अन्तर्क्रिया कार्यक्रममा नाप तौलको साधनको परीक्षण, प्रमाणपत्र, नवीकरण, कानूनी व्यवस्था लगायतको पक्षहरूमा सरकारवाला बीच छलफल पनि भएको थियो। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरका प्रमुख सुनिल कुमार यादवले नाप तौल सम्बन्धी विविध विषयमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सेनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बाह्य जिल्लामा रहेको कार्यालयहरूबाट स्थानीय स्तरमै पुगेर सेवा प्रवाह र नाप तौल सम्बन्धी जानकारी प्राप्त भएकोले कार्यक्रमलाई उपलब्धिको रूपमा लिनुपर्ने उहाँले बताउनु भएको छ। कार्यक्रममा सेनापति गाउँपालिका 3 नम्बर वडाका वडाध्यक्ष कुलबहादुर थिङले समेत आफ्नो धारणा राख्नु भएको थियो। रामेछापको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको खाँडादेवी मन्दिर पुग्ने मूल सड़क निर्माण कार्य यही वर्षभित्र सम्पन्न हुने भएको छ। बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली गाल्बा सड़क खण्डको माकादुमदेखि खाँडादेवी मन्दिरसम्म जाने सड़क स्तर उन्नति कार्य अघि बढ़ाइएको छ। विकटमा रहेको धार्मिक स्थलसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित सड़क निर्माणलाई तीव्रता दिइएको बताइएको छ। उक्त सड़क योजनाका लागि कुल 77 लाख रूपियाँ विनियोजन गरिएकोमा चालू आर्थिक वर्षका लागि 38,50,000 रूपियाँ छुट्याइएको थियो। बाँकी 38,50,000 रूपियाँ आगामी आर्थिक वर्षका लागि सुनिश्चित भइसकेको पनि बताइएको छ। करिब 3 किलोमिटर सड़क स्तर उन्नतिपछि खाँडादेवी मन्दिरसम्मको यात्रा थप सहज हुनेछ। दोलखाका प्रहरी प्रमुखको निरीक्षण र निर्देशनपछि ट्राफिक प्रहरी कार्यालयले सक्रियता बढ़ाएको छ। ट्राफिक प्रहरी कार्यालय दोलखाले सवारी साधनहरूको चेक जाँचमा कड़ाई गर्नुका साथै बेलुका मादक पदार्थ सेवन चेकिङ पनि शुरू गरेको छ। दोलखा प्रहरी प्रमुख प्रहरी न्याय उपरीक्षक डीएसपी मनोज कुमार लामाले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सक्रियता बढ़ाउन निर्देशन दिनुभएको थियो। त्यस लगतै दोलखा ट्राफिकले सदरमुकाम चरीकोट सहित जिल्लाभर सवारी साधनहरू चेक जाँचमा कड़ाई गरेको छ। सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ स्मार्ट कन्ट्रोल रूम अन्तर्गत कम्प्यूटर एडिट डिस्प्याच प्रणालीको शुरूआत गरिएको छ। नेपालमा जिल्ला स्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपतकालीन प्रतिकार प्रणाली लागू गरिएको यो पहिलो पटक हो। सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने लक्ष्यसहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रूमको कमलामय नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र जिल्ला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लाल दशुविधिका अनुसार स्मार्ट प्रहरी कन्ट्रोल रूम मार्फत 100 एपको प्रयोग गरी जिल्लाभरका मातहत युनिटहरूमा तत्काल सूचना सम्प्रेषण गर्न सकिनेछ। यस प्रणालीबाट सम्बन्धित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरू थप जिम्मेवार बन्ने, डिस्प्याच भएका सूचनाहरू व्यवस्थित रूपमा रेकर्ड हुने तथा सूचना ढिलो प्राप्त भएको बहाना अन्त्य हुने अपेक्षा गरिएको छ। सिन्धुली जिल्लाको गोलुञ्जर गाउँपालिका 3 ग्वालटार निवासी सशस्त्र प्रहरी बलका प्रहरी नायक महानिरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवाका लागि सिफारिश हुनुभएको छ। गृह मन्त्रालय अन्तर्गतको बढ़ुवा समितिको बैठकले हाल बागमती प्रदेश प्रमुख समेत रहेका पोखरेललाई एआईजीमा बढ़ुवाका लागि सिफारिश गरेको हो। बढ़ुवा सिफारिश उप चित्त नबुझेमा सिफारिश प्रकाशित भएको मितिले 7 दिनभित्र उजुरी दिन सकिने गृह मन्त्रालयले जनाएको छ। दोलखाको सैलुङमा नाबालिकालाई जबरजस्ती गर्ने गरेको आरोपमा धनुषाका एक युवक पक्रो परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल सिन्हाका अनुसार पक्रो पर्नेमा धनुषाको बटेश्वर गाउँपालिकाका 21 वर्षीय अञ्जन लामा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सैलुङ क्षेत्रबाट पक्रो गरेको छ। प्रहरीका अनुसार युवक सैलुङ घुम्न आएको बेला करिब 15 वर्षीय नाबालिकालाई करनी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिएको छ। घटनाबारे बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए। पीड़ित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकाका एक वडाध्यक्ष पक्रो परेका छन्। वडाध्यक्ष रेशम तामाङ लिखित कृत्य सम्बन्धी कसुरमा पक्रो परेका हुन्। उनलाई बाह्रविसेबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले सिन्धुपाल्चोकका प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिनुभएको छ। तामाङमाथि कृत्य लिखत कसुरमा अदालतबाट म्याप थप गरी अनुसन्धान थालिएको छ। वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एक विवाहित पुरूषलाई अविवाहित भएको सिफारिश दिएको अनुसन्धानबाट खुलेको छ। ती पुरूषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै सिफारिश नदिन वडा कार्यालयमा लिखित निवेदन समेत दिनुभएको थियो। पीड़ित पक्षको जुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले वडाबाट सिफारिश सम्बन्धी कागजात निवेदन लगायतका प्रमाण पनि बरामद गरेको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
6: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
6: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
7: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
6: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 98-51-20-16-16, 98-43-36-91-94।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकालियो र आलीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकालियो र आलीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो स्टेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। यति बेला प्राविधिकबाट मिठो साथ मिलेको छ मदनजीको भने साथमा हुनुहुन्छ तपाईँहरू। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, घरेलासी कामकाजमा व्यस्त हुनुहुन्छ, अफिसबाट भर्खरै घरतिर आइराख्नु भएको छ अथवा आउने क्रम जारी रहेको छ, विद्यालयबाट भर्खर आएर होइन पढ्दा पढ्दा बोरिङ भएर अब चाहिँ कार्यक्रमतर्फ लाग्नुपर्छ भनेर कार्यक्रम उकाली ओह्रालीले सुन्नको लागि रेडियोको भोल्युम ठुलो गर्नुभएको छ अथवा हामीलाई फेसबुक लाइभबाट पनि सुनिराख्नु भएको छ। जे जसरी हुन्छ हामीलाई सुनेर साथ दिनुहुन्छ, हामीलाई माया देखाउनुहुन्छ तपाईँहरूले, धेरै खुसी लाग्छ तपाईँहरूको यो मायाले गर्दा। पक्कै पनि तपाईँहरू देश तथा विदेशमा रहेर हामीलाई सजिलै सुन्न सक्नुहुन्छ भन्ने तपाईँहरूलाई जानकारी छँदैछ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz हामीलाई सजिलै सुन्न सक्नुहुन्छ भन्ने जानकारी गराए। हामी पनि हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका छौं कार्यक्रम उकालियो र आलीको बसाईमा। आज पनि बिहिबारे बसाइरहेको छ, आज पनि तपाईँहरूले हामीले मिठा मिठा गीत बजाउँछौं। हाम्रो मदनजीले मिठा मिठा गीत रोजेर तपाईँलाई मनोरञ्जन दिनुहुन्छ, तपाईँहरू पनि आफ्ना आफन्तीहरूलाई सुनाउन सक्नुहुन्छ। पक्कै पनि आज एकदमै सजिलो छ, आज धेरै साथीहरूले फोन गर्नुहुन्छ मलाई थाहा छ, किनभने हामीसँग मिठो कुराकानी गर्न पनि पाइन्छ होइन त भन्दै तपाईँहरू पनि आउँदै गर्नुहोला। तपाईँहरूको लागि हामीले हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0484040026 0484040026 तपाईँहरूको लागि खुल्ला रहेको छ, तपाईँहरू पनि आउँदै गर्नुहोला। यति बेला भने कार्यक्रमको शुभारम्भमै राख्छौ यो मिठो गीत तपाईँहरूको लागि, तपाईँहरू पनि फोन डायल गर्दै गर्नुहोला।

0: हाँ, कार्यक्रमको शुभारम्भमै रहेर यो मिठो गीत तपाईँहरूले सुनिसक्नु भएको छ। बाबा नेपाल तपाईँको आज आएर मिठो कुराकानी पनि गर्नुपर्छ होइन। हाम्रो मदनजीले एकदमै मिठा मिठा गीत बजाउनुहुन्छ, तपाईँहरूले सुन्न पनि पाउनुहुन्छ, आफ्ना आफन्तीहरूलाई सम्झिन पनि सक्नुहुन्छ। तपाईँहरू भने ढिला नगर्नुहोला, हामी हरेक दिन यसै बेला तपाईँहरूको माझमा आइरहेका छौँ होइन। हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूलाई मनोरञ्जन दिनको लागि आइरहेका हुन्छौँ। तपाईँहरू पनि सुनेर साथ दिनुहुन्छ, खुसी लाग्छ तपाईँहरूले दिनुभएको यो माया देखेर होइन। सधैँभरि यस्तै माया गरिराख्नुहोला पनि भन्न चाहन्छु। हाम्रो कार्यक्रमलाई के कस्तो लाग्छ, केही कमी कमजोरी छन् भने सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ, हामी उहाँलाई स्वागत गरौं। हजुर नमस्कार। हेलो हेलो, हजुर नमस्कार। कोही साथी हुनुहुन्थ्यो, हामी उहाँसँग भने कुराकानी गर्न सकेनौँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ, तपाईँहरूको हामी एकदमै प्रतीक्षामा रहिरहेका छौँ होइन। तपाईँहरूसँग आज मिठा मिठा कुराकानी गर्न पनि आतुर छौँ। आज निकै नै मिठा मिठा गीत बजाउनुहुन्छ हाम्रो मदनजीले पक्कै पनि, तपाईँहरू सुन्न पनि पाउनुहुन्छ भन्दै यति बेला पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँसँग पनि हामी कुराकानी गर्न सकेनौँ। खै आज के प्रब्लम भइरहेछ होइन। ठिकै छ, अब एक दुईचोटि त्यस्तो हुन्छ, कहिले काहीँ यस्तै हो होइन। तपाईँहरू फेरि पनि आउन सक्नुहुन्छ, तपाईँहरूको लागि एकदमै खुल्ला रहेको होस् होइन। तपाईँहरू फटाफट आएर हामीसँग मिठो कुराकानी गरेर आफ्नो आफन्त सम्झेर बिदा हुन सक्नुहुन्छ पक्कै पनि। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि कसको नमस्कार?
1: हजुर, म धनु गज्ने। मोबाइलमा आवाज आएन त?
0: तपाईँको मोबाइलमा आवाज आएको छैन हो?
1: हजुर, मोबाइलमा आवाज आएन, रेडियो सुनेर म त बोलिरहेको छु।
0: किन आएन त मोबाइलमा आवाज?
1: किन आएन आएन मलाई पनि थाहा भएन, हजुरलाई पनि थाहा भएन होला, त्यही भएर साथीहरूको फोन काटिएको होला। रेडियो सुनि फोन गर्यो भने सुनिँदैन भन्न चाहन्छु। यता म त यहाँ रेडियो सुन्दै सानो पार भोलुम पारेर सुनिरहेको छु, कुरा गरिरहेको छु है त।
0: धनुजी, खै के भयो, अब अलिकति प्रब्लम पनि भयो होला है, त्यसलाई मैले एकैछिनमा अवश्य नै मिलाउने नै छु है त।
1: ओके, हुन्छ।
0: अनि हाम्रो धनुजी के गर्दै हुनुहुन्छ अहिले?
1: यतिखेरको बसेन त, कार्यक्रम सुनेर बसिरहेको छु दिदी।
0: कार्यक्रम सुनेर बसिराख्नु भएको छ है?
1: हजुर।
0: खाजा खानुभयो?
1: खाजा भएको छैन हजुरको भयो?
0: मेरो पनि भएको छैन धनुजी, एकछिनमा सँगै खानुपर्छ है त।
1: एकदमै यतैतिर आउनु होला, सँगै खानुपर्छ दिदी बहिनी।
0: पक्कै पनि हाम्रो धनुजीसँग बसेर मिठा मिठा खानेकुरा खाने रहर छ है त मलाई पनि।
1: हजुर हजुर, हाम्रो त आलु खाने बेला भइसक्यो, आउनु है। हरियो खर्सानी किनेर
0: पक्कै पनि, यस्तो मिठो मिठो कुराको नाम नलिनु न, मेरो मुखमा पानी आइसक्यो। अनि अरू के छ हाम्रो धनुजीको नयाँ हालखबर?
1: नयाँ छैन, सबै पुरानो नै भन्नुपर्छ है दिदी।
0: सबै पुरानो नै,
1: पानी पर्नु जाँदा सिमसिम पानी परेको, त्यही पानीमा रुजेको भने
0: सिमसिम पानी रहेछ, बैमानी भएको छ क्या हो।
1: सिमसिम पानी परेको, त्यही पानीमा रुजेको, खोइ त सानो तिमीले मेरो मनको गुजेको भने जस्तो पानी परिरहेछ है।
0: पक्कै पनि, निकै नै मिठो गीत आउँदो रहेछ त।
1: हजुर छ त,
0: ठिक छ धनुजी, निकै नै मिठोसँग कुराकानी गर्न पाइयो, खुसी पनि लाग्यो। हामीले एकैछिनमा एकदमै मिठो गीत बजाउँछौँ, को कसको लागि सुनाउन चाहनुहुन्छ, सुरु गर्नुहोस्।
1: फर्स्टमा हजुरलाई प्राविधिकमा सपोर्ट गरिरहनु हुने दिदी लगायत एफएम अल युनिट, यहाँ सुन्दै हुनुहुन्छ मेरो मम्मी नानी निशाना, काठमाडौँतिर हुनुहुन्छ बाबाको लागि सुन्दै हुनुहुन्छ होला दाई देवमाझीको लागि भन्न चाहन्छु, दुर्गा पाण्डे दाईलाई पनि, साथी कुमार श्रेष्ठ, राज घले मगर, सुनवार अनुलोङ्गेली मगर, अनि कृष्ण सुनवारको लागि भन्न चाहन्छु, हिमाली छेत्री, साथीहरू त धेरै सुन्दै हुनुहुन्छ होला, उहाँहरू सबैको साथी म समाज सामीलाई पनि सम्झना छ, ईश्वर बस्नेत, वीरेन्द्र विष्ट लगायत सबैलाई भन्दै जान्छु ल। नमस्ते।
0: नमस्कार। धनुजी आउनु भएको थियो, उहाँले पनि आफ्नो आफन्तहरू सम्झेर गइसक्नु भएको छ। आज भने यस्तै नै मिठा कुराकानी अनि आफ्नो आफन्तहरू सम्झिने दिन रहेको छ पक्कै पनि। तपाईँहरू पनि आएर आफ्नो आफन्तहरू सम्झिन सक्नुहुन्छ होइन। अरू दिन यो निसारी दिदीले किन होला हाम्रो आफन्त नै सम्झिन नदिने भन्नुहुन्छ। हामीले अब सधैँ दिन एउटै गर्दाखेरिमा तपाईँहरूलाई पनि रमाइलो हुँदैन, हामीलाई पनि हुँदैन होइन त। त्यही भएर मैले चाहिँ अलिकति छुट्टा छुट्टै आफ्नै शैलीमा चाहिँ कार्यक्रमहरू लिइरहेको छु होइन। कतिलाई ला होला पहिला यस्तो हुन्थ्यो अहिले यस्तो हुँदैन भने हो, पहिला यस्तो हुन्थ्यो अहिले यस्तो भएको छैन। किनभने सधैँभरि आफन्तहरू सम्झिँदाखेरिमा चाहिँ अब टाइम पनि अलिकति जाने, त्यो कारणले हामीले हजुरहरूले आफ्नो आफन्तहरू सम्झिनलाई विशेष दिन हाम्रो बिहिबार तपाईँहरूलाई छुट्टै दिएका छौँ। आज भने आएर तपाईँले मस्त सम्झिन सक्नुहुन्छ पक्कै पनि। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँले स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, के छ निर्मला जी हालखबर? के छ हालखबर? मोबाइलमा आवाज आएन हो?
1: मोबाइलमा छैन, म त रेडियोबाट बुझेछु नि
0: भन्नुभयो। आज किन आएको छैन खै? सबैले आएको छैन पो भन्नुहुन्छ त।
1: खोइ किन हो भने?
0: के समस्या भयो त नि यस्तो?
1: मोबाइल केही पनि आएको छैन, रेडियोबाट चाहिँ मजाले सुनिएको छ
0: भन्नुहुन्छ। रेडियोबाट मजाले सुनिएको छ है? ठिक छ निर्मलाजी, अनि के गर्दै हुनुहुन्छ? बसिराख्नु भएको छ है? अनि खाजा खानु भयो त? मेरो पनि बाँकी नै छ, म सधैँभरि झुक्किन्थे हाम्रो निर्मलाजी र रविलाजीसँग, आज त मिलाए क्या हो। पक्कै पनि चिनिसकेर पनि होला है। ठिकै छ, अरू के छ नयाँ नौलो? खासै केही पनि छैन, सबै पुरानै हो है। ठिक छ निर्मलाजी, निकै नै मिठो कुराकानी गर्नु पायो। हामी अब केही समयमा एउटा निकै नै मिठो गीत बजाउँछौँ, कसका लागि सुनाउन चाहनुहुन्छ? हामीले केही समयमा एकदमै निकै नै मिठो गीत बजाउँछौँ, कसका लागि सम्झिन चाहनुहुन्छ? आफ्नो आफन्तहरू सम्झिनुहोस्। धन्यवाद।
1: देख्नु हुने दिदी हुनुहुन्छ, के अरे दिदी हुनुहुन्छ, दाई हुनुहुन्छ, अनि दुवैजनाको लागि भन्न चाहन्छु, हरेक अल फ्यामिलीको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्नुहुन्छु, अनि मेरो रामेछाप रमेको माइती परिवार सम्पूर्णको लागि, मेरो प्यार बहिनी असिता गिरी सरिता गिरी अनि दाई भेट पानीको लागि भन्न चाहन्छु, अनि साथी रमला तामाङको लागि, रेप मालिकलाई, रिता सिन्हालाई, असिन्दा बच्चनलाई, नविनाको लागि, अनि उर्मिला मगरको लागि, अनि सीता श्रेष्ठको लागि, मलाई निर्मला पौडेल भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि भन्दै भन्नुहुन्छ।
0: नमस्कार निर्मलाजी, आउनु भएको थियो उहाँसँग पनि निकै नै मिठो कुराकानी गर्न पाइयो। तपाईँहरू पनि आउँदै गर्नुहोला, यति बेला भने सुन्छ एउटा निकै नै मिठो गीत, त्यसपछि तपाईँहरूसँग पुनः कुराकानी गर्ने नै छौँ। तपाईँहरू भने आउँदै गर्नुहोला।

0: निकै मिठो गीत सुनिसकेका छौ। हामी पनि कार्यक्रम कालियो डालीको ओसारीमा छौं, तपाईँहरूलाई थाहा नै छ। आज पनि बिहिबारे बसाइरहेको छ, तपाईँहरूलाई थाहा नै छ। तपाईँहरू मजाले फोन गरेर तपाईँका आफ्ना आफन्तीहरू सम्झिन सक्नुहुन्छ, हामीले भनिरहेका छौं। पक्कै पनि तपाईँहरू पनि आउनुहोला हामीसँग। हामी हरेक दिन 4:15 देखि 5 बजेसम्मको समयमा तपाईँहरूसँग बसोबास गर्दै तपाईँहरूसँग मनोरञ्जन गर्दै आइरहेका छौं। पक्कै पनि तपाईँहरू आउन सक्नुहुन्छ। 0:48:40:00:26 तपाईँहरूको लागि खुल्ला छ। यति बेला भने कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, उहाँलाई स्वागत गरौं। हजुर नमस्कार।
1: हजुर नमस्कार।

0: हजुर नमस्कार। अहँ कोही साथी हुनुहुन्थ्यो उहाँसँग भन्ने कुराकानी गर्न सकेनौ। तपाईँहरू पनि आउँदै गर्नुहोला, हामी हरेक दिन यसै बेला तपाईँहरूलाई एकदमै मनोरञ्जन दिनको लागि तपाईँहरूकोमा आज आइरहेका छौ। के गर्दै हुनुहुन्छ? घाँस दाउरा गर्ने क्रममा हुनुहुन्छ, व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ, खाजा खाने तयारीमा हुनुहुन्छ, अथवा के गर्दै हुनुहुन्छ? होइन, परिवारहरू मजाले रमाइलो रमाइला गफहरू गर्दै हुनुहुन्छ पनि सक्नुहुन्छ, तर आफ्ना आफन्तीहरूलाई कार्यक्रम उकाली उरालीमा त थुप्रै मिठा मिठा कार्यक्रम पो आउन लागेको छ। त अब त तपाईँहरू मिठा मिठा कार्यक्रममा सहभागिता भएर कुराकानी गर्नुहोला पनि भनेर आफ्ना आफन्तीहरूलाई पनि जानकारी गराइदिनु होला। हामीसँग फेसबुक लाइभबाट जोडेर पनि धेरै कमेन्टहरू गर्नुहुन्छ, होइन, हामीलाई धेरै कमेन्टबाट माया देखाउनुहुन्छ। तपाईँहरूको यो मायाप्रति हामी एकदमै आभारी छौँ। तपाईँहरूको यो माया सधैँभरि रहिरहोस् पनि भन्न चाहन्छु। भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: हजुर
0: नमस्कार। कहाँदेखि, कसको नमस्कार?
1: ए हजुर, मनबाट ध्रुव पानी।
0: के छ हाम्रो ध्रुव अजीको हाल खबर?
1: एकदम ठिक छ हजुर। अनि के छ हजुरलाई रामताप जानतिरको खबर?
0: यता पनि एकदमै ठिकै छ ध्रुवजी। खाजा खानुभयो हाम्रो ध्रुवजीले?
1: खाजा भयो हजुरको?
0: मेरो भनी भएको छैन। हाम्रो ध्रुवजीले हामीलाई छोडेर खानुभयो कि क्या हो?
1: हजुर खाने बेलामा हजुरलाई मिस गरे अहिले।
0: खाने बेलामा सम्झिनु भएको थियो, खाएर भ्याएपछि चाहिँ बिर्सिनु भयो हो?
1: होइन, प्रोग्राममै हजुरलाई सोधौँ भनेर मात्र हो।
0: पक्कै पनि ध्रुवजी। अनि कतिको सुन्नुहुन्छ कार्यक्रम उकाली उराली?
1: ए हजुर, म त मजाले सुन्छु। पुरानो गीत सङ्गीत एकदमै मनपर्छ मलाई, होइन।
0: पुराना गीत सङ्गीतहरू एकदमै मन पराउनुहुन्छ, होइन त?
1: हजुर हजुर। बारीको दिलमा ओखर बोल ओखर बोलमा दिल बसो भन्ने गीत बजाइदिनु।
0: के गीत भन्नुभयो? पक्कै पनि हाम्रो ध्रुवजीको रोजाइमा रहेको गीत हामीले केही समयमा राख्ने नै छौँ है त। पक्कै पनि अरू केही सल्लाह सुझाव छ हाम्रो ध्रुवजीलाई कार्यक्रम काली ओरा आलीको कार्यक्रमबाट? सबै कुरा राम्रै छ है। पक्कै पनि धेरै धेरै धन्यवाद ध्रुवजी, निकै नै मिठो कुराकानी गर्न पायौँ। हामीले केही छिनमा एकदमै मिठो गीत बजाउँछौँ, कसका लागि सुनाउन चाहनुहुन्छ? सुरु गर्नुहोस्। धन्यवाद।
1: वेलकम। म नितेशप्रति हजुरको रेडियो होलिङको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, दिदी मम्मी अहिले सुन्नुहुन्छ त उहाँहरूको लागि, अनि प्रिय साथी देव माझीको लागि, म सरले ती बहिनी हुनुहुन्छ, बहिनी निर्मला पढेन, निर्मला लामा, निर्मला मगर, रियाजी रिता कुमार, बहिनी काठमाडौँ तामाङ, बहिनी रमिला तामाङ, अनि हेरा धनु बजनेर, अनि लिङ्गर, अनि सविता मगरलाई मिस गरिरहेको छु भन्छु, बबिता मगर, साथी रोशन श्रेष्ठ, अनि सबिन श्रेष्ठलाई नै मिस गरिरहेको छु भन्छु, दिनेश नेपाली, अनि मनोज कार्की, दोर्मा साथी उर्मिला मगर, अनि हेरा नवरिना थापा नै, अनि दुर्गा मगर लगायत जति पनि साथीहरू ध्रुवको आजबाट उपस्थित हुनुहुन्छ, त्यस्तै नाम सिकेका साथीहरू पनि यो बेला हजुर गरेर बसेका सबै सबैलाई भन्छु भने खुसी नै चाहन्छु।
0: नमस्कार। ध्रुवजी आउनु भएको थियो, उहाँसँग पनि निकै नै मिठो कुराकानी गरेर उहाँले पनि आफ्नो आफन्तीहरू सम्झेर गइसक्नु भएको छ। अब भने पालो तपाईँको, तपाईँहरू पनि फटाफट आउनुहोला। 0848 40 00 26 रहेको छ। तपाईँहरूको हामी एकदमै प्रतीक्षामा छौँ, होइन। तपाईँहरूलाई कार्यक्रम उकाली उराली के कस्तो लाग्छ, सल्लाह सुझाव दिन भने पनि पक्कै पनि नबिर्सिनु होला है पनि भन्न चाहन्छु। हामी हरेक दिन यति नै बेला, होइन, तपाईँहरूसँग एकदमै रमाइलो गरिरहेका हुन्छौँ, होइन, छुट्टा छुट्टै विषयवस्तुमा तपाईँहरूलाई रङ्ग रमाइलो दिइरहेका हुन्छौँ, एउटा आफू पनि मनोरञ्जन लिइरहेका हुन्छौँ। भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। कहाँदेखि, कसको नमस्कार? कति प्यारी मान्छे बोल्नु भएको त नि सङ्गीताजी।
2: हजुर हजुर।
0: के गर्दै हुनुहुन्छ हाम्रो सङ्गीताजीले?
2: अहिले चाहिँ हजुरको कार्यक्रम सुन्दै बसिरहनु।
0: हाम्रो कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है।
2: हजुर।
0: कस्तो लाग्छ हाम्रो सङ्गीताजीलाई कार्यक्रम उकाली उराले?
2: मलाई चाहिँ एकदमै राम्रो लाग्छ, रमाइलो छ भन्नु भएको छ दिदी.
0: राम्रो अनि रमाइलो लाग्छ है. तपाईँले हाम्रो आवाज मोबाइलबाटै सुन्नु भएको छ कि रेडियोबाट सुनेर बोल्नु भएको छ?
2: अहिले चाहिँ मोबाइलमै सुनिरहेको छ.
0: मोबाइलमा नै सुनिरहेको छ है. ठिक छ सङ्गीत दाजी, हाम्रो यहाँ केही समस्या आएको थियो त्यसैले मैले तपाईँलाई सोधेको. अनि सङ्गीताजीले खाजा खानुभयो त?
2: मेरो खाजा चाहिँ बाँकी नै छ दिदी हजुर, बाँकी नै रहेछ यति.
0: पक्कै पनि हाम्रो सङ्गीताजीसँग आएर मिठा मिठा खानेकुराहरू खानुपर्छ है त.
2: हुन्छ,
0: धेरै धेरै धन्यवाद सङ्गीता आजी. होइन, तपाईँले निम्टोको दिनुभएको छ. हामी म मात्रै आएर हुँदैन, हामीसँग धेरै साथीहरू हुनुहुन्छ. सबैलाई लिएर आउँ कि एक्लै आउँ? पक्कै पनि सबै साथीहरू लिएर आउने नै छ तपाईँको माझमा. होइन, कुनै दिन भेटघाट पनि गरौँला, खाजा पनि खाउँला है त. पक्कै पनि सङ्गीता आजी, अरू के छ सल्लाह सुझाव के छ भने भन्न सक्नुहुन्छ है त? अहिलेसम्म एकदमै राम्रो छ है. धन्यवाद सङ्गीताजी. होइन, हाम्रो कार्यक्रमलाई एकदमै मन पराउनुहुन्छ, माया गर्नुहुन्छ. तपाईँहरूको यो माया सधैँभरि रहिरहोस् है त. हामीले केही छिनमा एकदमै मिठो गीत राख्छौँ तपाईँहरूको माझमा. कसलाई सुनाउन चाहनुहुन्छ? सुरु गर्नुहोस्। धन्यवाद.
2: परिवार सम्पूर्णको लागि साथीहरूको नाम लिनुभयो: जन ठकुरी, ललिता ठकुरी, चोला चामगर, सरिता मगर, बहिनी गङ्गा जम्नको लागि पनि, कृष्ण सुनवार, अनिता तामाङको लागि, शर्मिला परिवारको लागि भन्दै छुटेर जान्छु. दिदी नमस्ते.
0: नमस्कार. सङ्गीताजी आउनु भएको थियो, उहाँले पनि आफ्ना आफन्तीहरू सम्झेर गइसक्नु भएको छ. होइन, निकै नै मिठो कुराकानी गर्न पाइन्छ. तपाईँहरूले सधैँभरि मलाई गुनासो पनि गर्नुहोला, होइन, यो दिदीले कार्यक्रम चलाउनुहुन्छ, हामीले आफ्नै आफन्तहरू सम्झिन पाइरहेका हुँदैनौँ किन भनेर. सो तपाईँहरूको लागि त्यही कुराले तपाईँको गुनासोलाई सम्झिँदै हामीले बिहिबार बसाइमा पालो छुट्याइरहेका छौँ. तपाईँहरू आज पनि आएर आनन्दले आफ्ना आफन्तीहरूको नाम सर भनेर जान सक्नुहुन्छ तपाईँहरू पक्कै पनि. भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार.
3: नमस्ते. नमस्ते.
0: नमस्कार. विक्रमजी हुनुहुन्छ हो?
3: होइन,
0: हाम्रो मनोजी. के छ हाम्रो मनोजीको हालखबर? मेरो फोन एकदमै ठिकै छ नि मनोजी. खाजा खानुभयो त? नै छ है. पक्कै पनि आज पनि सँगै सँगै खाने त होला नि. होइन त? पक्कै पनि. के बनाएर राख्नुहुन्छ मेरो लागि? तपाईँको हातबाट जे बने पनि म खाना तयार है त. अनि अरू के छ मनोजी, नयाँ हाल खबर के गरेर बित्यो आजको दिन? के कस्तो भइरहेछ हाम्रो व्यवहार? चलिरहेछ होइन त? पक्कै पनि मनोजी, खुसी लागेको छ तपाईँहरूको आगमन भइरहेको छ. होइन त? ठिक छ, निकै नै मिठो कुराकानी गर्न पाइयो. अरू केही छ भने सुनाउन सक्नुहुन्छ है त?
3: ठिकै छ, केही छैन. यस्तै यस्तै सुन्न पाइयो, साथीहरूले प्रोग्रामहरू नयाँ नयाँ कुराहरू सिक्न पाइयो.
0: पक्कै पनि मनोजी, हामीले केही छिनमा एकदमै मिठो गीत बजाउँछौँ. कसका लागि सुनाउन चाहनुहुन्छ? के भन्नुभयो
3: सर?
0: गीत रोजाई भन्नुभएको? गीत रोजाई हाम्रो आइतबार छ क्या? हजुर. पक्कै पनि आइतबार बसाइमा चाहिँ हजुरहरूले गीत रोज्न पाउनुहुन्छ नि. पक्कै पनि मनोजी, आज भने तपाईँले आफ्नो आफन्तहरू सम्झिनुपर्छ. हामीले केही छिनमा एकदमै मिठो गीत बजाउँछौँ. कसका लागि सुनाउन चाहनुहुन्छ? सुरु गर्नुहोस्। धन्यवाद.
3: हजुरको रेडियो एक चाहिँ एक दुई थप्लो एक मेगालाई परिवार मित्र सब सबैलाई भन्नुपर्छ. मेरो साथीहरू भन्नु पर्दाखेरि अघि भर्खरै कल गर्नु थियो के अरे दुर्गा पाण्डे र दुर्गा सन्तेश, दुर्गा मगर, कविता मगर, सविता मगर, अनि उर्मिला थापा मगर, निशा लामा, सुस्मित तामाङ मगर,
0: नमस्कार मनोजी आउनुभएको थियो। मनोजीसँग पनि निकै नै मिठो कुराकानी गर्न पाइयो होइन। अब भने तपाईँहरू भने आउँदै गर्नुहोला यति बेला भने एउटा निकै नै मिठो गीत र छोटो ब्रेक पछि पुनः तपाईँहरूमा आज आउने नै छौ। त्यतिन्जेल रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: नंबर वन दाना है पोषक दाना नंबर वन अम्मा सब भंडा कम
1: होनी
2: जैसे माँ कांति आयो नाचो अब चम चम चम चम
3: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485423 9।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा नयाँ खुसी।
6: पोषक पेलेट दाना
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447-5213।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: निकै नै मिठो गीत अनि छोटो ब्रेक पछि पुनः तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ। अब भने समयले पनि नेटो काटिसकेको छ, अब भने हामी अन्तिम साथीसँग मात्रै कुराकानी गर्छौँ। कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, कहाँदेखि कसको नमस्कार?
1: के
0: छ हाम्रो विवस्तीको हाल खबर?
1: एकदम ठिकै छ हजुर, आराम छ।
0: आरामै हुनुहुन्छ? खाजा खानुभयो?
1: खाजा एकदम मेरो भइसक्यो हजुर, यसो पसलतिर किनमेल गर्न गर्दा
0: थिएँ,
1: जाँदाखेरि ओह्राली, आउँदाखेरि खाजा साजा खाएर किनमेल गरेर उहीमा बिसाउनेमा ठ्याक्कै उकाली ओह्रालीमा पनि आइपुग्यो हजुर।
0: पक्कै पनि हाम्रो हामीलाई भेटाउन आइपुग्नु भयो है। ठिक छ विवेक, ठिक खुसी लाग्यो अन्तिमतिर भने कुराकानी गर्न पाएमा। हामीसँग धेरै समय भन्ने छैन, छोटो अनि मिठो साथीहरूले सम्झिनुहोस् न त, निकै नै मिठो गीत भएछ अब।
1: हुन्छ हजुर, सम्झिनु पर्दा सचामिङ, राजगाली मगर, सुनिल लिम्बु, अमिना सुनवार, हरपल रोशनी, दिलाई, उताराम चौधरी, दिपेश कार्की लगायत सबैलाई सम्झना भन्दै बिदा भएको। नमस्कार।
0: नमस्कार विवस्, विवस्ती आउनु भएको थियो, अब भने हामी फोनमा कुराकानी गर्दैनौ। म अलिक छोटो तरिकाले मिठो तरिकाले कमेन्ट पढ्न गइरहेकी छु। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज, गुड आफ्टरनुन, म बागसौ नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ। बिरगंज बिरजाहाङ लिम्बु हुनुहुन्छ, हेलो सेवा रोही साथीहरू, अब बज्ने सुनाउनु पर्दा विनोद डेकेन्द्र सुमन आसन लिम्बु तारा शंकर अभिषेक मगरलाई भन्दै विदा हुन्छ है भन्नुभएको छ। विशेष धन्यवाद छ तपाईँलाई। मिलानजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सन डेडिकेट टु अवर फ्रेन्ड्स भन्नुभएको छ, विशेष धन्यवाद छ। सपनाजी हुनुहुन्छ, दिदी हजुर नमस्कार, सुन्दैछु सिन्धुलीबाट भन्नुभएको छ। अब बज्ने गीत भनेर धेरै साथीहरू सम्झिनु भएको छ, सम्झना मेनुका रमिला सबिन पासाङ मनिता शर्मिला र अन्य सबैलाई भन्नुभएको छ, विशेष धन्यवाद छ तपाईँलाई पनि। सानीजी हुनुहुन्छ, नमस्ते, म अनुष्का सानो घर संस्था सभा हल रोमनियाबाट भन्नुभएको छ, विशेष धन्यवाद छ। सुस्मिताजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन लास्टको फ्याफुल्ला, खाजा खानुभयो सिस्टर भन्नुभएको छ। रामेसापको खानादेवीबाट सुन्दै गरेको उहाँले पनि बताउनु भएको छ, आफ्नो परिवारको लागि साथीहरूको लागि सम्झना छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। धनुजी हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनेर आएको जानकारी गराउनु भएको छ। निशाजी हुनुहुन्छ, सुस्मिताजी हुनुहुन्छ, फुलमायाजी हुनुहुन्छ, सेवामा फुलमाया राई धनकोटाबाट भन्नुभएको छ, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ, विशेष धन्यवाद छ। अनमोलजी हुनुहुन्छ, हेलो दर्शन नमस्ते, मि अनमोल छेत्री फ्रम ताप्लेजुङबाट भन्नुभएको छ। धेरै साथीहरूको नाम लिनु भएको छ, मैले साथीहरूको नाम भन्ने पढ्न नभ्याउने हो कि। दिलदुखी रिया राजबाबु सिम्पल रोसा सन्ध्या दिलिसा जीवन अस्मी रमिला तीर्थ रंजित किराज सानुमाया योगेन प्रेमी निमु फुच्ची संस्कृतिक निशा कम इन्दिरा भनेर सबैलाई भन्नुभएको छ, विशेष धन्यवाद छ। उर्मिलाजी हुनुहुन्छ दोरम्बादेखि भन्नुभएको छ, विशेष धन्यवाद छ। बाबुरामजी हुनुहुन्छ, म बाबुराम मगर ओखलडुङ्गाको कार्यघर बेहादियारबाट सुन्दैछु भन्नुभएको छ, विशेष गरी रञ्जित कार्यालय सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। रामजीजी हुनुहुन्छ, चितवनबाट सुनेको जानकारी दिनुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद छ। जीवनजी हुनुहुन्छ, तिसका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुभएको छ, तिसका गीतहरू अलि पछिबाट बजाउँछौ जीवनजी भन्दै निकै नै मिठा मिठा कमेन्टहरू थिए होइन। मैले सबै कमेन्टहरू पढेँ पढिनँ, जुन कमेन्टहरू पढे जुनै कमेन्टहरू पढिनँ। युकेन्द्रजी हुनुहुन्छ, 97620078 उहाँको सम्पर्क नम्बर रहेको छ, उहाँको उहाँको नम्बरबाट तपाईँहरू साथी भन्न सक्नुहुन्छ पछि पनि। अब भने समयले नेटो काटिसकेको छ साथीहरू, के गर्नु, तपाईँहरूसँग रम्ने रमाउने मन भइरहेको छ तर समयले पनि साथ दिनु पर्यो हामीलाई पक्कै पनि। हामी आज कार्यक्रम कालीबेलालीको बुच्चाईबाट अब भने विदा माग्नु पर्ने हुन्छ, हामी अन्त्यम अध्ययनतिर छौं। आज सहभागिता जनाउने साथीहरू धनु, निर्मला, ध्रुव, संगीता, मनोज र विवश, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद छ। जसको फोन लागेन तपाईँहरू पनि भोलि अवश्य नै फेरि पनि ट्राई गर्नुहोला, अवश्य भोलि लाग्ने नै छ भन्न पनि चाहन्छु भन्दै यतिन्जेलसम्म मलाई प्राविधिकबाट साथ दिने मिठो साथ दिने हाम्रो प्यारो मान्छे मदनजीलाई विशेष धन्यवाद व्यक्त गर्दै, यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्दै, भोलि फेरि तपाईँहरू माझ यति बेला नै उपस्थित हुने वाचा राख्दै आजको लागि भने म निशा भण्डारी पनि बिदा हुन चाहन्छु। नमस्कार, बाई बाई।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: मंगल सूत्र झुमका र पाउजु का बनाएर ल्याउनु।

0: हजुर,
1: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
2: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
8: साइन्स फ्याकल्टीमा तराई, पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
8: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
8: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
8: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी भाड़ा कता हो अब जमा फायदा दुई रुपया काँसी को हद दाम बस बच्चे
2: उसको भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया
3: फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलू 3 करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलू बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ

हामीले कार्यक्रमको शुरूआतमा चाहिँ रैथाने बालीहरूका प्रबन्धनका कुराहरू, प्रसारका कुराहरू र संरक्षण व्यवसायीकरणका कुराहरूलाई मुख्य जोड दिएका छौँ। क्रमशः हामीले आजको श्रृङ्खलामा चाहिँ लाली गुराँसको चर्चा गर्छौँ। त्यसै गरी कोइरालो धेरै पाखाहरूमा, हाम्रा डाँडा पाखाहरूमा चाहिँ देख्न थालेका छन् कोइरालाका फुलहरू, र हामीले यसैसँग सम्बन्धित एउटा रिपोर्ट तयार पारेका छौँ। त्यसै गरी समय रह्यो भने हामी सिक्लिगान खाँदाका फाइदाहरूको विषयमा पनि एउटा रिपोर्ट तयार पारेका छौँ। क्रमशः हामीले अगाडि भने जस्तै लाली गुराँस, त्यसै गरी कोइरालो र सिक्लिगानको रिपोर्ट राख्छौँ। त्योभन्दा पछाडि हामी रैथाने हाट बजार बुढाली कण्ठ पुगेका थियौँ र हामीले महेश भण्डारीको रैथाने कृषि हाट बजार जुन बुढाली कण्ठ क्षेत्रमा रहेको छ र हामीले त्यहाँबाट चाहिँ एउटा विशेष खालको रिपोर्ट पनि तयार पारेका छौँ, त्यो राख्छौँ। त्योभन्दा पछाडि पुनः आउँछौँ, हामीसँगै रहनुहोला। लाली गुराँस नेपालको राष्ट्रिय गौरव र समृद्धिको रातो रंग हो। नेपाल प्राकृतिक सौन्दर्यको एउटा यस्तो जीवित क्यानभास हो जहाँ प्रकृतिका रंगहरूले आफ्नै कथा कोरेका छन्। ती अनगिन्ती रंगहरू मध्ये सबैभन्दा गाढा, गर्भिलो र जीवन्त रंग हो लाली गुराँस। समुद्री सतहबाट करिब 1500 मिटरदेखि करिब 3600 मिटरसम्मको उचाइसम्म पहाड़का काख र भिर पाखाहरूमा ढकमक्क फुल्ने यो फूल केवल एउटा वनस्पति मात्र होइन, यो त नेपालीको अदम्य साहस, राष्ट्रिय पहिचान र भविष्यको समृद्धिको एउटा बलियो खम्बा समेत हो। लाली गुराँसको महिमा र पहिचानको एउटा यस्तो जीवित क्यानभास हो जहाँ प्रकृतिका रंगहरूले आफ्नै कथा कोरेका छन्। ती अनगिन्ती रंगहरू मध्ये सबैभन्दा गाढा, गर्भिलो र जीवन्त रंग हो लाली गुराँस। समुद्री

जो गरेको छैन। बरु यसले विश्व इतिहासमा कहिल्यै नझुकेका वीर नेपालीहरूको रगत र त्यागको महिमालाई पनि दर्शाएको छ। नेपालको निशान छापमा सजिने यो फूलले हिमाल पहाड र तराईलाई जोड्ने भावनात्मक एकताको सूत्रको रूपमा काम गरिरहेको छ। आर्थिक समृद्धिको आधार लालीगुराँस। आजको युगमा लालीगुराँसलाई केवल हेरेर आनन्द लिने फूलको मात्र रूपमा राख्नु हुँदैन, यसलाई हामीले आर्थिक समृद्धिसँग जोड्न आवश्यक छ। लालीगुराँसको व्यावसायिक उपयोगका सम्भावनाहरू अनगिन्ती रहेका छन्। पहिलो पर्या पर्यटन अर्थात इको टुरिज्म। पूर्वको तीनजुरे मिल्के जलजली क्षेत्रदेखि पश्चिमका पहाड़ी भेगसम्म गुराँस फुल्ने सिजनमा हजारौं अनगिन्ती आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुनेका छन्। गुराँस ट्रेकिङलाई एउटा ब्रान्डको रूपमा विकास गर्ने हो भने यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु साथै विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पुर्याउँछ। दोस्रो, कृषि औद्योगिकीकरण तथा व्यवसायीकरण। गुराँसको फूलबाट तयार पारिने अर्ग्यानिक जुस, स्क्वास, वाइन र जामले बजारमा उच्च माग पाइरहेका छन्। यसको औषधीय गुण र विशेष गरी मुटु रोग र पाचन पद्धतिमा पुर्याउने फाइदाका कारण यसलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रशोधन गर्न सकिन्छ। यदि यसको उचित भ्यालु चेन र कर्पोरेट ब्रान्डिङ गर्ने हो भने गुराँसका उत्पादनहरू नेपाली निर्यातको एक प्रमुख हिस्सा पनि बन्न सक्छन्। चुनौती र हाम्रो दायित्व। तर विडम्बना बढ्दो, डढेलो, अव्यवस्थित सड़क विस्तार र जलवायु परिवर्तनको छायाले हाम्रा गुराँसका वनहरू विस्तारै संकटमा पर्दै गएका छन्। गुराँस संरक्षण गर्नु केवल एउटा रुख जगाउनु मात्र होइन, यो त पहाड़ी जलाधारको रक्षा गर्नु, जैविक विविधता कायम राख्नु र आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नु पनि हो। त्यसैले लालीगुराँस हाम्रो शिरको श्रीपेच हो। यसको संरक्षण र सम्वर्धनमा हामी सबै लाग्नु पर्ने र हाम्रो राष्ट्रिय आत्मसम्मानसँग जोड़िएको विषयलाई आत्मसात गर्नु हामी सबैको दायित्व हो। जब हामी गुराँसका वनहरूलाई आर्थिक उपार्जन र पर्यटनको केन्द्र बनाउँछौ तब मात्र समृद्ध नेपाल र सुखी नेपालीको संकल्पले मूर्त रूप पाउनेछ। आउनुहोस् पहाड़का ती राहता मुस्कानहरूलाई जोगाउ र लालीगुराँसको महिमालाई विश्व स्तरमा पुर्याएर राष्ट्रिय समृद्धिको नयाँ ढोका खोलौं। कोइरालो एउटा यस्तो नाम हो जसले वसन्तको आगमन सँगै हरेक नेपालीको मन र मस्तिष्कलाई उमङ्गले भरिदिन्छ। जब फागुनको सिरेठो कम हुँदै जान्छ, हाम्रा डाँडा पाखाहरूमा सेता र प्याजी रंगका कोपिलाहरू मुस्कुराउन थाल्छन्, तब प्रकृतिले एउटा भिन्नै उत्सव मनाइरहेको भान हुन्छ। कोइरालो केवल एउटा वनस्पति मात्र होइन, यो हाम्रो रैथाने पहिचान, पुर्ख्यौली स्वादको नासो र पहाड़ी अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ समेत हो। यसको महिमा वास्तवमै अतुलनीय छ। हाम्रा ग्रामीण र शहरका भान्साहरूमा कोइरालोको अचारले जुन विशिष्ट स्थान ओगटेको छ त्यो अरू कुनै आधुनिक परिकारले प्राप्त गर्न सक्दैन। उम्लिएको तातो पानीमा हल्का नरम बनाइएका कोइरालोको कोपिलाहरूलाई तिल, मेथी र कागती तथा चुकमिलोको अमिलोमा मोलेर तयार पारेको यो बगमगाउँदो अचारले भोक मात्र जगाउँदैन, यसले त बाल्यकालको गाउँघर र आमाको हातको स्वादलाई पनि जीवन्त बनाइदिन्छ। हल्का टर्रो तर स्वादिलो यसको विशिष्ट स्वाद नै यसको मुख्य विशेषता हो, जसले गर्दा आज यो गाउँका पाखाहरूबाट निस्किएर शहरका तारे होटलहरूका प्रिमियम मेनुसम्म शानका साथ पुग्न सफल भएको छ। स्वास्थ्यको दृष्टिकोणले हेर्यो भने कोइरालो प्रकृतिले दिएको एक अद्भुत सुपर फूड हो। आयुर्वेदमा यसलाई रगत शुद्ध पार्ने र पाचन पद्धतिलाई बलियो बनाउने अचूक प्राकृतिक औषधिको रूपमा चिन्ने गरिन्छ। एन्टी अक्सिडेन्ट र फाइबरले भरिपूर्ण यो फूल मधुमेहका बिरामी र छाला सम्बन्धी समस्या भएकाहरूका लागि प्रकृतिले दिएको सित्तैको उपहार हो। कुनै पनि रासायनिक मल र विषादीको स्पर्श बिना नै हाम्रा पाखा पखेरामा फल्ने हुनाले पूर्णत अर्ग्यानिक र पर्यावरण मैत्री अमृत समान मानिन्छ यसलाई। आजको यो कर्पोरेट र व्यावसायिक युगमा कोइरालोलाई समृद्धसँग जोड्ने प्रशस्त सम्भावनाहरू छन्। यदि हामीले यसको व्यवस्थित संकलन, आधुनिक प्रशोधन र उत्कृष्ट प्याकेजिङमा ध्यान दिन सक्यौं भने यसले हिमाली अर्ग्यानिक ब्रान्डको रूपमा विश्व बजारमा नेपालको बेग्लै पहिचान बनाउन सक्छ। यो केवल एउटा मौसमी तरकारी मात्र नभएर पर्यटन, प्रबन्धन र ग्रामीण क्षेत्रमा स्वरोजगारी सिर्जना गर्ने एउटा सशक्त माध्यम बन्न सक्छ। त्यसैले कोइरालोको संरक्षण र सम्वर्धन गर्नु भनेको हाम्रो पर्यावरणलाई बचाउनु मात्र होइन, बरु हाम्रो रैथाने संस्कृतिलाई जोगाउनु र भविष्यको आर्थिक समृद्धिको नयाँ ढोका खोल्नु पनि हो। आउनुहोस् यो वसन्तमा पहाड़का डाँडा पाखाहरूमा मुस्काइरहेका यी फूलहरूलाई जोगाऊ, यसको मौलिक स्वादलाई विश्वमा फैलाऊ र आफ्नो माटोको सम्पदामा गर्व गरौं। सुलिगान नेपाली भान्साको एउटा यस्तो रहस्यमय स्वाद हो जसलाई चिन्ने र बुझ्नेहरूले यसको अचारलाई अमृत समान मान्छन्। जब पहाड़का पाखा पखेरामा सिमलिगानका नयाँ पालुवाहरू पलाउन थाल्छन् तब रैथाने स्वादका पारखीहरूमा एउटा छुट्टै

0: उत्साह थपिन्छ। यसको अचार बनाउने विधि जति मौलिक छ स्वाद उति नै विशिष्ट। विशेष गरी सिमलिगानको बोटका प्रत्येक हाँगाको टुप्पोमा हुने अलिला डाँठहरू र तिनमा जोडिएका नयाँ पातहरूलाई टिपेर जब अचार तयार पारिन्छ तब तितो र अमिलोको एउटा यस्तो अद्भुत संगम हुन्छ जसले जिब्रोमा बेग्लै तरंग पैदा गरिदिन्छ। यसको प्राकृतिक तितोपनलाई स्थानीय अमिलो र मसलाले यसरी सन्तुलनमा राख्छ कि यसले खानाको रुचि जगाउन उत्प्रेरक समेत काम गर्छ। यो विशिष्ट अचार केवल जिब्रोको तृप्तिका लागि मात्र होइन, यो त पुस्तौंदेखि चल्दै आएको गुणकारी खानपानको एउटा हिस्सा पनि हो। हाँगाका तीनै कलिजा डाँठ र पातहरूलाई मजाले उमालेर वा सुकाएर बनाइने अचारले पाचन प्रणालीलाई मात्र सक्रिय बनाउँदैन, यसले त नेपाली भाषाको विविधता र पुर्ख्यौली सिपलाई समेत जीवन्त राखेको छ। विडम्बना, जुन वस्तु हाम्रो मौलिक स्वाद र औषधीय पहिचान थियो त्यसलाई हामीले आजसम्म आफ्नै घर र सीमित स्थानीय बजारमा मात्र कैद गरेर राखेका छौं। स्वादको यो धराजालबाट माथि उठेर हेर्दा सिमलिगान एउटा शक्तिशाली प्राकृतिक औषधी र हाम्रो वनस्पतिको सम्पत्ति पनि हो। आधुनिक चिकित्सा विज्ञानले भिरगौलाको पत्थरी र मूत्र नलीको अवरोधमा जुन जटिल समाधान खोज्छ सिमलिगानले त्यो क्षमता प्राकृतिक रूपमै बोकेको छ। यसमा पाइने विशेष तत्वहरूले मानव शरीरको आन्तरिक विषाक्ततालाई निष्कासन गर्न मदत गर्छ। यो शुद्ध वनस्पति रसायनको परिणाम हो जसलाई हामीले अझैसम्म व्यावसायिक औषधि अर्थात प्रोडक्टको रूपमा ढाल्न सकेका छैनौं। सिमलिगानलाई केवल पाखाको वनस्पति अर्थात भान्साको अचारमा मात्र सीमित राख्नु हाम्रो व्यावसायिक बौद्धिक दरिद्रता हो। यसका कलिला डाँठ तथा पातहरूलाई वैज्ञानिक ढंगले प्रशोधन गरी विश्व स्तरको प्रिमियम सामग्रीका रूपमा ब्रान्डिङ गर्न सके यसले नेपालको ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। सिमलिगानको संरक्षण र व्यावसायिक प्रबन्धन अब हाम्रो रहर मात्र होइन, यो त हाम्रो रैथाने ज्ञानलाई विश्व बजारमा उभ्याउने र भविष्यको आर्थिक समृद्धिको ढोका खोल्ने एउटा सशक्त माध्यम पनि हो। शिवपुरी पहाड़को काठ जहाँ शीतल हावा चल्छ र सुतिरहेका भगवान विष्णुको पाउबाट बगेको पवित्र जलले यो धरतीलाई सिंचित गर्छ। त्यो ठाउँ हो बुढा नीलकण्ठ। यो केवल एउटा धार्मिक र पर्यटकीय स्थल मात्र होइन, यो त नेपालीको आस्था र मौलिक पहिचानको संगम पनि हो। तर आज यो मन्दिरको आँगन भन्दा केही माथि रहेको एउटा अर्को पवित्र कर्मको शुरूआत भएको छ। त्यो कर्म हो हाम्रो माटोको सुगन्धलाई जोगाउने कर्म, हाम्रा पुर्खाहरूले खाएका शुद्ध र रैथाने स्वादहरूलाई आधुनिक भान्सासम्म पुर्याउने अभियान। आजको भागदौडपूर्ण जिन्दगीमा हामीले के खाइरहेका छौं? बजारका चम्किला प्याकेटभित्र कतै रसायन त कतै मिसावटको डर लुकेको छ। यस्तो समयमा हाम्रो माटोमा जे फल्छ त्यो अमृत हो दृढ संकल्पका साथ एकजना व्यक्ति अगाडि सरेका छन्। उनी हुन् बुढानीलकण्ठ नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा सामाजिक अभियन्ता महेश भण्डारी। नगरपालिकाको अभिभावकत्व र स्थानीय सरकारवालाहरूको सक्रियतामा कसरी जन्मियो त बुढानीलकण्ठ रैथाने कृषि हाट बजार? सुन्नुहोस् यस अभियानका सूत्रधार महेश भण्डारीकै आवाजमा।
1: बुढानीलकण्ठ रैथाने कृषि बजारको बारेमा यहाँको हाट बजारको शुरूआत को लागि बुढानीलकण्ठ नगरपालिका विशेष गरी हाम्रो मेयर साहब, उपमेयर साहब, सम्पूर्ण वडा अध्यक्षज्यूहरू लगायत बुढानीलकण्ठ नगरपालिका प्रति चाहिँ हाम्रो म एकदम आभार, हार्दिक आभार व्यक्त गर्दछु। उहाँहरूकै एउटा श्रेयले, उहाँहरूकै एउटा श्रेयले गर्दा नै अब यो बुढानीलकण्ठ नगरपालिका प्राङ्गणमा लगाइराखेको हाट बजार चाहिँ यो गएको अघिल्लो वर्षको जेठ 15 चाहिँ हाम्रो गणतन्त्र दिवसको दिनदेखि यहाँ सिफ्ट गरियो। अब मैले चाहिँ एउटा सामाजिक, म बुढानीलकण्ठ नगर उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर आइसके पछाडि एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत मैले पनि अब जुन यो ठाउँलाई चाहिँ नगरपालिका सँगको एउटा सहकार्य गर्ने जुन एउटा अवसरको हिसाबमा चाहिँ हाम्रो यहाँ हाट बजार सुरु भयो। अब यदि अनि यही अनुसारले हाम्रो हरेक शनिबार र मङ्गलबार हाम्रो बिहान हाट बजार सञ्चालन हुन्छ र यो स्टोर चाहिँ हाम्रो सातै दिन हाम्रो बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हाम्रो खुल्ला रहन्छ। अब यसमा सारा सम्पूर्ण चिजहरू अब लोकल र अर्ग्यानिक हाम्रो एकदम ब्रान्डेड कम्पनीका सामानहरूदेखि लिएर अब साना साना अब कृषक समूह महिला समूहहरूले बनाउनु भएको अब मसौरादेखि लिएर सम्पूर्ण हाम्रो यो चिनो कागुनो मासी चामल विभिन्न किसिमका यी सातुहरू चियापत्ती घिउ मह तपाईँले देख्नुहुन्छ। यी सम्पूर्ण हाम्रो कुनै पनि खाद्यान्नका प्रडक्टहरू हाम्रो उसमा हाम्रो उपलब्ध छन् र फलफुल तरकारी माछा मासु आज शनिबारको हकमा अब सोलुखुम्बुबाट लोकल खसीहरू ल्याएर हाम्रो माछा मासु दुग्ध पदार्थ लगायत सम्पूर्ण चिजहरू हाम्रो उपलब्ध हुन्छ। अब यो कृषि बजारलाई चाहिँ मैले एउटा 3-4 क्याटेगोरीमा वर्गीकरण गरेको छु। अब रैथाने कृषि बजारको मेन उद्देश्य भनेको कुनै पनि अब हाम्रो ब्रान्ड र लोगो लागेका कम्पनी एउटा जसले चाहिँ हाम्रो एउटा एस्युरेन्स गर्नुभएको छ अब यी सामानहरूलाई हामीले ल्याएर बिक्री वितरण गरिरहेका छौँ। अब यसमा चाहिँ जुन हाम्रो यी कम्पनीहरूले कुनै पनि हाम्रो एउटा ग्राहकहरूलाई चाहिँ एउटा मैले ग्यारेन्टी दिएको छु हजुरहरूले यहाँबाट सामान लिएर जानुभयो तर कुनै केही चिज यो त उहाँहरूको सबभन्दा एकदम ग्यारेन्टेड सामान छ तर ग्राहकहरूले मूल्य तिरे अनुसारको माल वस्तु हजुरहरूले पाउनुहुन्छ त्यो ग्यारेन्टी मैले गर्छु। यदि यहाँहरूलाई कुनै चित्त बुझिएन कुनै पनि कुरामा चित्त बुझेन भने हजुरहरूले प्याकेट नै गर्नुहोस् बट्टा नै खोल्नुहोस् हामी अब पैसासहित हामी फिर्ता दिएर चाहिँ हामीले तपाईँहरूलाई एउटा ग्यारेन्टी गर्ने चाहिँ हामीले गरेका छौँ।
0: हो एउटा अभियानको जक्त बस्यो तर चुनौतीहरू कम थिएनन्। सहरिया उपभोक्तालाई शुद्ध र रैथाने भनेर मात्र पुग्दैन थियो, त्यहाँ त विश्वासको ठूलो खाँचो थियो। महेश भण्डारीले एउटा यस्तो बजारको परिकल्पना गरे जहाँ जुम्लाको पिठोदेखि जुम्लाको मासे चामलसम्म र हुम्लाको खोजोदेखि विभिन्न परिकार तथा उवासम्म र सोलुखुम्बुको उच्च लेखमा चढेका खसीको मासुदेखि पहाड़का भीरमौरीको महसम्म एउटै छानामुनि पाइयोस्। हामीले बिर्सिसकेका मस्यौरा सातु चिनो र कागुनाका ती पौष्टिक स्वादहरू यहाँ जीवन्त छन्। तर यो बजारको सबैभन्दा ठूलो पुँजी भनेको व्यावसायिक इमान्दारीता हो। आजको समयमा कुनै व्यापारीले यो आँट गर्न सक्छ? तपाईँले लगेको सामानमा अलिकति पनि शङ्का लागेमा प्याकेट खोलेकै अवस्थामा पनि पैसा फिर्ता लैजानुहोस् भनेर भन्न सक्छ? यो बुटु भएको र आफ्नो उत्पादनमा ढुक्क भएको मान्छेले मात्र भन्न सक्छ र यही विश्वासको जगमा यो बजार उभिएको छ। अब सुनौ यहाँ पाइने मौलिक उत्पादन र उपभोक्तालाई दिने सुविधाहरूको बारेमा।
1: हामीले चाहिँ अब मेन हाम्रो उद्देश्य भनेकै मिसावट रहित खाद्यान्न र विषादी रहित फलफुल तरकारी नै मेन हाम्रो एउटा मूल अभियान हो। अब कसैले कुनै पनि कम्पनीले कुनै पनि जुन यस्तो उत्पादक रैथाने उत्पादकहरू उहाँहरूले मेन मेरो उद्देश्य भनेको यो विभिन्न किसिमका अब रैथाने उत्पादनहरूको नाममा अहिले कुनै एकरूपता मूल्यमा एकरूपता पनि छैन र एक किसिमको एउटा भाउहरू लाई अब तलमाथि गर्ने एउटा सम्बन्धित निकायले अलिकति निगरानी गरिरहेको अवस्था पनि छैन। अनि मैले यो कारणबाट चाहिँ विभिन्न किसिमका ग्राहकहरूले हाम्रो यो बजारमा हजुरहरू आउँदाखेरि कुनै पनि नेपालमा उत्पादन भएका हाम्रा सम्पूर्ण चिजहरू हाम्रो यहाँ उपलब्ध गराउने मैले उद्देश्य साथ अगाडि बढेको छु। हजुरहरूले हाम्रो विभिन्न पालिका वाइज को हिसाबबाट पनि हाम्रो त्यो क्याटागोरी गर्दै सामानहरू हामीले गर्दै जाने हामी गरिरहेका छौँ, गर्दै जाने प्रतिबद्धता पनि मैले व्यक्त गर्छु। यहाँहरूले खाउनु भने नुवाकोटको कोदोको पिठो चाहे पनि हजुरहरूले पाउनुभयो, हुम्लाको कोदोको पिठो खोज्नुहुन्छ भने पाउनुभयो। हाम्रो त्यही हिसाबले 10-20 रुपियाँ तलमाथि यताउता केही पर्दा त्यो आफ्नो ठाउँमा छ। अब अनि यसमा चाहिँ मैले एउटा कुरा अरू के जोड्न चाहेँ नि, बुढानीकण्ठ रैथाने कृषि बजार कृषि बजार मात्र नभए यो कोसेली घर पनि भएको कारणले यसलाई मैले कुन हिस्सामा मैले जोडिराखेको छु भने, म आफै पनि नेपाल उद्योग वाणिज्य महासङ्घको म अन्तर्राष्ट्रिय मेला समिति सदस्य पनि भएको र उद्योग वाणिज्य सङ्घकै कृषि उद्यम केन्द्रको बजार व्यवस्थापन समितिमा पनि सदस्य रहेको कारणले म यस्तै अब मेरो आफ्नै ब्याकग्राउन्डकै हिसाबले पनि म यस्तै विभिन्न देश विदेशका मेला महोत्सवमा नेपालका का कुनै पनि अब महिला दिदीबहिनीहरूले बनाउनु भएको हाम्रो हाती उत्पादनदेखि लगायत सम्पूर्ण नेपालका अब जेम्स ज्वेलरीहरू भक्तपुरका माटोका भाँडा काठका भाँडा थाङ्का पस्मिन लगायत यी सारा सम्पूर्ण चिजहरू चाहिँ मैले यो देश विदेशमा बेच बिक्री वितरण यस्ता मेला महोत्सवमा सहभागी आफू पनि भइराख्ने र अरू हाम्रो जानीहरूलाई पनि हामीले चाहिँ एउटा एक किसिमको एउटा वातावरण बनाएर एउटा स्थलहरू व्यवस्थापन एउटा ऊ गर्ने हाम्रो राष्ट्रिय स्तरमा पनि विभिन्न जिल्लाहरूमा हुने महोत्सवहरूमा अब हामीले यो सामानहरू बिक्री वितरण गर्ने उद्देश्यको कारणले नै यो रैथाने कृषि बजार यो बजार मात्र नभई यो एक किसिमको एउटा हाम्रो यो चाहिँ एउटा कलेक्सन काउन्टर पनि हो, कलेक्सन काउन्टर हो। भोलि यहाँबाट देश विदेशमा कुनै पनि सामानहरू हामीले यहाँबाट तपाईँहरूले यहाँ राख्नुभएको तपाईँहरूले यहाँ ल्याएर बिक्री गर्नलाई छोड्नु भएको हामीले सामानहरूलाई लिएर गएर हामी अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने यो उद्देश्यका साथ हामी यसरी अगाडि बढेका छौँ। यसरी अगाडि बढेको पनि मैले यहाँहरूलाई जानकारी गराउँदै गएँ। हाम्रो राष्ट्रिय लेभलमा स्थानीय लेभलमा हाम्रो यहाँ खरिद बिक्री यो केन्द्र पनि हो। अब हाम्रो 77 जिल्लाका कुनै पनि किसानहरूले काठमाडौँमा ल्याएर हामी सामानहरू कहाँ के कसरी बिक्री गरौँ भन्ने तपाईँहरूले कुनै पनि ठाउँबाट चिन्ता गर्नु परेन, म यहाँ स्पेस हाम्रो यो ठाउँहरू उपलब्ध गराउँछु।
0: महेश भण्डारीको भिजन बुढानीले कण्ठको यो सानो भूगोलमा मात्र सीमित छैन, उनको आँखाले त 77 जिल्लाका ती किसानहरूलाई र ती किसानका पसिनाहरूलाई देख्छ जसले उत्पादन त गर्छन् तर उचित बजार पाउँदैनन्। उनले यो बजारलाई एउटा राष्ट्रिय कलेक्सन काउन्टरको रूपमा उभ्याउन खोजिरहेका छन्। सोध्नुहोस् त एउटा किसानले डोकोमा बोकेर ल्याएको सामान सिधै यो काउन्टरमा आइपुग्यो भने बिचौलियाको जालो कसरी तोडिन्छ होला। नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय मेला समितिमा रहेर विश्वका थुप्रै बजारहरू निहालेका भण्डारी अब नेपाली थानका रुद्राक्ष पश्मिना र हाम्रा रैथाने गेडागुडीलाई विश्वका ठूला शहरका सुपर मार्केटमा पुर्याउने दाउमा छन्। उनी चाहन्छन् विदेशी पर्यटकले बुढानीले कण्ठबाट फर्किँदा प्लास्टिकका खेलौना होइन नेपालको माटोको सुगन्ध बोकेको कोसेली लिएर जाउन्। सुरु किसानका अभियन्ता तथा रैथाने प्रवर्धक महेश भण्डारीको योजना र अन्तर्राष्ट्रिय बजारको त्यो सपना।
1: अब कुनै पनि नेपाली मौलिक कला संस्कृति झल्किने विषय अब यस्ता वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा छिनाउनको लागि यो स्पेसल एउटा हामीले चाहिँ बिक्री केन्द्र प्लस हाम्रो एउटा सोरुम पनि हो, सोरुम हो। यहाँबाट कलेक्सन भएको चिजहरूलाई हामी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जमर्को पनि गर्छौँ। आज मलाई एउटा सबभन्दा ठुलो कुरा, मैले बुढानीकण्ठ मन्दिर नजिकै हाम्रो म आफू पनि पर्यटन क्षेत्रमा पर्यटन व्यवसायी भएको नाताले बुढानीकण्ठमा हाम्रो आउनुभएको कुनै पनि अब स्वदेशी विदेशी पर्यटकहरू अब उहाँहरूलाई जुन एउटा यो एक लेभलमा एक किसिमको एउटा सोरुमको हिसाबमा स्थापित भइसके पछाडि हामीले कुनै पनि टुर अपरेटरहरूलाई उहाँहरूलाई चाहिँ को अनुरोधमा कुनै पनि विदेशीहरूलाई ल्याएर हामी एउटा यो भिजिट गराएर हामीले उहाँहरूलाई चाहिँ नेपालका रुद्राक्षी थाङ्का पस्मिना लगायत यावत यी कुनै पनि चिजहरू लगायत चाहिँ हामीले एउटा बिक्री वितरण यहाँबाट गर्ने हिसाबबाट हामीले अधिकांश विदेशीहरूलाई एउटा भिजिट गराउने हिसाबले पनि यसलाई विकास गर्दै जाने एउटा लक्ष्य लिएर म अगाडि बढेको छु। अब यही हो मेन कुरा, हामीले सबभन्दा मैले यहाँहरू सम्पूर्णमा हाम्रा ग्राहक महानुभावहरूमा मैले एउटा रिक्वेस्ट के गर्छु भने, हामीले तपाईँहरूले तिर्नु भएको मूल्य अनुसारको हामी एउटा कुनै पनि वस्तुहरू हामी हजुरहरूलाई क्वालिटीका वस्तुहरू हामी उपलब्ध गराउँछौँ, त्यसमा हाम्रो कुनै केही कम्प्रोमाइज हामी गर्दैनौँ। मैले अगाडि पनि बताएँ, अब तपाईँहरूलाई कुनै पनि चित्त नबुझ्दाखेरि पनि हामीले चाहिँ तपाईँहरूले हामीले पैसा नै फिर्ता दिनेसम्मको हामी कदम चाल्नको लागि पनि हाम्रा कुनै पनि सप्लायरहरू उहाँहरू प्रतिबद्ध हुनुहुन्छ। यसरी मैले सम्पूर्ण यहाँ शनिबार मङ्गलबार हरेक टाइममा एउटा लाग्ने हाट बजारमा तपाईँहरू आउनुहोस्, आएर यहाँको अब कुनै पनि चिजहरू यहाँ किनेर लिएर जानुहोला। अब मैले पनि कम्तीमा सकेसम्म हामीले अहिले पनि हाम्रा यी खाद्यान्न वस्तुहरू सामान्य खाद्यान्न किराना स्टोरकै तुलनात्मक हिसाबमा यो स्टोरकै हिसाबमा चाहिँ हामीले एकदम सस्तो सरल मूल्यमा चाहिँ हामी बिक्री वितरण गर्ने अभियानमा हामी लागेका छौँ। र सम्पूर्ण मेन हामीले एउटा अहिलेको यो नितान्त अहिले सब मान्छेहरूलाई भइरहेको यो रोग व्याधि यताउता, सबभन्दा मेन कुरा हाम्रो यो निरोगी अभियान नै हाम्रो मेन अभियान हो। यसमा यहाँहरूको साथ सहयोग रहनेछ भन्ने कुरामा मैले यहाँहरू यो बजारमा आएर भिजिट गरेर हामीलाई पनि कुनै पनि हाम्रा कमी कमजोरीहरू भए पनि त्यसलाई सल्लाह सुझावहरू दिनु होला भन्ने हिसाबले मैले हजुरहरूलाई जानकारी गराएँ। हाम्रो यो ठाउँ बुढानीकण्ठ मन्दिरको ठ्याक्क उत्तरपट्टि साइडमा अलिकति मन्दिर क्रस गर्ने बित्तिकै
0: पर्यटन र कृषि यी हाम्रा समृद्धिका दुई पखेटा हुन्। जब यी दुवै सँगै फस्टाउँछन् अर्थात् फटफटाउँछन् तब समृद्धिको उडान पनि सम्भव छ। बुढानीकण्ठ मन्दिरको काखमा यो बजार हुनु आफैमा एउटा रणनीतिक सफलता हो। महेश भण्डारी केवल आफू मात्र सफल हुन चाहेका छैनन्, उनी त एउटा प्रणाली बसाल्न चाहन्छन् जहाँ स्थानीय तहहरू पनि जोडिन सकुन्। त्यसैले त उनले नयाँ आउने किसानका लागि एक महिनाको निशुल्क स्टल र कुनै पनि नगरपालिकाले आफ्नो पहिचान खोल्ने कोसेली घर खोल्न चाहेमा एक वर्षसम्म निशुल्क ठाउँ दिने घोषणा गरेका छन्। यो सानो आँट होइन, यो त एउटा राष्ट्रभक्ति र व्यावसायिक इमान्दारिताको पराकाष्ठा पनि हो। यदि तपाईँ पनि शुद्ध खान चाहनुहुन्छ र नेपाली किसानको मेहनतलाई सम्मान गर्न चाहनुहुन्छ भने बुढानीकण्ठको यो रैथाने आँगन तपाईँलाई पर्खिरहेको छ।
1: एउटा बजारमा भिजिट गर्नुहोला र यो खरिद बिक्री पनि केन्द्र भएको हुनाले हामीलाई कुनै पनि एउटा इमान्दारिताको हिसाबले हाम्रो सम्पूर्ण व्यवसायी मित्रहरूमा पनि मैले एउटा आग्रह गरी हजुरहरूसँग भएको लोकल अर्ग्यानिक उत्पादनहरू हजुरहरूलाई यहाँ ल्याउनुहोस्, हामी ससम्मान एकदम सही उचित मूल्यमा हामी हजुरहरूसँग बिक्री गरेर हामी ग्राहकहरूमा बिक्री वितरण गर्ने अभियानमा पनि छौँ। र अनुकूल मिलाएर हजुरहरू हाट बजारमा आउनुको लागि चाहिँ मैले हजुरहरूलाई अनुरोध गरेँ। अब मैले कम्तीमा एक महिनाको लागि हाट बजारमा नयाँ हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरूलाई एक महिनाको लागि मैले निशुल्क उपलब्ध गराउने पनि गरेँ। जाँदा जाँदै मैले अन्तिममा एउटा कुनै पनि 77 जिल्लाका कुनै पनि स्थानीय निकाय र अब देशैभरिका जिल्ला नगर उद्योग वाणिज्य सङ्घ मार्फत उहाँहरूको संयोजकको संरक्षकत्वमा आएर एउटा आफ्नै पालिकाको ब्यानर राखेर कुनै पनि स्थानीय निकाय र जिल्ला नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित कोसेली घरहरू, कोसेली घरले यहाँ आएर स्टलहरू राखेर चाहिँ यहाँहरूको अब काठमाडौँमा बजारीकरण गर्न साथसाथै अन्तर्राष्ट्रिय बजारमा पनि तपाईँहरूको एउटा बजारीकरणको लागि इच्छुक हुनुहुन्छ भने कम्तीमा मैले एक वर्षको लागि ठाउँ निशुल्क उपलब्ध गराउने प्रतिबद्धता हजुरहरूलाई जानकारी गराउँदै गराउँदै मैले यहाँहरूसँग धन्यवाद नमस्कार भन्न चाहन्छु। हस्त
0: साँच्चीकै महेश भण्डारीको यो संकल्पले हाम्रो भाषालाई मात्र होइन हाम्रो अर्थतन्त्रलाई पनि स्वस्थ बनाउने बाटो देखाएको छ। तपाईँ हामी सबै उपभोक्ता हामी आफ्नै माटोको उपजलाई प्राथमिकता दिनैपर्छ। तपाईँले किनेको एक किलो रैथाने चामल वा एक बट्टा महरी कुनै कुनै दूरदराजको किसानको घरमा खुसीको दियो बल्छ। किसान दाजुभाइलाई हाम्रो सल्लाह छ, तपाईँहरू गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्नुहोस्। बजारीकरणका लागि बुढानीकण्ठ रैथाने हाट बजार जस्ता संस्थाहरू तपाईँको साथमा छन्। बुढानीकण्ठ रैथाने कृषि बजार एवं कोसेली घरको यो पवित्र यात्रा निरन्तर अगाडि बढिरहोस्। महेश भण्डारी जस्ता भिजनरी व्यवसायीहरूको हात अझै बलियो होस्। नेपाली उत्पादनले विश्व बजारमा आफ्नै छुट्टै पहिचान बढाओस्। स्वदेशी खाऊ स्वस्थ रहौ भन्ने नारा केवल नारामा मात्र सीमित नभई हाम्रो जीवनशैली बनोस्। यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिरहेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् भने अन्यहरू छन् भने सिधा हटाई नम्बर 98 5 10 97 192 98 5 10 97 192 टेलिफोन एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ पठाउन सक्नुहुन्छ भन्दै असीम सापले यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु।
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु? कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158 98 54 0 41 5 75 98 41 96 0 669 98 64 14 17 88।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
6: सम्पर्क नम्बर 0475904664, 98692965998।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। विपक्षीलाई पेलेरै अघि बढ़े सभामुख, प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक बहुमतले स्वीकृत, प्रधानमन्त्री शाहको राजीनामा माग्दै सांसदहरूले गरे बेल घेराउ। सिन्धुली प्रहरीमा स्मार्ट कन्ट्रोल रूमको शुरूआत, सिन्धुपाल्चोकमा विवाहित व्यक्तिलाई अविवाहितको सिफारिश दिएपछि वडाध्यक्ष पक्राउ। आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाब दिने इरानको चेतावनी र सात च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि बिहेबका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। विपक्षी दलको नाराबाजीका बीच प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। विपक्षी दलका सांसदहरूले बेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुखको बहुमतको आधारमा स्वीकृत भएको घोषणा सभामुखले बहुमतको आधारमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन्। यो विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले पेश गर्नुभएको थियो, तर विपक्षीले प्रधानमन्त्री आउनुपर्ने अडान राखेका छन्। बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा नाराबाजी भएको छ। विपक्षी दलको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले संसद बैठक अघि बढ़ाएपछि नाराबाजी चलेको हो। विपक्षी दलका सांसदहरूले बेल घेराउ गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री शाहको तर्फबाट कानून न्याय तथा मानव संसदीय मामिला मन्त्री सविता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएको थियो। त्यस लगतै विपक्षी दलले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका हुन्। एमाले व्यवसायी मीनबहादुर गुरूङले आफ्नो तर्फबाट अनुदानमा बनाइदिने कार्यालय भवन नलिने भएको छ। जग्गा दान सम्बन्धी भवन दिने गुरूङको प्रस्तावलाई नेकपा एमाले धन्यवादसहित फिर्ता गर्ने भएको छ। सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरूङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बलकुमे कार्यालय बनाउने उल्लेख छ। गुरूङले दानमा दिने भनेको भवनको शिलान्यास 2081 असोजमा ओली र गुरूङ दम्पतिले गरेका थिए, तर उक्त भवन निर्माण भएको थिएन। सचिवालय बैठकले अब बलकुमे केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अघि बढ़ाएको छ। मदनाश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बलकुमे कार्यालय बन्ने घोषणा गरिसक्नु भएको छ। व्यवसायी गुरूङबाट दानमा जग्गा लिएर उनकै संयोजनमा भवन पनि बनाउने निर्णयले एमालेमा ठूलो विवाद निम्ति आएको थियो। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुच्चरोमा सफलतापूर्वक पाइला टेकेका छन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको अहिलेसम्मकै धेरै हो। हरेक अनुमति दिने आरोहीको साथमा उनीहरूको सहयोगी समेत रहने भएकोले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर पुग्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाङ्ने काम सकेपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। यो वर्ष मनसूनमा कम वर्षा भए पनि बाढ़ीको जोखिम कायमै रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसून अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढ़ीको जोखिम बने कायमै रहेको जनाएको छ। मनसून अवधिमा कम वर्षा भएर लामो समयसम्म खडेरी लाग्दा 81 वर्षा भएर बाढ़ी पहिरो आउने जोखिम कायमै रहेको विभागले जनाएको छ। 81 वर्षा हुँदा बाढ़ी पहिरोको जोखिम बढ़ी हुने भएकोले त्यस्तो समयमा सचेत रहन आग्रह गरिएको छ। एवं मौसमविद विभूति पोखरेलले यो वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढ़ी तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिनुभएको छ। यो वर्षको मनसूनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मध्य प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको विभागले जानकारी दिएको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशको उत्तरी पूर्वी भूभाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, कोशी प्रदेशको पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम भन्दा बढ़ी हुने सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ। रामेछापको सेनापति गाउँपालिकामा आज नापतौल सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना भएको छ। अन्तर्क्रिया कार्यक्रममा नापतौलको साधनको परीक्षण, प्रमाणपत्र नवीकरण, कानूनी व्यवस्था लगायतको पक्षमा सरकारवालाहरूबीच छलफल पनि भएको छ। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिल कुमार यादवले नापतौल सम्बन्धी विविध विषयमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सेनापति गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत सुरेश कुमार श्रेष्ठले बाह्य जिल्लामा रहेको कार्यालय स्थानीय स्तरमै पुगेर सेवा प्रवाह र नापतौल सम्बन्धी जानकारी प्राप्त भएकोले कार्यक्रमलाई उपलब्धिको रूपमा लिएको बताउनु भएको छ। कार्यक्रममा सेनापति गाउँपालिका 3 नम्बर वडाका वडाध्यक्ष कुलबहादुर थिङले समेत आफ्नो धारणा राख्नु भएको थियो। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: हावा हुरी चलेको बेला के गर्ने?
9: घरको झ्याल र ढोका बन्द गर्ने,
8: आगोका स्रोतहरू बन्द गर्ने,
9: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
8: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
9: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
9: हावा हुरी चलेको बेला के नगर्ने?
8: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
9: बिजुलीको तार लत्रिएको छ भने नछुने,
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
9: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
7: हजुरको रेडियो 102.1 मेगा।
0: रामेछापको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको खाँडादेवी मन्दिर पुग्ने मूल सड़क निर्माण कार्य यही वर्षभित्र सम्पन्न हुने भएको छ। बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली गाल्वा सड़क खण्डको माकादुमदेखि खाँडादेवी मन्दिरसम्म जाने सड़क स्तर उन्नति कार्य अघि बढ़ाइएको छ। विकटमा रहेको धार्मिक स्थलसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित सड़क निर्माणलाई तीव्रता दिएको जनाइएको छ। उक्त सड़क योजनाका लागि कुल 77 लाख रूपियाँ विनियोजन गरिएकोमा चालू आर्थिक वर्षका लागि 38 लाख 50 हजार रूपियाँ छुट्याइएको थियो। बाँकी 38 लाख 50 हजार रूपियाँ आगामी आर्थिक वर्षको लागि सुनिश्चित भइसकेको बताइएको छ। करिब 3 किलोमिटर सड़क स्तर उन्नतिपछि खाँडादेवी गाउँपालिका खाँडादेवी मन्दिरसम्मको यात्रा थप सहज हुनेछ। सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ स्मार्ट कन्ट्रोल रूम अन्तर्गत कम्प्युटर एडिट डिस्प्याच प्रणालीको शुरूआत गरिएको छ। नेपालमा जिल्ला स्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपतकालीन प्रतिकार्य प्रणाली लागू गरिएको यो पहिलो पटक हो। सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने लक्ष्यसहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रूमको कमलमय नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालदोज सुवेदीका अनुसार स्मार्ट प्रहरी कन्ट्रोल रूम मार्फत 100 एपको प्रयोग गरी जिल्लाभरका मातहतका युनिटहरूमा तत्काल सूचना सम्प्रेषण गर्न सकिनेछ। यस प्रणालीबाट सम्बन्धित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरू थप जिम्मेवार बन्ने, स्याच भएका सूचनाहरू व्यवस्थित रूपमा रेकर्ड हुने तथा सूचना ढिलो प्राप्त भएको बहाना अन्त्य हुने अपेक्षा गरिएको छ। सिन्धुपाल्चोकको 12 विषय नगरपालिकाका 1 वडाध्यक्ष पक्राउ परेका छन्। वडाध्यक्ष रेशम तामाङ लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। उनलाई 12 विषयबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिनुभएको छ। तामाङमाथि कृत्य लिखित कसुरमा अदालतबाट म्याथप गरी अनुसन्धान थालिएको छ। वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एक विवाहित पुरूषलाई अविवाहित भएको सिफारिश दिएको अनुसन्धानबाट खुलेको छ। ती पुरूषको श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै सिफारिश नदिन वडा कार्यालयमा लिखित निवेदन समेत दिएकी थिइन्। पीड़ित पक्षको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले वडाबाट सिफारिश सम्बन्धी कागजात निवेदन लगायतका प्रमाण पनि बरामद गरेको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आफूमाथि आक्रमण तामाङमाथि कृत्य लिखित कसुरमा अदालतबाट म्याथप गरी अनुसन्धान थालिएको छ। वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एक विवाहित पुरूषलाई अविवाहित भएको सिफारिश दिएको अनुसन्धानबाट खुलेको छ।

कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाका साथ दिने चेतावनी दिनुभएको छ। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। रन्तमा खेल समाचार। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई भएको छ। सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरूले टोलीलाई विदाई गरेको छ। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाड़ीको सम्भावनालाई राज्यले धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। उहाँले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको पनि उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा पनि गर्नुभएको छ। उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाड़ीको वृत्ति विकासमा सरकार सधैँ प्रयत्नशील रहेको उहाँको भनाइ छ। आउँदो सोमबार जेठ 11 गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका रहेका छन्। साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। विपक्षीलाई पेलेरै अघि बढे सभामुख। प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक बहुमतले स्वीकृत। प्रधानमन्त्री शाहको राजीनामा माग्दै सांसदले गरे बेल घेराउ। सिन्धुली प्रहरीमा स्मार्ट कन्ट्रोल रूमको शुरूआत। सिन्धुपाल्चोकमा विवाहित व्यक्तिलाई अविवाहितको सिफारिस दिएपछि वडाध्यक्ष पक्राउ। आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-10, 0144-63-32, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 को

0: उपदफा एकमा न्याय समितिलाई विवादको निरूपण गर्ने र उपदफा दुईमा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
8: किन आँखा मिचेको मिचे गरेको
11: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या
11: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
14: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
14: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
14: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
14: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
14: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 23 422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर नमस्कार रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ म नवदास श्रेष्ठ रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रालीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ यो कार्यक्रम रेडियो इनर्जी हजुरको रेडियो रेडियो तिफदी रामेछाप रेडियो र चंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ सुशासन र पारदर्शिता नागरिक सहभागिता समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल अन्तर्क्रिया भेला गुनासो सुनवाई सुनवाई सार्वजनिक परीक्षण सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो कार्यक्रम हाम्रो मन्थलीको आज 138 अंक हो आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर 5 सुनार पानीको समग्र विकास चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरू पूर्वाधार निर्माणको अवस्था खानेपानी विद्यालयको शैक्षिक गुणस्तर सुधार स्वास्थ्य सेवाको पहुँच विस्तार कृषिलाई व्यावसायिक बनाउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष रबिन कार्की नवीनसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला श्रोता रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ नगरपालिकाका वरिष्ठ शाखा अधिकृत तथा सूचना अधिकारी दीपक प्रसाद सुवेदी
1: विविध कार्यक्रमहरू शासन विकास र सेवा प्रवाहसँग सम्बन्धित कामहरू भइरहेका छन् निरन्तरताको रूपमा रहेका छन् नियमित छन् प्रभावकारी रूपमा अगाडि बढ़िरहेका छन् सबै क्षेत्रगत कार्यक्रमहरू खास गरिकन यो हप्ता हामीले अलिकति उद्यमशीलता क्षेत्रमा मन्थली नगरपालिकामा पालिका बागमती प्रदेश क्षेत्रका 119 र देशभरिका पालिकाहरूमा आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट मध्येको 10 उत्कृष्ट मध्ये एउटा पालिका भएको कारणले गर्दा पनि हामीले उद्यमशीलताका कार्यक्रमहरूलाई अलिक बढी महत्वका साथ हेर्ने गरेका छौँ कार्यान्वयन गर्ने गरेका छौँ यो सन्दर्भमा आज मात्रै हाम्रो एउटा समीक्षा बैठक भएको थियो नगर प्रमुखज्यूको अध्यक्षतामा यसले चाहिँ अहिले नियमित प्रकृतिको लघु उद्यमी सिर्जना र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर 13 त्यसको उद्यमशीलता विकास घरदुरी सर्वेक्षणदेखि उद्यमशीलता विकास र त्यहाँ सिप विकासका कार्यक्रमहरू सम्पन्न गरेका थियौँ त्यो सम्पन्न चाहिँ गरिसकेपछि त्यहाँका यसपालि सिर्जना भएका 26 लघु उद्यमीहरूको लागि विभिन्न उहाँहरूको माग अनुसारका प्रविधि जन्य कुराहरू उपलब्ध गराउने भनेर निर्णय भएको थियो विशेष गरी उहाँहरूले कृषि उद्यममा जोड दिने भनेर प्लास्टिक टनेल मार्फत सिजनल र अफ सिजनल तरकारी खेती गर्ने भन्ने कुरा उहाँहरूको डिमान्ड थियो त्यसमा प्लास्टिक घर निर्माणको लागि हामीले 50% साझेदारीमा उहाँहरूलाई सामग्री उपलब्ध गराउने भनेर उहाँहरूको आवश्यकता अनुसारको प्लास्टिक घर उपलब्ध गराउने खरिद प्रक्रिया सुरु गर्ने भनेर पनि निर्णय भएको छ त्यसै गरी हामीले अन्य प्रविधि हस्तान्तरण र लघु वित्तमा स्थानीय बैंक वित्तीय संस्थाहरूलाई के कसरी समन्वय गर्न सकिन्छ भनेर उहाँहरूसँग अन्तर्क्रिया गर्ने कामहरू पनि गरेका छौँ। बिस्तारै आफ्नो परियोजना प्रस्ताव बैंक वित्तीय संस्थाहरूमा सहकारीमा पनि पेश गर्ने 26 जना उद्यमी कृषकहरूको चासो रहेको छ, उहाँहरूलाई त्यो समन्वयको काम भएको छ। र त्यसै गरी नगरभरि हामीले करिब 22 लाख बराबरको विभिन्न क्षेत्रगत कार्यक्रमहरू साझेदारीमा गर्ने भनेर खुला सूचना प्रकाशन गरेका थियौँ। त्यो खुला सूचनामा मूलभूत रूपमा 50% समुदाय आफैले बिहोर्ने र 50% नगरसँग माग गर्ने भनेर हामीले खुला सूचना गरेका छौँ। त्यसमा प्रवेश गर्ने विभिन्न क्षेत्रका समुदायका व्यक्तिहरू हुनुहुन्छ। त्यसमा तालिमका कार्यक्रमहरू हामीलाई तालिम यो यो खालको तालिम भएमा त्यो तालिमबाट हामीले केही रोजगारी सिर्जना गर्न सक्छौँ, उद्यम व्यवसायमा लाग्न सक्छौँ भनेर हामीले 8 प्रकारका उद्यमीहरू छनौट गरेका थियौँ सूचनामा माग भए अनुसारका। त्यसमा चाहिँ विशेष गरी महिलाहरूबाट यो पोते हुने तालिम माग भएको थियो। त्यसै गरी यहाँ वडा नम्बर 1 का उद्यमीहरूबाट EC3 को लेभल 2 को स्तरोन्नति तालिम माग भएको थियो। त्यसै गरी स्थानीय स्तरमा पर्यटन व्यवसाय एयरपोर्टको सम्भावना भएको एयरपोर्ट भएको र एयरपोर्टमा 6 महिना चाहिँ टुरिस्टको सम्भावना भएको हुनाले त्यहाँ रिभर गाइडको रूपमा लोकल गाइड उत्पादन गर्ने गरी हामीले तालिम सञ्चालनको लागि पनि तयारी गरेका छौँ। त्यसको पनि अब तालिम सञ्चालन गर्ने कार्यक्रम अघि बढिरहेको छ। त्यसै गरी हाउस किपिङ र वेटर तालिम हामीले भर्खरै सम्पन्न गरेका छौँ। त्यसै गरी हाते होजियारीको तालिम पनि चलिरहेको छ। त्यसमा साबिक वर्षहरूमा तालिम दिएर बस्नुभएका महिलाहरूले पुनः स्तरण तालिम माग गर्नुभएको थियो, त्यो तालिम पनि चलिरहेको छ। त्यसै गरी बाख्रा पालन एउटा समुदायबाट बाख्रा पालनको तालिमको सुरुवात गर्ने भनेर माग गर्नुभएको छ। त्यसै गरी स्थानीय स्तरमा जुना टपरी बनाउने मेसिनको साबिक वर्षदेखि नै काम गर्दै आएका महिलाहरूले मेसिन मर्मत गर्ने माग गर्नुभएको थियो, त्यो त्यसबारेमा पनि छलफल भएको छ। र स्थानीय ढाका कपडा बुनाई को लागि धागो खरिदको लागि माग गर्नुभएको थियो। त्यसै गरी प्रविधि हस्तान्तरणतर्फ 7 वटा विभिन्न क्षेत्रका प्रविधि हस्तान्तरणका मागहरू आएका थियो। यो ब्युटिसियनसँग सम्बन्धित, त्यसै गरी कृषकहरूको मिनी टिलरसँग सम्बन्धित, त्यसै गरी अब किसानहरूको धान मकै पिस्ने र छडाउने जस्ता कम्बाइन मिलको कुरा छ। त्यसै गरी अर्को एचपीको मिनी टिलर माग गर्ने कुरा छ। त्यसै गरी 1000 लिटर बराबरको ड्रम खरिद गर्ने र आफ्नो करेसाबारी सिँचाइ गर्ने र फलफुल बगैँचा तरकारी खेती आदि इत्यादिको काम गर्ने भनेर माग गर्नुभएको थियो। त्यसै गरी चाहिँ माछा पालनको लागि नियमित पानीको स्रोतबाट केही परबाट ओर ल्याउनको लागि पाइप खरिदको माग गर्नुभएको थियो माछा पालन व्यवसायबाट। लगायतका क्रियाकलापहरूको बारेमा हामीले व्यापक समीक्षा गरेर यो मध्ये सम्पूर्ण कार्यक्रमहरू सम्झौता भएर काम सुरु भइसकेको र कतिपय चाहिँ सम्झौताको चरणमा रहेको हुनाले उहाँहरूलाई थप सहजीकरण गर्ने कुरा भएको छ। यसरी हामीले यसपालि यो हप्ता अलिकति लघु उद्यमीहरूलाई, स्थानीय लघु उद्यमीहरूलाई प्रवर्धन गर्ने र थप क्षमतावान बनाउने कार्यक्रमहरूको बारेमा जोड दिएका छौँ। हामीले नियमित प्रकृतिका अन्य क्रियाकलापहरू, क्षेत्रगत क्रियाकलापहरूको बारेमा हाम्रो मन्थली नगरपालिका यो एलजी पासमा पनि उत्कृष्ट अङ्कसहितको दावीकर्ता भएको हुनाले त्यसको नियमित शाखागत क्रियाकलापहरूलाई अपलोड गर्ने, अपडेट गर्ने क्रियाकलाप भइरहेका छन्। योजनाको कार्यान्वयनको समय पनि भएको हुनाले पूर्वाधार निर्माणका क्रियाकलापहरू उपप्रमुखजीको संयोजकत्वमा चाहिँ 10 लाख भन्दा माथिका आयोजनाहरूको नियमित अनुगमनको कार्यक्रम भइरहेको छ। त्यसै गरी स्थानीय समुदायबाट उपभोक्ता समितिबाट माग गरिएका क्रियाकलापहरूको चाहिँ नियमित वडा स्तरीयबाट अनुगमन गर्ने र नगर स्तरीय अनुगमन समितिबाट पनि अनुगमन भइरहेका छन्। भुक्तानीको माग गरिसकेपछि हामीले उहाँहरूको सिधै खातामा पठाउने काम गर्छौँ, त्यो क्रियाकलाप पनि भइरहेको छ। र साविक हप्ताको झैँ योजना विकास र सेवा प्रवाहका क्रियाकलापहरू नियमित ढङ्गले भइरहेको बेहोरा जानकारी गराउँछु। हस्त धन्यवाद।
0: श्रोता, मन्थरी नगरपालिका वडा नम्बर 5 सुनारपानी पछिल्लो समय विकास निर्माण खानेपानी शिक्षा कृषि तथा पूर्वाधारका विभिन्न योजनाका कारण चर्चामा छ। चालू आर्थिक वर्षमा वडाले सड़क स्तरोन्नति, कृषि सड़क विस्तार, सिंचाई व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका प्रयासलाई प्राथमिकतामा राखेको छ। विशेष गरी लामो समयदेखि अलपत्र अवस्थामा रहेको वृहत पम्पिङ खानेपानी आयोजनाप्रति स्थानीयवासीको चासो र अपेक्षा अझै बढ़दो छ। यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवामा देखिएका चुनौती तथा किसानलाई उत्पादन र बजार व्यवस्था स्थापनमा सहयोग गर्ने विषय पनि वडाका प्रमुख एजेण्डाहरू बनेका छन्। कार्यक्रम हाम्रो मन्थरीमा अब सुनौ रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 5 सुनारपानीको समग्र विकास, चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरू, पूर्वाधार निर्माणको अवस्था, खानेपानी, विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिलाई व्यावसायिक बनाउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष रविन कार्की नवीनसँग गरिएको यो कुराकानी।
2: र यो जिम्मेवारी वहन गर्दै गर्दाखेरिका कुराहरूमा र सुरुवाती चरणमा पदभार ग्रहण गर्दै गर्दाखेरिको अवस्था र अहिलेको अवस्थामा चाहिँ धेरै कुराहरू हामीले सामाजिक चेतनाका कुराहरू होस्, आर्थिक विकासका कुराहरू होस् र यी कुराहरूमा हामीले धेरै कुराहरू परिवर्तन गरेका छौँ। जस्तो शिक्षाको क्षेत्र होस्, स्वास्थ्यको क्षेत्र होस् र अरू अब जुन आर्थिक गतिविधिका कार्यक्रमहरू जुन समूह सहकारी गठन गरेर आयार्जनसँग जोडिने कुराहरू भए, खानेपानी लगायत यी पूर्वाधार सड़कलाई दिगोपनाका कुराहरू र यावत यी कुराहरूमा चाहिँ हामीले विशेष जोड़ दिएर त्यसलाई दिगोपना गर्नको लागि चाहिँ हामीले विशेष जुन एउटा योजना अगाडि सारेका छौँ र त्यही भित्र रहेर चाहिँ हामीले त्यसलाई नै अगाडि बढाएर काम गरिरहेका
0: छौँ। शिक्षाको कुरा गर्नु बित्तिकै शिक्षा क्षेत्रको सुधार, त्यसमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्छ भन्ने एउटा महत्वपूर्ण अभियन्ताको रूपमा पनि यहाँ हुनुहुन्छ। यहाँ आफैले वडा अध्यक्ष भइसकेपछि आफ्नै बच्चाबाट शुरूआत गर्नुपर्छ सामुदायिक विद्यालयमा भनेर यहाँले सामुदायिक विद्यालयमा आफ्नो बच्चालाई भर्ना गरेर पनि पठन पाठन अगाडि बढाउनु भएको र त्यो अनुसारको यहाँले योजना पनि गरिराख्नु भएको अवस्था छ। विभिन्न कक्षाहरूको रिजल्टलाई हेर्दाखेरि चाहिँ ठ्याक्कै सुधार, ठ्याक्कै यो भयो भन्ने खालका त्यस्ता आधारहरू छन्। यहाँले गर्नुभएको प्रयासहरू कतिका चाहिँ सार्थक बने?
2: यो त यस्तो हो, एकलले त हामीले गर्न सक्ने अवस्था रहेन, तर हाम्रो एउटा टिमवर्कबाट चाहिँ जुन एउटा शिक्षा समिति र विद्यालय परिवार लगायतको एउटा मेहनत अथक मेहनतबाट चाहिँ जुन एउटा मेहनत गरिदिनु भयो त्यसपछिबाट चाहिँ अहिले चाहिँ सामुदायिक विद्यालय मध्येमा पनि एउटा अब्बल विद्यालयको रूपमा हामीले भैरवी माध्यमिक विद्यालयलाई के अरे जुन त्यो स्थानमा पुर्याउन सक्ने अवस्था भएको छ। जस्तो अब के अरे कक्षा 8 को नगर स्तरीय परीक्षामा होस्, एसईको परीक्षामा होस्, यी कुराहरूमा चाहिँ कक्षा 8 मा त संस्थागत विद्यालय भन्दा पनि अब्बल विद्यालयको रूपमा राम्रो रिजल्ट आयो, त्यही अन्तर्गतको के अरे रिजल्टहरू आए र कक्षा 10 मा पनि एसईको रिजल्टमा पनि अहिले सामुदायिक विद्यालयमा मध्यमै फोर जीपीए 2 जना भाइ बहिनीहरूले ल्याउनु भएको छ र बी प्लस भन्दा माथि मात्र गरेर 100% रिजल्ट ल्याउन सफल हुनुभएको छ। त्यो भनेको समग्र सबै टिमवर्क मिलेर चाहिँ जुन एउटा गरेको प्रगतिले गर्दाखेरि यो धेरै राम्रो चाहिँ यो उपलब्धि हासिल गर्न सकेको अवस्था छ।
0: हजुर, अब यो रिजल्ट राम्रो हुने विद्यालयमा विद्यार्थीको अभाव पनि नहुने रहेछ। जस्तो हाम्रै जिल्लामा डौ माध्यमिक विद्यालय छ जहाँ 30 भन्दा बढी जिल्लाबाट विद्यार्थीहरू त्यहाँ पढ्नुहुन्छ। अहिले पनि त्यहाँ निश्चित वार्षिक रूपमा चाहिँ आवेदन खुल्ला गर्छ र त्यो आवेदनमा चाहिँ इन्स्टल दिने विद्यार्थीहरू धेरै भेटिन्छ होइन. यसको आधारले हेर्दा जस्तो सामुदायिक विद्यालयको गुणस्तरीयता वृद्धि भएको महसुस भइराख्दाखेरि विद्यार्थीको जुन फ्लो हुनुपर्ने थियो त्यहाँ त्यो अनुसारको छ कि छैन? हाम्रो जस्तो सुनापानीको भैरवी माविको कुरा गरौँ, अरू विद्यालयमा हेरौँ, हामीले विद्यार्थीलाई चाहिँ अलिकति विद्यार्थी र अभिभावकलाई चाहिँ आकर्षण चाहिँ हामीले दिन सकेका छ कि छैनौ? के छ यो चाहिँ सर?
2: यस्तो छ, अब सबै कुराहरू के छ भन्दाखेरि हाम्रो चाहिँ बानी चाहिँ अलिकति नराम्रो के हो भने कस्तुरीले बिडाको त्यो गन्ध नथा पाएको जस्तै गरी हामी चाहिँ जुन हिसाबले त्यो गन्ध खोज्नलाई दौडिराखेका अवस्थाहरू चाहिँ धेरै छन्. त्यसलाई चाहिँ हामीले अलिकति सोचेर विचार गरेर चाहिँ तपाईँको हाम्रा सामुदायिक विद्यालयहरू पनि अब्बल छन् र ती कुराहरू तिनलाई चाहिँ व्यवस्थित गर्न सक्ने भन्ने एउटा सामाजिक चेतना चाहिँ हामी आम नागरिकमा हुने हो भने तपाईँको विद्यार्थी या अब यी जुन आधारभूत सेवा सुविधाको लागि चाहिँ हामीलाई सेवा दिनको लागि चाहिँ सेवाग्राहीको कमी हुने अवस्था देखेको छैन. र पछिल्लो समय अब मन्थली नगरपालिका वार्ड नम्बर 5 को हकमा चाहिँ मैले भन्दै पर्दाखेरि चाहिँ अहिले संस्थागत विद्यालयबाट जाने भाइ बहिनीहरू पनि अहिले उल्लेखनीय रूपमा फिर्ता भएर गएको अवस्थाहरू छ र उहाँहरूको बरु यताबाट गएर चाहिँ जुन के अरे सामुदायिक विद्यालयमा जुन अध्यापन गरिसकेपछि अध्ययन गरिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूको चाहिँ जुन स्तरमा पनि अलिकति सुधार आएको हो भन्ने कुरा आम अभिभावकबाट उहाँहरूकैबाट अस्ति एउटा अभिभावक भेलामा अन्तर्क्रिया गर्दै गर्दाखेरि पनि मेरो बच्चा चाहिँ हिजो यो अवस्थामा थियो तर यहाँ विद्यालयमा आइसकेपछि यी कुराहरूमा चाहिँ सुधार आयो यी कुराहरू भन्ने कुराहरू देखिएको छ. त्यही हुँदै गर्दाखेरि हामीले मुख्य भनेको जुन हामीले क्वालिटीका कुराहरू छ क्वालिटीलाई हामीले व्यवस्थित गर्न सकेको खण्डमा र त्यो विषयमा हामीले ध्यान दिएको खण्डमा चाहिँ हामीले विद्यार्थी लगायत यी कुराहरूमा चाहिँ हामीले नहुने हुन् कि भन्ने कुरा चिन्ता गर्नुपर्ने आवश्यक छैन.
0: हजुर, अब यहाँहरूभन्दा अघिल्लो कार्यकालबाटै शिक्षा क्षेत्रको लगानी अनि यहाँहरू आइसकेपछि शिक्षा क्षेत्र नै महत्वपूर्ण हो भनेर जुन खालको लगानी जुन खालको इफेक्टहरू यहाँ लगाइएको अवस्था थियो, अब बल्ल परिणाम देखिने बेला भए हो त्यसो भने अहिलेको रिजल्टहरूलाई हेर्दा?
2: अब यो यस्तो हो नि, अब किनभने अब एकैचोटि जुनसुकै लगानी जुनसुकै कुराहरू पनि एकैचोटि जिर लाउँदैन र विशेष गरेर अघिल्लोमा पनि केही उहाँहरूको दिन रह्यो र त्यो सँगसँगै अब पछिल्लो समय हामीले विशेष पहिलो प्राथमिकता नै शिक्षा शिक्षा बिना चाहिँ हाम्रो केही पनि हुँदैन र शिक्षालाई नै व्यवस्थित गरेर लान सक्यौँ भने मात्र के अरे हाम्रो समाजलाई चाहिँ हामीले सोचेको ठाउँमा पुर्याउन सक्छौँ र त्यो हामी सामाजिक रूपमा एउटा चेतना युक्त समाज निर्माण गर्न सक्छौँ भनेर हामी लाग्यौँ र त्यसैको चाहिँ अहिले जुन यो नतिजा हासिल गरेको हो.
0: अब हामी आर्थिक वर्षको पनि अन्तिम चरणमा अब आइसकेका छौँ, अब जेठकै अब 6-7 गते गइसकेको अवस्था छ. विशेष गरी अब विशेष गत यो वर्ष चाहिँ यहाँको वडा विकासका लागि के कस्ता योजनाहरू बनेका थिए, कार्यक्रमहरू बनेका थिए, ती कार्यक्रमहरू कार्यान्वयनको अवस्था कहाँ पुगेको छ, कसरी भइराखेको छ, यसबारे भनिदिनुहोस् न.
2: अब हाम्रो विशेष गरेर त अब यिनै हुन्, अब विकास निर्माणको काम भनेर त अब जुन एउटा नगरपालिकाले एउटा मापदण्ड तोकिएको हुन्छ र त्योभित्र तोकिएको मापदण्डभित्र रहेर विभिन्न सेक्टरबाट हामीले त्यही अन्तर्गत विनियोजन गरेका बजेटहरू छन् र ती बजेट पनि लगभग कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेका छन्. अब भनेको लगभग अब आगामी वर्षको कार्यक्रमहरू चाहिँ हामी बनाउने तयारीमा छौँ. अब मुख्य भनेको चाहिँ आगामी वर्षको बजेट बनाउनमै हाम्रो विशेष ध्यान
0: जस्तो अब यो काम गर्नु ढिलो भयो तोकेको निर्धारित समयमा भएन भन्ने खालको प्रश्नहरू बारम्बार उठ्ने गर्छ, यो प्रश्नको सामना यो उडाले हाम्रो उडाले यो वर्ष चाहिँ गर्नु पर्ला कि नपर्ला के छ अवस्था?
2: त्यस्तो नै त छैन, अब केही कुराहरू आउलान् केही सबै 100% भन्ने कुरा त रहँदैन. मुख्य कुरा भनेको आम जुन नागरिकहरूमा चाहिँ चेतनाको अलिक कमी, अझ पनि उपभोक्ता शिक्षाको कार्यक्रमहरू र नागरिकहरूमा योजनाका बारेमा अलिकति हामीले चेतनाका कार्यक्रमहरू टोल बस्तीमा लानुपर्ने आवश्यक देखिन्छ. किनभने नागरिकहरूले पनि यो हाम्रै समुदायको लागि हाम्रै लागि बजेटहरू आएका हुन्, यो चाहिँ हामीले चाँडो कार्यान्वयन गरिदिएर चाहिँ यसबाट चाहिँ निकास दिनुपर्छ र विकासलाई अन्तिमसम्म लानु हुँदैन भन्ने कुरा खालको चेतनाको चाहिँ कमी नै छ. यी कार्यक्रमहरू चाहिँ अलिकति हामीले सकेसम्म त्यसलाई चाँडो गरौँ भनेर चाहिँ लागेकै छौँ. तैपनि केही केही कुराहरू चाहिँ अपवादको रूपमा चाहिँ रहँदो रहेछ.
0: यहाँको वडामा यो वर्ष नगरका ठूला भनिएका योजना नगर वडाको साझेदारी अथवा संघ प्रदेशका त्यस्ता ठूला योजनाहरू पनि सञ्चालनमा छन्, के कस्ता योजनाहरू छन्?
2: नगर वडा साझेदारी कार्यक्रम हामीले खानेपानीलाई नै पहिलो प्राथमिकता दिएर खानेपानी नै विस्तार गरिरहेका छौँ र खानेपानी लगभग यसपालि कम्प्लिट हुने अवस्था छ. मुख्य भनेको अब ठेक्का यी साझेदारीका कार्यक्रमहरू चाहिँ ठेक्का मार्फत हुने भए हुनाले निर्माण व्यवसायले पनि अलिकति ढिलासुस्ती गरिदिएको कारणले अलिकति हामीले समयमा सक्न सके सकेका छैनौं र अब अहिले चाहिँ अब लगभग काममा अहिले हामीले नि ताकत दिएको छौं र हाम उपभोक्ता समिति जुन के अरे खानेपानी उपभोक्ता समितिहरूले पनि उहाँहरूले अलिकति चासो दिनुभएको हुनाले चाहिँ उहाँहरू लागिराख्नु भएको छ र त्यो लाग्दै गर्दाखेरि चाहिँ अब हामीसँग दुईटा एउटा विशेष अनुदानको कार्यक्रमको दुईटा ट्याङ्की बनाएको थियो त्यो अन्तिम चरणमा ट्याङ्की बनिसकेको छ अर्को भनेको साबिक एकदेखि नौ नम्बर वार्डसम्मको लागि हामीले खानेपानी विस्तारको कार्यक्रमहरू गरेका छौँ र त्यसमा एउटा ट्याङ्की र अर्को पाइप खरिदको कुराहरू छ पाइप चाहिँ हामीले त्यो खरिदको प्रक्रियामा निर्माण व्यवसायले गर्दैछु भनेर उहाँले भन्नुभएको छ अब भनेको ट्याङ्की र खरिद के अरे पाइप सँगसँगै हुनुभएको हुनाले अब यो पनि अन्तिम अन्तिममै छ
0: हजुरले यो कुरा गर्नुभएको अहिले यो वृहत खानेपानी लिफ्ट आयोजना हो कि यो भन्दा छुट्टै
2: यो छुट्टै यो चाहिँ नगरको र हाम्रो वडाबाट मात्र हो वृहत खानेपानी त यो एकादेशको कथा भइसक्यो उहाँ निर्माण व्यवसायीसँग हामी बसिसक्यौँ बसिसक्दै गर्दाखेरि पनि हामीले धेरैचोटि कुरा गर्यौँ गर्दाखेरि यहाँहरूले पनि रिपोर्टिङहरू गर्नुभयो त्यो गर्दै गर्दाखेरि पनि उहाँहरूले हामी वैशाखसम्ममा हाम्रो त्यो जुन एउटा गोलमथान भन्ने डाँडा छ त्यो गोलमथान डाँडासम्म चाहिँ म पानी जसरी पनि झार्छु वैशाख अन्तिमसम्म भन्नुहुन्थ्यो तर उहाँले त्यो जुन यी कुराहरू अवरोध भयो भन्नुभयो अवरोध भएको ठाउँहरू हामीले जुन तल बेसिक लेभलको तलको इनारको छेउछाउको लागि त्यो पावर हाउसको कुराहरूदेखि सबै कुराहरू हामीले व्यवस्थापन गर्थ्यौँ होइन पाइपहरूको लागि के गर्न सकिन्छ त्यो कुराहरूलाई हामीले त्यो लाइनको विषयमा हामी आफै फिल्डमा गएर सबै व्यवस्थापन गर्यौँ तर उहाँ निर्माण व्यवसायले काम गर्नु भएको छैन र त्यो चाहिँ अब हामीले अहिले नै यसबाट नतिजा हासिल होला भन्ने चाहिँ सोचेका छैनौँ अब यहाँबाट उपलब्धि शून्य नै छ
0: ठेक्का लगाउने कार्यालय के भन्छ जस्तो सुरुमा कार्तिकको कुरा थियो कार्तिकपछि यहाँले भन्नुभएको चैत वैशाखको कुरा आयो अहिले के हो भन्ने नै छैन होइन त्यसले गर्दाखेरि बनेका स्ट्रक्चरहरू पनि ती स्ट्रक्चरहरू पनि कति त काम नलाग्ने पनि भइसकेको अवस्था छ भनेर गुनासोहरू पनि आइराखेको छ कार्यालयसँग समन्वय गरेको छ कि छैन यहाँ आफै पनि अथवा नगरमा मार्फत पनि यसका लागि केही पहल कदमी भएका छन् त यो योजनाको लागि
2: होइन यो विषयमा हामी कार्यालयसँग पटक पटक समन्वय गरेर कार्यालय मार्फतबाटै हामीले फिल्डमा पनि पछिल्लो समय अनुगमन पनि गर्यौं हाम्रो जुन चार र पाँचको वडा छ सहित हामी गएर फिल्ड अनुगमनदेखि कार्यालयसँग समन्वय गरेर यी कामहरू यसरी गर्ने र यी कुराहरूलाई चाहिँ सुधार गरेर जाने भन्ने कुराहरू गरेकै हो तर उहाँहरूले जुन उद्देश्य जुन कुराहरू उहाँहरूले हामीसँग अगाडि बोलिदिनुहुन्छ अनि त्यसपछि पछि कार्यान्वयन गर्ने कुरामा बिस्तारै बिस्तारै उहाँहरूले छोड्दै जानुहुन्छ र त्यो हुँदै गर्दाखेरि यी कुराहरूमा उपलब्धि हासिल भएको छैन
0: अब खानेपानीको ठ्याक्कै कुरा गर्दा यहाँले योजनाको त कुरा गर्नुभयो अहिले हाम्रो खानेपानीको समस्या चाहिँ कस्तो झेल्नु परेको छ हाम्रा कति नागरिकहरू खानेपानीको धारा पहुँचमा पुगेका छन् धारा मात्र भएन धारामा पानी आउँछ कि आउँदैन भन्ने पनि प्रश्न हुन्छ होइन विशेष गरी अब सुक्खा क्षेत्र ठाउँ हिजो यहाँहरू निर्वाचनमा लड्दै गर्दाखेरि अधिकांश जनप्रतिनिधिहरूको अब घोषणा पत्रमा एक घर एक धारा भन्ने नाराहरू पनि समेटिए यसको हिसाबले हेर्दाखेरि ठ्याक्कै यो माग चाहिँ हामीले अहिले तपाईँलाई यहाँ बसेर मसँग कुराकानी गरिराख्दाखेरि यो माग चाहिँ मैले कतिसम्म पूरा गर्न सकेँ होला नागरिकको भन्ने लाग्छ यहाँलाई
2: अब यसमा चाहिँ अब यसपालिबाट चाहिँ हामीले अब एक घर एक धाराको अवधारणा त जुन हाम्रो यो वृहत खानेपानीको कारणले गर्दाखेरि यसलाई हामीले त डिपिआर गरेर एउटा प्लानिङको रूपमा काम गरौँ भन्न थिएन र त्यताबाट ऊ हुने कुरा रहेछ अब अहिले पनि तपाईँको लगभग एक घर एक धाराको अवस्था चाहिँ झन्नै झन्नै भइसकेको अवस्था छ यसको लागि केही व्यवस्थापनहरू हामी अहिले यही आर्थिक वर्षभित्र हामी सम्पन्न गर्दैछौँ त्यो गर्दाखेरि मान्छेले पाउने आधारभूत खानेपानी सेवा चाहिँ हाम्रो जनताले पाएको छ
0: अहिलेको लागि
2: पाएको छ
0: भनेपछि हिजो यहाँहरूले भन्नुभएको जस्तै सबैमा नपुगे तापनि अहिले समस्या छैन भने
2: आधारभूत रूपमा पाएको छ त्यसमा त्यही हो त्यसलाई हामीले दिगोपनाको लागि र त्यसलाई व्यवस्थापन गर्न आवश्यक छ त्यो व्यवस्थापन हामी गर्दैछौँ किनभने त्यही खालको ट्याङ्कीहरू निर्माण गर्दैछौँ प्रदेश मार्फतबाट हामीले दुईटा ट्याङ्की तीनटा ट्याङ्की निर्माण गर्यौँ त्यही अन्तर्गत हामीले धारा विस्तार गरेका छौँ जस्तो पहरी गाउँको खानेपानीको धारा विस्तार भएको छ त्यहाँ ट्याङ्की निर्माण भएको छ चेन्नाडामा एउटा ट्याङ्की निर्माण भएको पारी भ्याउरी मा एउटा ट्याङ्की निर्माण हुँदैछ अब अहिले मैले भनेको जस्तो विशेष अनुदानको एउटा खाल्टे पानीमा ट्याङ्की बनेको छ अर्को ट्याङ्की एउटा पुरी टोल यो कालिका खानेपानी भनेर त्यहाँ ट्याङ्की बनेको छ अब अहिले माथिल्लो मचबारी लगायत त्यो भेगको लागि चाहिँ हामीले व्यवस्थित गर्नको लागि माधव थान डाँडानिर हामीले एउटा ट्याङ्की बनाउँदैछौँ त्यसलाई चाहिँ हामीले व्यवस्थित गरेर हामीले आधारभूत रूपमा त्यो खानेपानी व्यवस्थापन गर्छ
0: यो हजुरले भन्नुभएको अहिलेको जुन ट्याङ्की योजनाको कुरा गर्नु यो आर्थिक वर्षभित्रै सकिने
2: सकिने यही आर्थिक वर्षभित्र
0: भनेपछि त्यहाँ त्यो योजना मार्फतको खानेपानीको सुविधा चाहिँ उपभोग गर्न नागरिकहरूले यही आर्थिक वर्षमै
2: पाउँछ
0: हजुर अब अलिकति स्वास्थ्य क्षेत्रको कुरा पनि गरौँ न अब यो पछिल्लो समय यहाँ पनि धेरै चिन्तित पनि हुनुहुन्छ होइन सदरमुकाम मन्थलीमै रहेको मन्थली नगर अस्पतालको विषयमा पनि विभिन्न सामाजिक सञ्जालहरुमा एउटा चाहिँ यो एआई मार्फत बनेका पिक्चरहरुको ट्रोल हुने हैन त्यसका चाहिँ कतिले खुलेर पनि गुनासोहरु राख्ने त्यो पनि आइराखेको अवस्था छ विशेष एउटा कार्यपालिकाका सदस्य जिम्मेवार वडा अध्यक्ष त्यो सँगसँगै यो जुन अस्पताल सञ्चालनका रूपमा रहिरहँदा पनि यहाँ निकै महत्वपूर्ण भूमिकामा रहेर काम गरिराख्नु भएको छ यो वास्तवमा भएको चाहिँ के हो हामीले स्वास्थ्य क्षेत्रमा चाहिँ अलिकति शिक्षा क्षेत्रमा धेरै ध्यान दिँदा स्वास्थ्य क्षेत्र चाहिँ अलिकति ओझेल परेको
2: त्यस्तो ओझेलै भन्ने कुरा त होइन हामीले जुन उद्देश्यको साथ हामीले मन्थली नगर अस्पताललाई स्थापना गर्यौं र त्यो स्थापना गरेर हामीले जुन मान्छेहरूलाई हामीले जसरी तत्त मान्छेहरूलाई जिम्मेवारी दियौं उहाँहरूले जिम्मेवारी वहन नगरिदिएको कारणले गर्दाखेरि अहिले यो अवस्था आएको म देख्छु किनभने जोसुकैले पनि जस्तो अब म निर्वाचित भएर एउटा म्याथको लागि चाहिँ हामी निर्वाचित भएर आइसकेपछि यो भित्र हामीले यो काम गर्नुपर्छ भन्ने मेरो मनमा हुटुटी भएर त्यो काम गर्यो भने त्यो सफल भइएला होइन भने त्यसले त असफल नै बनाउने हो नि त त्यो भएको हुनाले अब मन्थली अस्पतालको हकमा चाहिँ जुन हामीले नगर कार्यपालिका अस्पताल व्यवस्थापन समिति लगायतले जुन हिसाबले हामीले जिम्मेवारी के अरे विश्वासको साथ जिम्मेवारी दियो उहाँहरूले एउटा जिम्मेवारी वहन नगरिदिएको कारणले गर्दाखेरि यी अहिले अनेक थरीका यी टोलहरू र अनेक थरी मान्छेहरूले ऊ गर्ने जुन यो विरोध गर्ने ठाउँहरू पाएको जस्तो देख्छु
0: अब यो जस्तो यसरी सार्वजनिक रूपमै उठेको सामाजिक सञ्जालमा उठेको कहीँ कहीँ सार्वजनिक फ्लोरमै उठ्ने खालका यस्ता प्रश्न छन् मन्थली नगर अस्पताल सकिनै सक्यो जो सक्ने दक्ष मान्छे छ उसले जिम्मेवारी पाएन सम्बन्धित अधिकारीले पनि केही गर्न सक्दैन यो अस्पताल यस्तो भयो भन्ने खालको जुन एउटा नैराश्यताको एउटा भाष्य पनि सृजना भइराखेको अवस्था छ तर यसले नगरलाई चाहिँ खासै छोएको देखिँदैन किन यो कारण चाहिँ के रहेछ हजुर यसको चाहिँ
2: होइन यो यस्तो हो मन्थली नगरलाई नछुने भन्ने कुरा त हुँदैन मन्थली नगरमा पनि हाम्रो कार्यपालिकामा छलफल भइरहन्छ यो विषयमा एउटा समिति पनि बनेको छ वास्तविकता के हो यो विषयमा अलिकति चाहिँ यो प्रतिवेदन बनाएर यसलाई सुधारका कारण यहाँ भएको के हो र अब सुधार्नुहुँदाखेरि चाहिँ के गर्नुपर्ने हो ती कुराहरू चाहिँ लिएर आउनु प्रतिवेदन सहितको एउटा तयार गर्नुहोस् भनेर हामीले समिति पनि जिम्मेवारी दिएका छौँ र उहाँहरूलाई पनि राख्नु भएको छ अब मुख्य कुरा भनेको अब यसमा अब नगर चुप बसेर बसेकै छैन यसमा समग्र रूपमा टिमवर्कमा चाहिँ अलिकति सबैको एकमत नहुँदै गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो परेको हुन सक्छ
0: समस्या चाहिँ भएको हो भन्ने त स्वीकार गर्नुहुन्छ नि
2: अब
0: सुरुवात भयो
2: हिसाबले एउटा समस्या त समस्या भएको छ किनभने समस्या नभइकन ती
0: कुरा
2: आउँदै आउँदैन र समस्यालाई व्यवस्थापन गर्ने कुराहरूमा चाहिँ हामी सबैले जिम्मेवारी लिनुपर्छ र त्योभित्र रहेको अब त्यहाँ त एउटा स्वायत्त संस्था हामीले त स्वायत्त अधिकार सहित एउटा संस्था बनाइदिइसकेको छ
0: होइन
2: त्यहाँको उहाँहरूको आफ्नै खाता खुल्छ आफ्नै हिसाबको व्यवस्थापन समिति छ उहाँभित्र रहेर के अरे सबै कुराहरू एउटा निगरानी त हाम्रो नगरपालिकालाई निगरानी मात्र गर्ने हो नि त एउटा अभिभावकको भूमिका गर्ने हो त्यसले गर्दाखेरि सबै कुराहरू गर्नेमा त्यहाँ स्वायत्त रूपमा हामीले अधिकार छोडिदिएको छ तर मात्र के हो भने जिम्मेवारी वहन गर्ने मान्छेहरूले उहाँले कुन खालको भूमिका खेल्नुभयो र उहाँले के खालको के उहाँका गतिविधिहरू कुन हिसाबको छ भन्ने कुरा चाहिँ सबैले निगरानी गरेको कारणले गर्दा यी अवस्थाहरू आइरहेको
0: अब अलिकति कृषि क्षेत्रको कुरा नै गरौं न अब यहाँको वडामा कृषि क्षेत्रको सम्भावनाहरू के छन् ती क्षेत्रमा यो वर्ष कस्ता कार्यक्रम भयो विगतदेखि यहाँ शुरूआत हुने बेलामा यहाँ आउँदै गर्दाखेरि कृषि क्षेत्रको अवस्था यो कस्तो थियो अहिले तपाईँ यो अहिले चार वर्षको चाहिँ फेरि समय बिताइरहँदाखेरि मेरो ठाउँबाट यस्ता यस्ता उपजहरू आउन थालेका छन् हिजोभन्दा यो चाहिँ परिवर्तन भएका छन् भन्ने त्यस्ता केही उदाहरणीय कामहरू पनि छन् कृषि क्षेत्रमा भयो
2: अब यस्तो छ हिजोको दिनमा भन्दाखेरि त हिजो त सम्भावनै नखोजिकन त्यतिकै बसियो जुन एकजना सम्भावना खोज्ने एकजना बुढा पुरानो मान्छे हुनुहुन्थ्यो हिजो 42 सालदेखि चाहिँ कृषिकै लागि काम गरेर बस्नुभएको ज्ञानबार कार्की भन्ने एकजना हुनुहुन्थ्यो एकजना बुढो मान्छे हुनुहुन्छ उहाँले चाहिँ एउटा सम्भावना खोजेर त्यहाँ बसिराख्नु भएको थियो नभए सबैजना जीविकोपार्जनको लागि मात्र आफ्नो हिसाबको खेती गरिराख्नु परम्परागत रूपमा शैलीमा त्यो गरिराख्नु भएको थियो व्यावसायिक रूपमा कोही पनि लाग्नु भएको थिएन र त्यो गरि ऊ भइसकेपछि अब हामी निर्वाचित भएर आइसकेपछि होइन यो कृषिलाई अलिकति व्यावसायिक रूपमा लानुपर्छ र नव यो जुन उद्यमीहरू चाहिँ स्थापना गर्नुपर्छ भन्ने हिसाबले चाहिँ एकवटा एक उत्पादनको कार्यक्रम हामीले मन्थली नगरपालिकाले अवधारणा लिएर आयौँ र त्यो अवधारणा अन्तर्गत मसला बालीलाई मन्थली नगरपालिका वार्ड नम्बर 5 चाहिँ मसला बालीको चाहिँ उत्पादनको लागि पकेट कार्यक्रम अन्तर्गत सञ्चालन गरियो र त्यो गरिसकेपछि हाम्रो साबिकको 1 वार्डमा चाहिँ अहिले अदुवा बेसारको मात्र खेती हुन्छ त्यहाँ सामान्य एउटा किसानले नबेच्दाखेरि पनि एक वर्षमा 1-1.5 लाख रुपियाँको अदुवा उहाँले बेच्नुहुन्छ
0: हुन्छ हजुर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, विशेष गरी यहाँको ओडाको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत हामीले पूर्वाधार विकासका पनि केही कुराकानी गर्न भ्याउँ। समय र संवादका लागि यहाँलाई विशेष
2: यहाँलाई पनि विशेष धन्यवाद।
0: रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 5 सुधार पानीको समग्र विकास, चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम, पूर्वाधार निर्माणको अवस्था, खानेपानी, विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिलाई व्यावसायिक बनाउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष रबिन कार्की नवीनसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यारका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट म रवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
3: अहिले साँझको 7 बजे
4: हजुरको रेडियो 102.1 MHz।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।

0: भएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
5: मंगल सूत्र झुमका पाउजू कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा SB खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: लाइक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विपक्षीको घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले पारित। प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरूद्ध, प्रधानमन्त्रीले संसदीय मर्यादा पालन गर्दै जवाफ दिनुपर्ने।
8: 5-6 प्रश्न हामी सोध्न चाहन्छौ, ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
7: सगरमाथामा ऐतिहासिक आरोहण, एकै दिन 270 आरोही शिखरमा। बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग, आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव।
9: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
7: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन कृषि र सुशासनमा जोड। लुम्बिनीको बजेटमा उत्पादन र रोजगार मुखी अभियान, डिजिटल शासनमा जोड दिइने, भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
8: भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
7: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
10: विपक्षी दलहरू रुस्टम घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि 3 विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
11: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
10: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिन भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
8: जनताप्रति सरकार जवाफदेह हुनै पर्छ, भन्नै पर्छ, किनभने जनताकै तपाईँको छ नि के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
10: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियममा आपत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 25 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
9: साना झिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरू एउटा चान्सेस छ कि तपाईँको सरकार सांसदहरूको त्यति जवाब त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर क्यान्सल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यो तर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
10: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाईसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
12: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाई सरायलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
10: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीतिक महत्वका आधारमा अघि बढाइने उल्लेख गर्नुभयो।
13: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कार्यान्वयनयोग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
10: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। उहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
14: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर, कसैले यहाँ आएर एप्लिकेसन गर्यो, अब चियाखाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेसन चाहिँ त्यतातिर हुँदैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि, एप्लिकेसन कति बेर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाउ हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एस्युरेन्स टाइप भनेका छौँ र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
10: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकेका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्दो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
7: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सड़क विस्तार शुरू।
15: यतापट्टि महोत्तरी र सर्लाहीमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
7: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
17: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
18: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
16: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
19: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
17: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि?
19: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
17: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
18: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
20: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
18: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पतलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
22: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
15: यतापट्टि 70 र धनुषार लाइनमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ। पुल कलभर्ट दुइटै कलभर्ट त सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
22: अहिलेको दुई लेन सड़कलाई एसएलई मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18 अर्ब 60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्यवृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ।
15: 90 किलोमिटरका सबै पुलहरू कलवटहरू एकदम तीव्र गतिमा काम भइरहेका छन्। अहिले यो इन्धनको यति महँगाई, यति महँगो आकाशले महँगाई हुँदा पनि हामीले कलवटद्वारा कलवटहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भइरहेका कलवटहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ। र यो जेठ मसान्त सम्बन्धमा लगभग डाइभर्सन चाहिँ हामी रहितै बनाउँछौँ।
22: विभिन्न स्थानहरूमा कलवट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल।
23: पश्चिम राजमार्ग बन्दाखेरि धुवा धुलो त भइराखेकै छ,
0: अब यो निकट भविष्यमै वर्षाको वर्षायाम सुरु भइराखेको छ, त्यो टाइममा चाहिँ बनिराखेका कामहरू, कन्स्ट्रक्सनका कामहरू, डाइभर्सनका कामहरूमा छिटो छरिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
22: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
1: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेका छ। यसमा मूलत यो चार लेनको डेडिकेटेड फोर लेन सड़क भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्बाध रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
22: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका।
2: अलिकति जिम्मेवारी बढी छ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ संसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
7: औपचारिक भन्दा बढी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
24: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। व्यस्तता अलि बढी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ? त्यहीँबाट
2: हजुर कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
24: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति? के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने, बढी व्यस्त भइरहेको?
2: अब यो विकास अधिवेशन शुरू भइरहेछ हामीले, अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।
24: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन् व्यस्तता त्यसले पनि बढाएको होला।
2: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
24: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
2: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी छ। के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो। त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्म नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
24: तपाईँले अघि कुरा उठाउनु भयो, पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक, स्वाभाविक, यसलाई कसरी लिइराख्नु भएको छ?
2: अब यस्तो छ, नियमसम्म चाहिँ छैन, तर पनि सबै चीज त्यहाँ हजुरको नियमसम्म मात्रै गइरहेको पनि छैन. त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो.
24: दिइराख्नु
2: भएको छैन, तर भन्छन् हजुरको कि त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त त्यो, राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ. त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ.
24: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन नचिङकेसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो. त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
2: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन. आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन. गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन. अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न. अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो.
24: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
2: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौँ हामीले, त्यस्तो हुँदैन. हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन. केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै हामी
24: सरकारसँग चाहिँ के के मिलेछ.
2: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिइराख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ. किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै कितिपुरको डाँडामा बसेर
24: आइटी
2: लाखो कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि. उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि. अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएको छौँ. जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएको छौँ.
24: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ. अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
2: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु. हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु. अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
24: सरकारले गरेको काम.
2: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला, भ्युअर्स मिलेको छ होइन, त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छु. र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ
24: कि,
2: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन. सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु. यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु.
24: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
2: हाम्रो हुन्छ.
24: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
2: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ. प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ. जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन. हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन, हामीले त नियमावली भन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चीजलाई चाहिँ पालना गर्न परेन होइन फेरि त्यो 38 के पनि भनिएको छ नि यदि प्रधानमन्त्री विदेश गएको खण्डमा यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउन अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन नबोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त
7: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला विपक्षी दलहरू रोस्तम घेराउकामा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन् कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: सुशील सापकोटाज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर नमस्कार।
1: न्यायालयको युद्ध विराम रोकियो अब?
2: अब यसलाई न्यायालयको युद्ध विराम भन्दाखेरि पनि आम जनताले न्याय पाउने अपेक्षा चाहिँ शुरू भयो कि भएन भन्नेतिर जीवन निवेदन गर्न खोजे। अब मलाई लाग्छ जहाँसम्म आम नेपाली नागरिकले, आम सर्वसाधारण नागरिकले चाहिँ पहुँच नभएका व्यक्तिले पनि निष्पक्ष स्वतन्त्र न्याय पाउनका लागि चाहिँ एउटा आयाम शुरू भएको हो कि भन्ने चाहिँ म चाहिँ आकलन गर्न अवस्थामा पुगेँ। र यसलाई युद्ध विराम भन्दाखेरि चाहिँ त्यहाँ विरुद्ध सङ्घर्ष भएको अवस्था चाहिँ हामीले देखेका थिएनौँ। त्यस कारण त्यो शब्द चाहिँ मैले प्रयोग गरिनँ।
1: हजुर,
2: मध्यवर्ती जीवन के गर्ने भने आम नागरिकले अपेक्षित न्याय पाउनका लागि एउटा वातावरण चाहिँ सृजना भएको हो भन्ने चाहिँ मलाई लागेको छ।
1: ए, भनेको त्यहाँ युद्ध भएको थिएन? अहिले
2: युद्ध भएको थिएन। युद्ध हुनको लागि चाहिँ दुई पक्ष बीचमा सङ्घर्ष हुनु पर्यो। एक पक्ष मात्रै आवेश आक्रोश गर्दाखेरि त्यसलाई युद्ध भन्न मिल्दैन। त्यस कारण त्यो स्थिति यहाँ देखेको थिएन।
1: ए, तर एक पक्ष त सिनियर न्यायाधीशहरूले त असह्य गरेको, र अब पूर्व कायम मुकायम प्रधान न्यायाधीश, वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले त अब युद्ध जारी छ भन्ने शब्दै प्रयोग गर्नुभएको हो कि कारण?
2: उहाँले प्रयोग गर्नुभयो, तर सिनियर न्यायाधीशहरू सबैले त्यो शब्द प्रयोग गर्नुभयो, उहाँलाई समर्थन गर्नुभयो भन्ने आशय मलाई लाग्दैन र त्यो देखिएको पनि छैन। र त्यो हामीले आकलन गर्नु पनि हुँदैन। कसरी भन्नुहुन्छ भने जहाँसम्म अहिले प्रधान न्यायाधीश मनोज शर्माले जब प्रधान न्यायाधीशको जिम्मेवारी लिएर प्रवेश गर्नुभयो न्यायालयमा, त्यतिखेर सपना मल्ल श्रीमानदेखि बाहेक सबैजना सामान्य न्यायाधीशहरूले उहाँलाई स्वागत गर्न कर्मचारीहरू सबैजना उपस्थित भएको हामीले देखियो। हेर्नुहोस्, कर्मचारी तन्त्रको प्रमुख भनेको चाहिँ मुख्य रहेको सहीको सब उपस्थित हुँदाखेरि त्यहाँ सबैजना उपस्थिति भएको हामीले मान्नुपर्छ। त्यसो हुँदाखेरि जो क्रमसँगमा पहिलो र दोस्रो तेस्रो वरियतामा रहनु भएको न्यायाधीश मध्ये दोस्रो तेस्रो न्यायाधीश पनि सामान्य प्रधान न्यायाधीशज्यूलाई स्वागत गर्न उपस्थित हुँदै गर्दाखेरि अब त्यहाँभित्र पनि अरू कुनै पनि मनमुटाव छन् होला भन्ने हामीले आकलन गर्नु हुँदैन, त हुनु पनि हुँदैन। र जहाँसम्म न्यायपालिका भन्ने कुरा आउँछ, त्यहाँ कसैलाई कुनै पद प्राप्त गर्नको लागि वा कुनै पद प्राप्त नगर्दाको अवस्थामा चाहिँ आक्रोश हुनुपर्ने अवस्था पनि होइन। हामी न्याय दिनको लागि न्यायपालिकामा जान्छौँ, र न्यायपालिकाको अपेक्षा र लक्ष्य भनेको चाहिँ आम नागरिकसम्म न्याय पुगोस् भन्ने हो। र न्याय पुगोस् भन्ने मेरो संकल्प छ भने मलाई प्रधान न्यायाधीशको पदै चाहिन्छ भन्ने पनि हामीले आकलन गर्नु हुँदैन। त्यो गर्यो भने चाहिँ म पद मोहमा लगेको छु भन्ने कुरो देखिन्छ। त्यस कारणले म हार्दिकतापूर्वक सबै माननीयज्यूहरूमा, माननीय न्यायाधीशहरूमा निवेदन गर्न चाहन्छु, हामी देशको लागि, जनताको लागि, न्यायको लागि कदम चाल्यौँ। अब हामीले के गर्यौँ हिजो त्यो हाम्रा कसैबाट भूल त्रुटि जे भएको थियो नि, त्यसलाई हामी त्यसलाई बिर्सेर अघि बढ्नुपर्छ, सहकार्य गर्नुपर्छ भन्ने मेरो पनि निवेदन रहन्छ।
1: अब के त्यसो भए न्यायमा पहुँच बढ्ने भयो तपाईँको दावी टिप्पणी?
2: म यसरी हुन्छ, न्यायमा पहुँच बढ्ने भयो भन्दाखेरि न्यायमा पहुँच बढ्नको लागि जनताको आवाज अलिक सक्रिय बनाउन सक्नुपर्छ अब भन्ने कुरा मैले यसलाई अन्यथा नहोस्, हामीले राजनीतिकरणलाई न्यायालयबाट, राजनीतिक भागभन्डाको न्यायालयबाट अहिले केही हदसम्म हामीले एक कदम हामीले विजय प्राप्त गरेको कुरा भन्नुपर्छ। हेर्नुहोस्, राजनीतिक भागभन्डाको प्रधान न्यायाधीशको क्रम तोडिनु भनेको चाहिँ राजनीतिकरणबाट एक कदम न्यायालय चाहिँ शुद्धिकरण हुनुभयो भन्ने मलाई लाग्छ। हेर्नुहोस्, र जहाँसम्म राजनीतिकरणबाट एक कदम न्यायालय शुद्धिकरण भर्दै गएको छ भने यसले चाहिँ अब आम पहुँचमा चाहिँ एक कदम अघि बढेको भनेर चाहिँ आकलन गर्न सकिन्छ।
1: ए, तर अब न्यायको पहुँच बढाउनेतिर भन्दा पनि प्रधान न्यायाधीश शर्मा चाहिँ सिनियर न्यायाधीशहरूलाई अगोला प्रथाको नियम पनि हटाउने तयारीमा, र सिनियर न्यायाधीशहरूलाई बाइपास गर्ने अथवा कसरी हुन्छ निकाल्ने नियतमा लाग्नुभयो भन्ने चर्चाहरू पनि यो गसिप शुरू भएको छ नि, सुन्नु भएको छ?
2: होइन, मैले त्यो सुनेका कुरालाई त हामीले विश्वास गर्नु हुँदैन। हेर्नुहोस्, त्यो दिन आयो भने त्यतिखेर फेरि हामीले त्यो विरोधै गर्नुपर्छ।
1: हेर्नुहोस्,
2: राम्रो होइन, तर हामीले सुनेका कुरालाई पनि जस्तै तपाईँलाई म सुनेकै कुरामा निवेदन गर्न चाहन्छु। भूगोल सल्लाह निवेदन मैले के गरेँ भने अस्ति सम्मानित सर्वोच्च अदालतले 100 भन्दा बढी रुपियाँको भन्सार भनेर पुरा व्यापक हल्ला भयो, जस्तो त भएको होइन नि त। त्यस कारण हामी त्यस्ता समाचार पनि प्रसार गर्छौँ जो चाहिँ वास्तवमा भएकै हुँदैन। त्यसमा त्यस्ता समाचारले जबसम्म वास्तविकतामा हामी बुझ्दैनौँ तबसम्म हामीले न्यायपालिकाभित्रको परिवेशलाई धुमेल्याउने खालको आवाज हामीले उत्थान गर्नु हुँदैन। र मैले निवेदन गर्न खोजेको त्यो उदाहरण दिएँ भने, त्यो निवेदन गर्न खोजेको चाहिँ अहिले गोला प्रस्ताव हटाउने वा वरिष्ठ न्यायाधीशहरूलाई चाहिँ वा उहाँको विपक्षमा भएका भन्ने जुन आवाज लिएर माग गरियो उहाँलाई चाहिँ हटाउने भन्ने आवाज आयो, त्यो कदापि पनि हो भन्न मलाई लाग्दैन। तर न्यायपालिका शुद्धिकरणको लागि चाहिँ एउटा आवश्यकता के छ भन्नुहुन्छ भने, राजनीतिकरण यदि न्यायपालिकामा व्यापक भएको छ र न्यायपालिकाभित्र राजनीतिकरणको हावाले चाहिँ परिचालित हुनुभएका माननीय न्यायाधीशहरू हुनुहुन्छ भने चाहिँ त्यो प्रक्रिया फेरि हामीले चाल्नुपर्छ। हेर्नुहोस्, मेरो निवेदन यहाँनिर हो, त्यसो हुँदाखेरि पूर्वाग्रह रूपमा होइन, न्यायपालिकालाई स्वच्छ स्वतन्त्र निष्पक्ष पार्नको लागि राजनीतिक हावा चाहिँ मैले बोकेको छु भने म त्यहाँ बस्न उपयुक्त हुन्न। त्यस कारण त्यस्तो परिपाटी देखिन्छ भने चाहिँ त्यो अवस्था आउन सक्छ। अन्यथा व्यक्तिगत रूपमा पूर्वाग्रह अब ज्येष्ठता भएकै कारणले पनि अवरोध गर्छ कि भन्ने कुराले गर्न थाल्यौँ भने चाहिँ त्यो एउटा पूर्वाग्रह हुन्छ, त्यस कारण त्यो प्रक्रियामा जानु हुँदैन भन्ने म हार्दिक निवेदन गर्न चाहन्छु।
1: ए तर तपाईँलाई के लाग्छ त, अब सिनियरहरूले सहयोग गर्ने जस्तो छन्का त्यहाँ गुटबन्दी होला कि भन्ने डर, उहाँले निकाल्नु पर्ने अवस्था, उहाँहरू राजीनामा दिएर नजान्ने सिनियरहरू, त्यो त अवस्था देखिसक्यो उहाँहरू त, किनकि इजलास बसिसक्नु भएको छ। अब वरिष्ठतम न्यायाधीश एउटा 20 दिन विधामा हुनुहुन्छ, यो के हो त, यहाँ के भयो?
2: यस्तो लाग्छ वरिष्ठतम न्यायाधीश विधामा बस्नुभयो, उहाँले आफ्नो विधा आफै सूचित गराउनु भएको भन्ने कुरा पनि सुनियो, उहाँले कानून दिवसको दिन दिनुभएको अभिव्यक्ति पनि सुनियो, आफ्नो इजलास भन्दा बाहिर गएर चाहिँ आफ्नो तट जोडीको मुद्दा चाहिँ आफै चाहिँ दर्ता गर्दा आदेश दिएको पनि देखियो। यी न्यायपालिका प्रक्रियाभित्रका कस्ता कदम हुन् भन्ने कुरा चाहिँ एउटा सामान्य कानूनको जानकार भएकोले पनि कुरा आउने हेर्नुहोस्। त्यसो हुँदाखेरि पूर्वाग्रह आफ्नो पदप्रतिको लिप्ता भनेको कुरो, पदप्रति हामी सक्रिय भएर पाइन भने म व्यवस्था नै खत्तम बनाउँछु कि भन्ने तरिकाले लाग्नु कोही पनि हुँदैन हेर्नुहोस्। पद भनेको ठुलो कुरो होइन, सेवा भनेको पदमा नबसे पनि गर्न सकिन्छ। त्यसो हुँदाखेरि त्यो भूमिकामा सामान्य पूर्व तत्कालीन कायम मुकायम प्रधान न्यायाधीशदेखि बाहेक अरू मान्य न्यायाधीशहरूको त्यहाँ भूमिका रहेको कुनै पनि देखिँदैन हेर्नुहोस्। त्यसो हुँदाखेरि कुनै एकजना व्यक्तिले गरेको कार्यको लागि चाहिँ समग्र न्यायपालिकाका वरिष्ठतम न्यायाधीशहरू नै यसो गर्दै हुनुहुन्छ होला भन्ने आकलन हामीले गर्यौँ भने हाम्रो बुझाइमा पनि कमजोरी हुन्छ, न्यायपालिका प्रतिको आस्था र विश्वासमा पनि हामी ठेस पुर्याउन सक्छौँ। त्यसो हुँदाखेरि त्यो प्रक्रियामा चाहिँ वरिष्ठतम न्यायाधीशदेखि बाहेक अरू दुईजना जो हुनुहुन्थ्यो, अरे मनु शर्मा श्रीमान भन्दा माथि जो दुईजना हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ त्यो अवस्थामा भूमिका खेलेको हामीले देखेका छैनौँ। त्यसो हुँदाखेरि सपना श्रीमानदेखि बाहेक यसमा हरिफेन श्रीमानले पनि त्यो अवस्था देखाउनु भएको छैन र कुमार रेग्मी श्रीमानले पनि त्यो अवस्था देखाउनु भएको अवस्था देखिँदैन हेर्नुहोस्। उहाँहरू दुवैजना सक्रिय भएर इजलासमा बस्नुभयो, दुईजनासँग हिजो तिनजनाको सँगै बस्नु फोटो सामाजिक सञ्जालमा आयो, त्यसो हामीले हर्षित बनाएको त्यसले हेर्नुहोस्। त्यसो हुँदाखेरि हामी न्यायपालिका सक्षम हो, सबल हो, सबै न्यायाधीशहरूको बीचमा त्यो सम्बन्ध कायम हो, जनताले उपस्थित न्याय प्राप्त गरून् भन्ने नै हाम्रो कामना हो। त्यस कारण त्यो कामनामा चाहिँ अब बाधा पुग्छ होला भन्ने मलाई लाग्दैन। तर जहाँसम्म सपना श्रीमानको भूमिका चाहिँ कस्तो हुन्छ भन्ने चाहिँ एउटा प्रश्न दिइरहेको छ अहिलेसम्म।
1: तपाईँ के देख्नुहुन्छ त, यो अब सेटल भएरै जान्छ कि यो अलिक समय अलिक अस्वाभाविक सङ्घर्षतिर जाला?
2: अनि यसो हुन्छ, मेरो चाहिँ स्पष्ट कुरा के हो भन्नुहुन्छ भने न्यायपालिका भनेको कुनै वकिललाई बहस गरेर पैसा कमाउने भाडोको लागि तयार गर्ने एउटा संस्था पनि होइन, र न्यायपालिका भनेको म न्यायाधीशमा नियुक्ति भए म प्रधान न्यायाधीश मैले हुनैपर्छ भन्ने कुरा जनसिद्ध अधिकार भएको क्षेत्र पनि होइन हेर्नुहोस्। न्यायपालिका भनेको आम नागरिकले कसरी न्याय पाउन सक्छन् भन्ने कुरामा संकल्प भएर सही न्याय दिने ठाउँ हो, र त्यहाँ न्यायाधीश भइसकेपछि हामी सही न्याय दिन प्रतिबद्ध हुन सकेनौँ भने त्यो पदको लागि भनेर म आफैले आकलन गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि सपना श्रीमानले सहज रूपमा 20 दिनको विदा लिनुभएको रहेछ, विदा सकेर आएपछि सहज रूपमा सहज वातावरणमा सबैले मनोज श्रीमानले पनि के गर्नुपर्छ भने सहकार्य गर्नुपर्छ सबैजनासँग, व्यक्तिगत रूपमा र सामूहिक रूपमा सहकार्य गरेर न्यायपालिकाको सुधारको लागि सबैसँग एउटा राय एउटा मत लिएर अघि बढेर जानुपर्ने हुन्छ। त्यो जानुहुन्छ होला उहाँले भन्ने मलाई पनि लाग्छ, र त्यसरी जाँदै गर्दाखेरि नेपाल बारको पनि प्रश्न आउला, भोलि नेपाल बारको भूमिका पनि राजनीति क्रम र माथि आउनुपर्छ। र सपना श्रीमानले भोलि विदा सकेर आइसके पछाडि उहाँले सहज रूपमा अरू दुईजना हाम्रो कुमार श्रीमानको र हरि श्रीमानको सो सरह नै उहाँले पनि सक्रियताको रूपमा सहकार्य गर्दै जाने अवस्था सिर्जना भएर आयो भने त हामीले प्रश्न गर्ने उहाँ बोल्ने ठाउँ नै हुँदैन। तर यदि होइन, उहाँमा अझै पनि पूर्वाग्रह छ, मैले प्रधान न्यायाधीश प्राप्त गरिन, म अब असहयोगै गर्छु, प्रधान न्यायाधीश मैले पाउनै पर्ने कि मैले जनशुद्ध अधिकार हो भनौँ भने चाहिँ भन्नुभयो भने हामीले महाअभियोगको प्रस्तावलाई पनि हामीले आकलन गर्नुपर्छ, किनभने हामीलाई व्यक्ति चाहिएको होइन, हामीलाई संस्था चाहिएको, हामीलाई न्याय चाहिएको, हामीलाई सबै व्यक्ति सक्षम छन् सञ्चालनमा, असक्षम भएर कोही पनि पुगेको छैन त्यहाँ। तर त्यहाँ जाने पाटो चाहिँ गलत भएको होला, राजनीतिकरणबाट जानु भएको होला, त्यो पाटो गलत होला, जाने प्रक्रिया गलत भयो होला, तर व्यक्तिगत रूपमा त उहाँहरू सबैलाई योग्य हामीले मानेका छौँ। त्यस कारणले योग्य व्यक्तिले योग्यतामा कदर गरेर योग्यता देखाउन सक्नुपर्छ, गएको पाटो गलत थियो र त्यही गलत पाटोलाई नै अङ्गीकार गर्यौँ भने चाहिँ उहाँहरूमा त्यहाँ रहिरहने अस्तित्व पनि कायम रहँदैन। त्यस कारणले म निवेदन के गर्न चाहन्छु भने सर्वोच्च अदालतमा गएर न्यायाधीश नियुक्ति भइसके पछाडि मैले चाहिँ सही न्याय दिनको लागि र देशका अरू न्यायपालिकाहरूका अङ्गहरूलाई पनि हामीले सही परिचालन गर्न सक्ने हैसियत मैले राख्नुपर्छ, अन्यथा मेरो पदको लागि म अघि भने म त्यो पदको लागि योग्य होइन भन्ने देखिन्छ। त्यस्तो व्यक्तिले चाहिँ त्यहाँ बसेर काम गर्नु भन्दा उहाँले त्यस्तो गर्ने व्यक्तिलाई चाहिँ महायोग लगाएर हटाउनु चाहिँ देश र न्यायपालिकालाई उचित हुन्छ भन्ने मलाई लाग्छ।
1: भनेपछि न्यायाधीश सपना मल्ललाई चाहिँ महाभियोग लगाएर हटाएको राम्रो, तपाईँको सुझाव?
2: होइन, मैले हटु भने यति उहाँको भूमिका हिजो कानून दिवसमा दिएको अभिव्यक्ति पनि निरन्तर आउँछ, हिजो आफूले इजलासबाट गर्नुपर्ने आदेश चेम्बरमा आफै मान्छे बोलाएर आफूसँग सम्बन्ध भएको मुद्दा चाहिँ आफैले स्वार्थ जोडेको मुद्दा आफै आदेश गरेर दर्ता गर्न लगाउने अवस्था, त्यो मुद्दा दर्ता भएको भए स्थिति न्यायपालिका र कार्यपालिकामा के हुन्थ्यो, संविधान रूपमा असर कस्तो पर्थ्यो भन्ने कुरा आकलन नगरेको अवस्थाले चाहिँ के गर्यो भने उनको न्यायपालिकाको गरिमामाथि आघात पुर्याएको। त्यस्ता कार्य फेरि दोहोरियो भने मैले आरोप स्थिति भनेको त्यस्ता कार्य फेरि दोहोरिएर निरन्तर स्वतन्त्र रूपमा त्यस्तो कार्य गर्दै जानुभयो भने त न्यायपालिका विखण्डन जान्छ नि त। त्यसलाई न्यायपालिकालाई विखण्डनमा जान दिनुभन्दा कुनै एउटा व्यक्तिलाई चाहिँ महाभि लगेर हटाउनु उपयुक्त हुन्छ, तेस्रो जनता कानुनको लागि न्यायपालिकाको लागि भन्ने मेरो आग्रह हुन्छ। आजका मितिमा समाज लगाउनु पर्छ भने सुध्रेर आउनुहुन्छ, उहाँ शुद्धिकरणमा जानुहुन्छ, उहाँ सही तरिकाले न्यायिक मर्म बुझ्नुहुन्छ र न्यायिक परिचय मर्मभित्र चाहिँ एउटा गुटबन्दी नगरी नगि बन्नुहुन्छ। उहाँलाई हामी सबै स्वागत गर्नुपर्छ। उहाँको महानिवेदनलाई पनि योगदानलाई चाहिँ हामीले भुल्नु हुँदैन नि त। तर हिजो योगदान थियो भन्ने कुरामा चाहिँ आज पनि हिजोको योगदानलाई रटेर चाहिँ त्यसलाई चाहिँ माला जपेर चाहिँ हामीले त्यो जे गरे पनि ठिक छ भन्न सकिँदैन होला नेपालीको लागि। त्यस कारणले अबका दिनमा आएका कस्ता भूमिका पनि त्यसमाथि भर पर्ने कुरा निवेदन गरेको मैले।
1: ओके, अब सर्वोच्च अदालतले, यो त न्यायालयहरूको पनि न्यायालय भयो होइन, यसले गर्नुपर्ने कामहरू र खास गरी प्रधान न्यायाधीश मनोज कुमार शर्माले गर्नुपर्ने कामका सूचीहरू, त्यहाँभित्र गरिनुपर्ने कामहरू के छन्, यो अलिकति
2: सबैभन्दा पहिला हामीले के गर्नु पर्यो भने न्यायपालिका सुधार गर्नको लागि आम नागरिक जो हुनुहुन्छ, गरिब निमुखा जनताले न्याय पाउनका लागि आउँदै गरेका नागरिकहरूले न्याय नपाएको अवस्था र जो पहुँच भएका व्यक्तिहरू छन् उनीहरूको हकमा छिटो न्याय हुने अवस्था जुन रह्यो हेर्नु, त्यो परिपाटीले अन्त गर्नुपर्छ। त्यो परिपाटीले अन्त गर्दा पहिलो निवेदन अब सम्मान्य ज्यूले के गर्नु पर्यो भने न्यायपालिकामा जिल्ला अदालत उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने एउटा स्पष्ट मापदण्ड बनाउनुपर्छ। हेर्नुहोस्, त्यहाँ कानुन व्यवसायीबाट होस् वा अरू निकायबाट होस्, जिल्ला अदालतमा जाने विभिन्न पाठहरू पाँचवटा पाठ भागबाट जान्छ न्यायाधीश नियुक्ति हुँदाखेरि, ती सबैहरूमा के हुनु, पारदर्शी हुनु पर्यो। त्यहाँभित्र पनि प्रतिस्पर्धा गराइदिनु पर्यो, प्रतिस्पर्धा गराएर योग्य मान्छे ल्याउनु पर्यो, राजनीतिकरणबाट सिकारीबाट आगामा मान्छे राख्नु भएन पहिलो कुरा। दोस्रो कुरा भनेको कर्मचारी तन्त्रलाई पनि, न्यायपालिकाभित्रका कर्मचारी तन्त्रलाई पनि उचित सेवा सुविधा दिएर त्यहाँ अब जनतालाई कसरी सही तरिकाले चाहिँ कानुनी मर्म बनाउनु चाहिँ सेवा सुविधा दिन सकिन्छ भन्ने कुरामा एउटा योजना बनाउनु पर्ने हुन्छ। दोस्रो कुरा भनेको हामी बहस गर्दाखेरि के गर्छौँ भने एउटा सामान्य गरिब मान्छेले चाहिँ न्यायको लागि आउँदाखेरि उसले 5,000 रुपियाँको वकिल खोजिरहेको हुन्छ भने एउटा सम्पन्न वर्गले चाहिँ 100 जनासम्म वकिल राखेर 2-3 लाखका वकिल राखेका हुन्छन्। त्यस कारण हामी क्राइटेरिया बनाऊ, एउटा मान्छेले 3 जनाभन्दा बढी वकिल राख्न नपाउने व्यवस्था गरिदिउँ, राख्छ भने राख्न पाउँछ भने त्यसको समयको प्रावधान र त्यो अदालतको समयको फसौले बिहोर्ने गरी कानुन बनाऊ हामीले। त्यसो हुँदाखेरि के भयो भने शक्तिको आरमा कसैले बढी प्रयोग गर्ने समय बढी प्रयोग लिने न्यायालयको र कसैले समय नै नपाउने र पाउने मान्छेको पनि कुरो नसुन्ने अवस्था जुन छ त्यो अन्त गर्नको लागि चाहिँ महत्वपूर्ण भूमिका अहिले समय ज्यूले खेल्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले न्यायपालिका भनेको आम नागरिकका लागि हो, जो विमुखा छ जसको पहुँच छैन उसको लागि चाहिँ प्राथमिकता दिनुपर्छ, तर त्यो प्राथमिकता अहिलेसम्म न्यायपालिकाले पाएको छैन।
1: हजुर,
2: मेरो निवेदन गरेर के हो भने ती व्यक्तिले न्यायमा पहुँच हुने गरीका वातावरण गर्नुपर्छ। तपाईँले, मैले, हामी सञ्चार माध्यमले, कानुन व्यवसायले पनि न्यायपालिका हाम्रो हो, हामी यसलाई सुधार गर्नेतिर पार्टीतिर सल्लाह दिनुपर्छ। हाम्रो कुनै स्वार्थ जोडिएर कुरामा हामीले बस गरिदिनु हुँदैन। हामीले न्यायपालिकाको संस्थागत विकासका लागि चाहिँ सामूहिक रूपमा सुझाव दिन सक्यौँ भने पनि न्यायपालिका सुधार हुन्छ। त्यस कारण तपाईँ मिडिया माध्यमले, हामी कानुन व्यवसायले, बुद्धिजीवी सर्कलले पनि के गरिदिनु पर्यो भने न्यायपालिकामा यी कमजोरी छन्, तपाईँको कमजोरी सुधार्नु पर्ने, हामीले सुझाव दिनुपर्छ। यी सुधारलाई उहाँले कार्यान्वयन गर्नुपर्छ सुझावलाई। त्यस मेरो निवेदन यति नै हो त्यस विषय।
1: हजुर, योदेखि बाहेक चाहिँ अब न्यायाधीश नियुक्तिका विषय, न्याय परिषदको बनोटको विषय, यी यावत विषयमा पनि प्रश्नहरू उठ्ने गर्छन् नि।
2: होइन, मैले निवेदन गरिसकेँ, न्यायाधीश नियुक्तिमा त मैले निवेदन गरिसकेँ, न्यायाधीश नियुक्तिको परिपाटी त संशोधन गर्नै पर्छ। हेर्नुहोस्,
1: त्यो चाहिँ न्याय परिषदको बनोटसँग जोडिएको होला नि त विषय।
2: हो हो, न्याय परिषद ऐन जुन छ, न्याय परिषदको रूपमा सुझाव दिन सक्यौँ भने पनि न्यायपालिका सुधार हुन्छ। त्यस कारण तपाईँ मिडिया माध्यमले, हामी कानुन व्यवसायले, बुद्धिजीवी सर्कलले पनि के गरिदिनु पर्यो भने न्यायपालिकामा यी कमजोरी छन्, तपाईँको कमजोरी सुधार्नु पर्ने, हामीले सुझाव दिनुपर्छ। यी सुधारलाई उहाँले कार्यान्वयन गर्नु

0: नहुने गरी घाँसा परिवर्तन गर्नुपर्छ। राजनीतिकरण त्यहाँ बढी हाबी भइसक्यो। न्याय परिषदमा हेर्नुहोस्, त्यहाँ सबै राजनीतिक नियुक्तिबाट आएका व्यक्तिहरू त्यहाँ हाबी भएर बसेका हुन्छन्। त्यस कारण त्यो परिपाटीले हटाउनका लागि भूमिका खेल्नुपर्छ। र मैले अघि भने न्यायाधीश नियुक्तिको प्रक्रियामा मेरिट रिक्वेस्ट राख्नु पर्यो। उच्च अदालतको न्यायाधीशलाई चाहिँ अब यो फलानो दलबाट कति लज्जा हुन्छ महसुस हुन्छ भने सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएको हुन्छ अनि पत्रिकामा के लेखिन्छ भने एमालेबाट फलानो, काङ्ग्रेसबाट फलानो भनिन्छ, माओवादीबाट फलानो भनिन्छ, उच्चमा पनि त्यही भनिन्छ। विडम्बना हेर्नु, यस्तो लज्जास्पद कुरा हामीले अब त्याग्नु पर्यो। हामीले चाहिँ एउटा कन्फ्युसन गराउनु पर्यो। वकिलभित्र पनि तिनवटा कोटा छुट्याइदिउँ भने त्यो तिनवटा कोटामा प्रतिस्पर्धा गरौँ, परीक्षा लिउँ, परीक्षा लिएर उकिल नभएकालाई पनि हामी पठाइदिउँ। त्यसै गरी सर्वोच्चमा पनि त्यही प्रक्रिया राखौँ भन्दाखेरि त भोलि यो फलानो दलबाट आएको, यो फलानो दलको त्यो भन्ने टेक पनि लाग्दैन। परीक्षा दिएर पास गरेर आएको मान्छे त मेट्रिक सीमा आएको हुन्छ र उसले मेट्रिक सीमा प्रवेश गरे पछाडि त फलानो दलको शिखर सीमा आएको भन्ने पनि कसैले पाएन। अहिले सही मान्छेलाई पनि टेक लगाइदिन्छौँ हामी। अब न्यायिक क्षमता उच्च छ तर शिखर राजनीतिक दलबाट भएको छ, के हुन्छ भन्दाखेरि फलानो दलको मान्छेमा टेक लगाइन्छ। त्यस कारण त्यो टेक हट्छ नि त, त्यो टेक हट्ने बित्तिकै मनोबल बढ्छ, जनतामा पनि निष्पक्षको भावना आउँछ। त्यस कारण प्रक्रिया चाहिँ एकदम अहम र महत्वपूर्ण छन्, त्यो पाटो हामी जाने पर्ने
1: हो। तर अब यो मापदण्डको पाटो चाहिँ कसरी बनाउने होला, यसमा तपाईँले के देख्नुहुन्छ सुझाव?
0: यस्तो हुन्छ, मापदण्डको पाटो त संविधानले नै जिल्ला अदालतको लागि उता यति वर्ष, सर्वोच्चको लागि यति उच्चको लागि चाहिँ तय गर्यो। अब त्यो भित्रमा यो शैक्षिकता पनि तय गर्यो।
1: नियुक्ति गर्नेहरूको मापदण्डको लफडा छ नि यहाँ त, अनि न्याय परिषदले पनि कसलाई माथि पार्ने र कसलाई तल पार्ने भन्ने हिसाबले व्यक्ति केन्द्रित गरेर प्रत्येक चोटि मापदण्ड विगतमा फेरबदल गरिदियो भन्ने गुनासोहरू पनि छन्।
0: हो, एकदम प्रोसेसमा धेरैपल्ट मापदण्ड परिवर्तन गरेर नियुक्ति पत्र दिँदैखेरि तलमाथि दिएर ज्येष्ठता चाहिँ कनिष्ठ भइरहेको हुन्छ, त्यो एकदम विडम्बना हो। त्यो हेर्नुहोस्
1: हजुर,
0: त्यस कारण ती अवस्थाहरू आउन नदिनको लागि चाहिँ एउटा मापदण्ड यस्तो बनाउनु, जो चाहिँ राजनीतिकरणबाट निष्पक्षता रूपमा राजनीतिकरणमा नलागेका व्यक्तिहरूको, राजनीतिकरणको हावा नलागेका व्यक्तिहरूको संलग्नतामा एउटा वरिष्ठतम एउटा आयोगको एउटा गठन गर्नुपर्छ। जस्तै अहिले संवैधानिक परिषदको व्यवस्था जुन छ, न्याय परिषदको, न्याय परिषदको व्यवस्थामा चाहिँ प्रधान न्यायाधीश, वरिष्ठतम न्यायाधीश, कानून मन्त्री र दुईजना बारका प्रतिनिधिहरू, एउटा प्रतिनिधि नियुक्ति गर्ने, एकजना बारे नियुक्ति गर्ने, ती सबै मान्छे के भयो भन्दा राजनीतिकरणमा कतै नगर छोएको मान्छेको। त्यस कारण त्यो नगरिकन अवकाश प्राप्त सर्वोच्च अदालतका न्यायाधीश एउटा मैले निवेदन गर्न खोजेको, लोकसेवा आयोगबाट अवकाश भएका, अवकाश भएका लोकसेवा आयोगका प्रमुख, निर्वाचन आयोगको प्रमुख, यसरी यस्ता व्यक्ति जो हिजो राजनीतिकरणबाट नभइकन सेवा अवधिबाट अवकाश आउनु छ, उहाँहरूको पृष्ठभूमि हेरेर, निष्पक्षतालाई हेरेर एउटा आयोग गठन गर्ने व्यवस्था गरौँ, संविधान संशोधन गरेर, संशोधन गरेर। त्यो हुँदाखेरि त कुनै दलको त्यहाँ भएन, त्यहाँ समाज, त्यहाँ त समाज समग्र समाजको प्रतिनिधित्व भएको हुन्छ, त्यो अवस्था चाहिँ गर्नुपर्छ होला भन्ने मलाई लाग्छ।
1: ए ओके, अब अर्को चाहिँ यो बेला चिन्ताहरू यसरी जाहेर भएको छ कि अहिलेको न्यायालय कार्यपालिकाको छाया बन्दिने हो कि भन्ने खालको एक खालको चिन्ता प्रेरित टिप्पणीहरू शुरू भएका छन्, यसमा तपाईँको के छ टिप्पणी?
0: यस्तो हुन्छ, त्यो कदापि पनि बन्नु हुँदैन, कार्यपालिकाको छाया न्यायपालिका बन्नु हुँदैन। र हामीले आकलन गर्दै गर्दाखेरि यदि कुनै कुनै कारणले कार्यपालिका न्यायपालिकाको छाया बनेको देख्यौँ भने हामीले विरोध गर्नुपर्छ, आवाज उठाउनुपर्छ। कहिले पनि कार्यपालिका न्यायपालिका विधायिका एक अर्कासँग समन्वय पनि गर्नुपर्छ, एक अर्काको नियन्त्रणमा रहनु पनि हुँदैन। शक्ति सन्तुलन र शक्ति प्रतिकरण त्यसलाई कस्तो रूपमा व्यवस्था गरेको छ, त्यसो हुँदाखेरि न्यायपालिकालाई अहिले हामीले तीनजनाको रोल क्रम तोडिएर चौथोजना चौथो नम्बरको न्यायाधीश प्रधान न्यायाधीशमा जाँदै गर्दाखेरि विभिन्न आकलनबाजी आँकडाबाजी जुन गर्यो हामीले, त्यो यद्यपि पनि कदापि पनि हाम्रो लागि देश जनता र स्वाभिमानको लागि कदापि पनि त्यो आकलन उपयुक्त होइन। र म पनि निवेदन के गर्छु भने कार्यपालिका कदै कहिले पनि न्यायपालिकामा हावी हुनु हुँदैन, न्यायपालिका पनि कार्यपालिकाप्रति हावी पूर्वाग्रही हुनु हुँदैन। मलाई परिष्ठमा न्यायाधीश नियुक्ति गरेन भनेर कार्यपालिका निर्णयहरू चाहिँ जो देश यो नागरिकको हितमा छ त्यसको विरुद्धमा न्यायपालिका पनि बोलिदिनु हुँदैन, र कार्यपालिकाले पनि अब यी व्यक्तिहरू जो फलानो पार्टीबाट नियुक्ति भएका छौँ, अहिले हाम्रो पार्टी छ, यसलाई कार्यवाही गरौँ भन्ने तरिकाले जानु हुँदैन। त्यो जानु भनेको कार्यपालिकाको अस्तित्व पनि प्रश्न आउँछ, न्यायपालिकाको अस्तित्व पनि प्रश्न आउँछ। त्यसकारणले हामीले संविधानको व्यवस्था भन्दा बाहिर गएर कार्य गरेको छ भने न्यायपालिकालाई रोक लगाउनुपर्छ, संविधानभित्र रहेर सुशासनको लागि आवाज छ भने त्यसलाई हामीले रोक्नु हुँदैन। मैले यहाँ निवेदन गरेँ, अहिलेको सरकार भनेको तपाईँ हामी एउटा आकलन के गर्दैछौँ भने हिजो हामी काङ्ग्रेसमा थियौँ, हिजो हामी एमएलएमा थियौँ, हिजो माओवादीमा थियौँ, सरकारलाई अहिले हामीले कसरी गर्दैछौँ भने यो राजसभाको सरकार, यो बालन शाहको सरकार, यो रवि लामिछानेको सरकार भन्छ, तर त्यो म चाहिँ त्यसो नबनाउनु निवेदन गर्छु, किनभने दुई तिहाई नेपाली जनताले मत नदिएको भए सरकार बन्ने थिएन। त्यस कारणले यो राजसभाको पनि सरकार होइन, यो रविको पनि सरकार होइन, यो पालनको पनि सरकार, यो सरकार भनेको त्यो मत दिने दुई तिहाई जनताको सरकार हो। दुई तिहाई जनताले मत दिँदै गर्दाखेरि सुशासनको लागि दिएका थिए, सुशासनको मार्ग खुलाउनका लागि गरेका कदममा यदि न्यायपालिका धारक बन्यो भने त्यो पनि एउटा घातक हुन्छ। त्यसकारणले न्यायपालिका कार्यपालिकाले पनि दुई तिहाई जनताको अभिमत लिएर आएको छ भन्ने कुराले चाहिँ संविधान कानुनभित्र काम गर्यो भने त्यो पनि घातक हुन्छ। त्यसकारणले कानुनभित्र र कार्यपालिकाले पनि काम गर्नुपर्छ, कानुनभित्र सुशासनको लागि गरेका काममा न्यायपालिकाले पनि हस्तक्षेप गर्नु हुँदैन। शक्ति सन्तुलन भनेको के हो बुझ्नुपर्छ, न्यायाधीशले चाहिँ खुला आम बहस गर्दै भाषण गर्दै हिँड्नु पनि हुँदैन। उहाँहरूको नैतिक अधिकार त उहाँको राजनीतिक अधिकार होला, तर त्यसको अर्थ चाहिँ न्यायाधीशले चाहिँ नेताको जस्तो भाषण

0: काटेर चुनौती दिने दुईको मतलब चुनौती दिने काम गरियो भने त्यो पनि न्यायपालिकालाई घातक हुन्छ। त्यसका प्रतिमा त्याग गरियो भने त्यसमा न न्यायपालिकाको अस्तित्व रहन्छ न कार्यपालिकाले सही काम गर्न सक्छ। त्यो अवस्थामा हामी जानु हुँदैन भन्ने मेरो निवेदन।
1: ए भनेपछि तर आशा गरौँ अब न्याय सम्पादन राम्रो हुन्छ, जनताले न्यायमा पहुँच पाउँछन्। अनि धेरैको यति बेला चाहिँ अपेक्षा र यो संसदीय सुनवाईको क्रममा सुनिएको इजलासहरूका बहस पनि सार्वजनिक रूपमा देखिने गरेको व्यवस्थापनमा लानुहोस्, प्रविधि मैत्री लानुहोस् भन्ने पनि सुझाव दिएका छन् सांसदहरूले। त्यो कति सजिलो र सम्भव हुने काम हो?
0: त्यो सजिलो चाहिँ होइन, सम्भव चाहिँ हुन्छ, तर त्यो एकदम उपयुक्त हो। किन भन्नुहुन्छ भने म निवेदन गर्छु, अन्यथा नहोस् मैले इजलासभित्र बहस गर्दै गरेका कुरालाई आकलन गरेर सार्वजनिक रूपमा फलानो मुद्दामा फलानो भएर बोल्न त मिल्दैन। तर यहाँ के हुन्छ भन्नुहुन्छ भने एउटा निमुखा गरिब जनताले 5,000 रुपियाँ फी दिएर पठाएको वकिललाई बहस गर्न दिने समय र उसले वरिष्ठतम भनेर चिनिने इजाले चिनिएका वकिललाई बहस गर्न दिने समय उहाँहरूको त्यो व्यवहार फरक हुन्छ हेर्नुहोस्। त्यस कारणले गरिब जनताले 5,000 रुपियाँ फी दिएर पठाएको वकिलको कुल राम्रो सुन्नुपर्छ इजाले, तर त्यो सुन्नुको व्यवस्था छैन यहाँ हेर्नुहोस्। त्यसो हुँदाखेरि त्यो जब सार्वजनिक हुन्छ नि तब न्यायाधीशको पृष्ठभूमि, न्यायाधीशमा न्यायिक क्षमता छ कि छैन, न्यायिक मन छ कि छैन भन्ने कुरा सर्लङ्ग भएर आउँछ। त्यसो हुँदाखेरि उहाँहरू पनि सक्षम हुनुहुन्छ र त्यो चाहिँ न्याय सम्पादनमा सुशासनको लागि प्रत्येक नागरिकमा न्यायमा समान पहुँच होस् भन्नको लागि त्यो एकदम महत्वपूर्ण पाठ हो। यदि हामीले बहस गर्दै गरेको कुरालाई वकिलले पनि अनावश्यक रूपमा इजलासलाई इरिटेट भइरहेको हुन्छ, इजलास इरिटेट गराउनु हुँदैन कहिले पनि, तथ्यमा प्रवेश गर्नुपर्छ, मेरो कुरा यति भएर भन्नुपर्छ, इजलासले पनि बुझेको हुन्छ, अनावश्यक रूपमा झन्झट लगाउने इजलासलाई पनि वकिलले, इजलास पनि मान्छे हेरेर पुरा गरिदिने, त्यो प्रक्रियाले गर्दाखेरि न्यायमा पहुँच भएको छैन, नहुनु पर्ने कारण त्यो पनि हो। र यदि हामीले सार्वजनिक रूपमा चाहिँ त्यस्ता तरिकाले आम जनताले देख्ने गरी मेरो मुद्दामा बहस हुँदैछ, आज के बहस भयो, न्यायाधीशले के क्वेसन सोध्नुभयो, मेरो वकिलले के क्वेसन राख्न थाल्यो, मेरो वकिलले कतिको जानकारी लिएको छ, तथ्यसँग प्रवेश गर्न सक्छ कि सक्दैन, यसको क्षमता कतिले छ भन्ने पनि आकलन हुन्छ। त्यसले अर्को के गर्छ भन्नुहुन्छ भने भोलि न्यायाधीश नियुक्ति गर्ने पनि पाटो आयो, सबैले हेरेका हुन्छन् वकिललाई, यो वकिलको क्षमता कति छ भने पनि बुझ्दछ, न्यायाधीश नियुक्ति गर्ने बेलामा हेर्नुहोस् कसैले प्रतिपाली गर्दा पनि पाइरहेको, ती धेरै कुराहरूको यसले सहजताले खाउँछ र यो सहजताले गर्दाखेरि न्यायपालिका स्तरमा आयाम पुग्छ भन्ने चाहिँ मलाई
1: लाग्छ। हस्, यहाँको यो महत्वपूर्ण समय सम्वादका लागि सुशील सापकोटाजी धेरै धेरै धन्यवाद।
0: हजुर नमस्कार, धन्यवाद।
2: रेडियो पाओ, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 MHz।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सूचना
10: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
9: जिल्ला अस्पताल रामेछाप।
11: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
12: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843631994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
2: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहने
0: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भए यता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको ककरोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
4: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
1: सामान्य सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
5: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुख ज्यू मार्फत म प्रश्न गर्न चाहन्छु। उहाँ यो पार्लियामेन्टको मेम्बर हो किन? यसमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
6: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातर्फ
0: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
7: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तोपत्तो भएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
8: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एक पटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
0: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औल्याए।
9: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ। हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि
0: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौं।
2: उहाँको खास सभामुखजीको खास जवाफ थिएन त्यसमा। प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले त्यहाँको सबै गतिविधि र यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराएँ। तर म एक दिन आउँछु भनेर भन्नुभयो, तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नुभयो, छिटै आउनुपर्छ मात्र भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटो आउने भन्ने त्यसो होइन होला, अर्को सभा नियम त सदन चल्दैको होला, महिनाको पहिलो हप्ताभित्र आउनुपर्छ भन्ने होइन, यो नियमावली अनुसार जानुपर्ने होला। त्यसरी एक दिन आउँछु एक छुट्टी आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने? आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरको लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको सहमति यसमा मनमा लिनु पऱ्यो। उहाँ कन्फ्युजन हुनुहुन्थ्यो हातमा लाग्छ, प्रधानमन्त्रीले उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
10: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज?
2: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन। हामी संसद सुधार होस्, जनताको आवाजहरू जनताको समस्याहरू सन्तुलन नहुन्, सरकारलाई जवाब दिए गरौँ, संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई समाधान गरेर जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
10: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
2: कार्यक्रमका समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो। प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको वारिस अर्को मन्त्री पनि हुन्छ, नियमावलीको तयार छ, नियमावली अनुसार यसो गरेको हुन्छ। यद्यपि संसारमा कोही पनि मित्र कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बहादुर मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्न चाहे, सुप्रिमले भन्न चाहे, जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेला त भए पनि उहाँले पनि जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो मन्त्री जन जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 थियो, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ। अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन. आज आउनु पर्ने आज जेठ सात गते पहिलो हप्ताको अन्तिम दिन आजसम्म पनि आज पनि थिएन. हामीले शून्य समय विशेष समय समय त हुन्थ्यो नि. अझै पनि प्रधानमन्त्रीको प्रश्न अथवा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो.
0: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ. इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभिरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्. इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्. इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्. अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभिरका कार्यको निन्दा गरेका छन्।
0: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग. पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ. यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो. पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ.
11: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्. अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा सुरु भएपछि सहज भएको राधा बताउँछिन्.
12: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो. सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ. प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि. मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो अहिले नै. अब यहाँ थाहा पाएर ल्याउँदैछु. यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ.
11: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य.
13: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ. सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ. तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ.
11: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला.
14: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो. यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ. अब कसरी पत्ता लगाउँदो यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्. तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने, मायाले जित्ने हो.
11: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य.
15: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ. यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ.
11: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्. कृष्णमणि बराल, बीबीसी, पोखरा.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
16: भोलि रातको 9 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
17: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
18: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
17: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
18: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
17: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
18: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
17: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
18: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310 0142-62-332 9851-2016 9843-36-91-94
17: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
19: हावाहुरी चलेको बेला के गर्ने?
20: घरको झ्याल र ढोका बन्द गर्ने।
19: आगोका स्रोतहरू बन्द गर्ने।
20: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
19: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
20: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
19: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
20: हावाहुरी चलेको बेला के नगर्ने?
19: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
20: बिजुलीको तार लत्रिएको छ भने नछुने।
19: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
20: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
18: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
21: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
18: हाम्रा विशेषताहरू
21: 40% मात्रै डाउन पेमेन्ट,
18: सजिलो मासिक किस्ता सुविधा,
21: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
18: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
21: आवश्यक कागजातहरू,
18: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
21: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
18: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255 0845-41-106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
22: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगा
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
3: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
4: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
3: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 98639235 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
5: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि त्यो बेला सुनेर पनि उडायो अब अहिले यो दुःख
5: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म कति खुसी छ हेर त
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
9: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
9: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
10: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98486743 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
11: साथै कुक कुक हेल्पर वेटर हाउस पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
4: लौ के को

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827872082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
1: सम्पर्क नम्बर 0475904662, 9896692998। वाउ, होइन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
11: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
12: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
11: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
12: त्यसो भए ध्यान दिएर सुन्नी।
13: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
12: सुन्नु भए त
11: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रतिनिधि सभा बैठक जेठ 12 गतेसम्मका लागि स्थगित भएको छ। सभामुखी पियरियाले विपक्षीको विरोधका बीच सदनको कार्यवाही अघि बढ़ाएकामा विधेयकहरू पारित भएसँगै बैठक 12 गतेसम्मका लागि स्थगित गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह छिटै सदनमा आएर उठेका प्रश्नको जवाब दिने बताउनु भएको छ। बिहिबार संसद भवन सिंहदरबारमा संचार कर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताउनु भएको हो। नेपाल ट्रक यातायात व्यवसाय महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्याधिक भार वहन ओभरलोडिङ रोक्न सम्बन्धित निकायसँग कडाईका साथ कानून कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघले सवारी तथा यातायात व्यवस्था ऐन 2049 तथा मालवाहक सवारी साधनको भार वहन नियमन सम्बन्धी निर्देशिका 2074 संशोधन सहित पूर्ण रूपमा लागू गर्न माग गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई औपचारिक पत्रचार गरेको हो। हवाई यात्राका क्रममा विमान परिचालकको लापरवाहीका कारण तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी प्रीति थापालाई कतार एयरवेजले करिब 2,61,00,000 रूपियाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्य गज गहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासका थापाको पक्षमा फैसला सुनाउँदै उक्त रकम भराउन आदेश दिएको हो। नेपाल मेडिकल काउन्सिलले चिकित्सक डाक्टर उपाधिको अनाधिकृत प्रयोग तथा भ्रामक चिकित्सा विज्ञापन विरूद्ध कड़ा कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले बिहिबार एक अत्यन्त जरूरी सूचना जारी गर्दै अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्ने व्यक्ति तथा संस्थामाथि शून्य सहनशीलताको नीति अप्नाइने जनाएको हो। स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद पुनले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनु भयो। बरू रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको उहाँको भनाइ छ। सांसद पुनले यसको अनुसन्धान अघि बढ़ाएरै काम गर्नुपर्ने र त्यसका लागि खर्च छुटाउन आवश्यक रहेको बताउनुभयो। नेकपा एमाले व्यवसाय मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिव शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवाद सहित फिर्ता गर्न कार्यसूची पेश गर्नुभएको हो।

अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यस सेवा शुरू गरेको विभागले जनाएको छ। विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन मूल्य विवृद्धि कर ब्याज दर घटाउन व्यक्तिगत आयकर छुटेको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलका क्रममा कर विद रूप खड्काले 13% ब्याट दरलाई घटाएर 12, 11 वा 10% सम्म ल्याउन उपयुक्त हुने बताउनुभयो।

हिजो एकै दिन २ सय भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा सफलतापूर्वक पाइला टेकेका हुन्। यो वर्ष मनसुनमा कम वर्षा भए पनि बाढ़ीको जोखिम कायम रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढ़ीको जोखिम भने कायम रहेको जनाएको हो। मनसुन अवधिमा कम वर्षा भई लामो समयसम्म खडेरी लाग्दा 81 वर्षा भएर बाढ़ी पहिरो आउने जोखिम कायम रहेको विभागले जनाएको छ। रामेछापको सेनापति गाउँपालिकामा बिहिबार नाप तौल सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना भएको छ। अन्तर्क्रिया कार्यक्रममा नाप तौलका साधनको परीक्षण, प्रमाणपत्र नवीकरण, कानूनी व्यवस्था लगायतको पक्षमा सरकारवाला बीच छलफल भएको थियो। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठका अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिल कुमार यादवले नापतौल सम्बन्धी विविध विषयमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा सेनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बाह्य जिल्लामा रहेको कार्यालयबाट स्थानीय स्तरमै पुगेर सेवा प्रवाह र नापतौल सम्बन्धी जानकारी प्राप्त भएकाले कार्यक्रमलाई उपलब्धिको रूपमा लिएको बताउनु भएको छ। रामेछापको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको खाणदेवी मन्दिर पुग्ने मूल सड़क निर्माण कार्य यही वर्षभित्र सम्पन्न हुने भएको छ। बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली गाल्पा सड़क खण्डको महाकाद्योमदेखि खाणदेवी मन्दिरसम्म जाने सड़क स्तरोन्नति कार्य अघि बढ़ाइएको विकटमा रहेको धार्मिक स्थलसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित सड़क निर्माणलाई तीव्रता दिइएको जनाइएको छ। सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ स्मार्ट कन्ट्रोल रूम अन्तर्गत कम्प्युटर एडेड डिस्प्याच प्रणालीको शुरूआत गरिएको छ। नेपालमा जिल्ला स्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपतकालीन प्रतिकार्य प्रणाली इमर्जेन्सी रेस्पोन्स सिस्टम लागू गरिएको यो पहिलो पटक हो। सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने लक्ष्यसहित कार्यालय परिसरमा स्मार्ट फ्लड कन्ट्रोल रूमको कमलमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख जिल्लाधिकारी स्किम श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सिन्धुपाल्चोको 12 विश्व नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्। वडाध्यक्ष रसन तामाङ लिखत कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। उनलाई 12 विश्वबाट नियन्त्रण नलिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिनुभएको छ। तामाङमाथि कृत्य लिखत कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उहाँले बताउनु भएको छ। वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरूषलाई अविवाहित भएको सिफारिश दिएको अनुसन्धानबाट खुलेको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेटभोलि बिहान 9 बजेको हजुरको समाचार मौनी नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो, हजुरको रेडियो 102.1 MHz। नमस्कार। हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समय दुवरीको पर्खामा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक साङ्गीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत तपाईँकै मिठोको डुकडुकी अखर 14-15 लागि क्यान्सम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई अझ विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौँ। लगभग 11 बजीसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौँ अनि साथसाथै हृदयमा पार्नुभएका लोकदोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। साथसाथै अब मिठा रमाइला लेख रचनाहरू त छँदैछन् होइन, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, 10:14 गइसकेको छ। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु तर सेकेन्ड सेटमा मेसेजहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु अनि गीतहरूलाई प्राथमिकता दिनेछु म। रमाइला रमाइला गीतहरू भनौँ न, तपाईँले नै रोसाइमा पार्नुभएका गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु, सुनेर साथ दिनुहोस् ल भन्न चाहन्छु। लेख रचनाहरू छन् भने त लेख रचनाहरूलाई पनि अब स्थान दिनेछु मैले भनिहालेँ। लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ, वाचन हुनेछन् है। रातको समय छ, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, लागेको थकाइ फेरि चिन्ता व्यथाहरू बोलाउने कोसिस गर्नेछु भने लोकगीत संगीतको पनि संरक्षण समर्थन गर्ने हेतुका साथमा हामी उपस्थित भएका छौँ, सुनेर साथ दिनुहोला ल पनि भन्न चाहन्छु। मेसेज गरेर साथ दिनुहोला। धेरै साथीहरू अब हुन त यति बेला भनौँ न यो गर्मीको मौसम छ, अतपत्त निन्द्रो लाग्दैन होला जस्तो पनि लाग्छ, किनकि मौसम यस्तै यस्तै छ होइन। त्यही पनि काम गर्दा गर्दै कहिलेकाहीँ थकाइ लाग्छ नि, त्यो लागेको अब थकाइ भइसकेपछि त अब निदाइन्छ होइन, आलास तलास हुन्छ, त्यो भइसकेपछि पनि धेरै आराम गर्दै सुन्दैनन्छ होला जस्तो लाग्छ। जस जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर साथ दिनुहोस् ल भन्न चाहन्छु। लेख रचनाहरू पठाएर साथ दिनुहोस् भन्न चाहन्छु। कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्दा यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि म तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु अनि साथसाथै रमाइला भाकाहरू तपाईँको माझमा राख्नको लागि उपस्थित हुनेछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु भर्खरै बजारमा उपलब्ध भएको गीत छ, 2 घण्टा अगाडि भागीरथ चलाउनेको च्यानल मार्फत बजारमा आएको छ। यति बेला मैले गीत राख्न चाहन्छु, पछुताउने भयो गीतको बोल रहेको छ होइन, त्यसपछि यसमा आवाज दिनुभएको छ भागीरथ चलाउने सरिता सुनारको आवाजमा गीत। यति बेला तपाईँको माझमा कार्यक्रमको सुरुवातमा भर्खर मात्र आएको छ ल, तपाईँको माझमा यो जुन नयाँ गीत राखेर कार्यक्रमको सुरुवात गर्छु।

भागीरथ चलाउने कुनै यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। पछि उताउने भयो सरिता सुनारको आवाज रहेको थियो यसमा, भागीरथ चलाउने साथमा सरिता सुनारले आवाज दिनुभएको थियो। भर्खरै मात्र बजारमा उपलब्ध आएको गीत छ, तपाईँले पनि सुन्न सक्नुहुन्छ भन्न चाहन्छु। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हप्ताको साथै दिन आउने गर्दछ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि अनि तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै रोजाइमा पार्नुभएका लोकधोरी भाकाहरू अनि साथमा लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ पनि भन्न चाहन्छु। मेसेज पठाउनुहोस् फटाफट पनि भन्न चाहन्छु। यति बेला म मेसेजतर्फ लाग्छु। मेसेज यति बेला पठाउनु भएको छ मलाई यति बेला सुषमा बोहरा हुनुहुन्छ। नमस्ते है, कार्यक्रम गर्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अनि सना कन्दङ हुनुहुन्छ, सेवाहरू नमस्कार, शुभरात्री छ आरजी श्री राज महासर। हजुर सोच मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु है, हेर्दैछु भन्नुहुन्छ। रातको बेला मायाको कुराहरू मात्रै सुन्न मनपर्छ, मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् ल भन्नुहुन्छ। खै मन त धेरै छ बोल्न तर सकिरहेको छैन, होइन प्रयास गर्छु म है पनि भन्न चाहे। अप्सरा खड्का, सबिना कन्दुङमा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत, त्यस्तै गरेर अमुजरल मान्देवान, अनि त्यस्तै गरेर टिकाराम।

Gimedep dem Kartkati Kram Sinwarga Labirman, Mat Korki Samir Sayogi, Kamal Paudil Kalpana Sampang Bisit Jimmy Alnzan Tundu Onzan Tundu Tistigurda Taras Restaki Substance Ribinita Girigira, Badrulakai Laga Sabima Sansana Mayasap and then Saprakas Kisinunsa, Namaste Sansanunsa, and Kanahan Bayo, Dumiram the Salam Baikosai, character Mikibala character Mounts Havanera, and a duty batter, Sakura Ruma Basaras and Raki Sai, as like Kusal, Devi, Garti Magarko, Laudaina Koilaivan Nigitrahtinus and Nansa. विशेषमा धन्यवाद कमलाउनी हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ काली कमलाउनी लिम्बु तापसिंह घर भइहाल्छ कुवेतबाट कार्यक्रम सुन्दै छु भन्नुहुन्छ भने विशेष गरी घर परिवारलाई मिठो सम्झना आए साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरुङ मिडियाको निर्मलाउनी खुसी यमुना विष्ट सृजना विश्वकर्मा अतीत अञ्चन राई काला बिरमान सुनवार रत्न बहादुर थापा सुरज राई तुम छरुण भण्डारी छिम निर्दोष खड्क सुब्बा जीवन सुब्बा त्यस्तै प्रसाद श्रेष्ठ त्यस्तै गरेर वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मिना मुखिया कुमार प्रजा ढकाल धर्मराज हरपाल रोशनी छत्रम प्रमित किरात अनम्रता शेर्पा तिलक साम्पाङ पूर्वली आकाश राई अनि दिप्रा ज्वालिङ पूर्वेली टेकबहादुर पुमा विष्णु खनाल अचरमान राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ अभागी सृजना हुनुहुन्छ सृजना विश्वकर्मा घर धनकुटा हालको वेदबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ साथीहरू सम्झनु पर्दाखेरि कमला अनि काला बिरमान सुनवार सन्देश गुरुङ त्यस्तै गरेर अमृत गुरुवाङ त्यस्तै कुमार प्रजा निर्दोष छेम डम्बर लामी छन् गुरुङ सम्झना विश्वकर्मा ढकाल धर्मराज राई कान्छा बाबु लाउरे थापा बाबु मादिहाङ शैलिन देवान त्यस्तै निशानियोङहाङ टेकबहादुर पुमा शिला विश्वकर्मा आर्य राई शुक्रराज रसानी निर्दोष बाबा मम्मी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दाई आज दिनभरि कता जानुभयो भन्नुहुन्थ्यो हुनुहुन्छ प्रकाशजी यतै छु हजुर पनि भन्न चाहन्छु त्यस्तै गरेर दाई हजुरले तिजका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ तिज आउनुभन्दा पन्ध्र दिन अगाडिबाट बज्न थाल्छन् अथवा औधी चाँड भयो भने एक महिनाबाट होइन एक महिना अगाडिबाट बज्न थाल्छन् नभए भने पन्ध्र दिन अगाडिबाट बज्न सुरु हुन्छन् है अब हिसाब गर्नुहोस् तिज कहिले पर्छ त्यो अनुसार हामी चल्छौँ कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ नमस्ते सन्चै हुनुहुन्छ भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ हजुर मलाई यो हावा जाऊ यो बादल जाऊ मेरी प्रियसीको खबर लिएर आऊ भन्ने भाका सुन्न मन छ राख्नुहोस् है भन्नुहुन्छ अघि राख्ने प्रयास म गर्छु दिलपाली शर्मिलालाई त्यस्तै गरेर मामु अञ्जना त्रिपारी साम्पाङ बाबा विनोद साम्पाङ मुनि सभान्त सोटिनी सुवर्ण राई त्यस्तै रञ्जित राई स्नेह चामलिङ त्यस्तै गरेर सुना कन्दुङ्गा रमला साम्पाङ बस लिम्बु प्रेम भण्डारी त्यस्तै गरेर लवली किरात लक्ष्मी राई सानु सम्सना मामा तिलक साम्पाङ अन्जान थोलुङ ढकाल धर्मराज काला बिरमान सिंह रेगेन लिम्बु गगन्ती रथमे छत्र याम्फु दादा रामकुमार थापालाई अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ भने दादा चक्रवान्त दादा रत्नबहादुर थापा दादा जीवन कार्की दादा माधव ढुङ्गेल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहेला मलाई यति बेला हेर्दै पनि हुनुहुन्छ यति बेला मेसेज पठाउनु भएको छ लोडिङ आइदिइरहेको छ म गर्ने हुनुहुन्छ उहाँको नाम मलाई एक्ज्याक्ट थाहा भएन जस मेसेज गरिराख्नु भएको छ सूचना भएर आउनुहुन्छ बुटवलबाट हेर्दै सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर दिया लिम्बु हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ है दिया लिम्बु सम्झना मुटु फुट्ने गरी सम्झेको छ है भन्नुहुन्छ इलामबाट हुनुहुन्छ कसलाई सम्झिनु भयो पनि मुटु फुट्ने गरी हुनसक्छ कोही आफन्तीजन होइन खै मुटुको टुक्राहरू हुनसक्छ आज पनि आए है भन्नुहुन्छ जोरले जोरमा पनि आइपुग्यो भन्नुहुन्छ कमेन्ट हान्नलाई उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे होइन अब के छ म्यासेजहरू यति बेला म गीततर्फ लाग्छु ल गीतहरू राख्न चाहन्छु धेरै बोल्न चाहन्न म यति बेला ए हावा जाऊ ए बादल जाऊ मेरो प्रियसीको खबर लिएर आऊ हुनसक्छन् कुनै कुनामा के गर्दैछन् सन्चो छ कि छैन उनलाई होइन नबिरामी कि भइन् कि मेरो यादमा छिन् कि अथवा अरूको यादमा टोलाइन् कि आवाज हो त बुझेर आऊ होइन यस्तो यस्तो रहेको छ त्यति बेला त भाइको माझमा राख्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नु होला म्यासेजहरू पनि पठाउँदै गर्नु होला है त

Halo Zawi, Bahadur Zawi मलाई सम्झिरहेकै छन् कि मलाई नै होइन सम्झिराखेकी छन् कि अथवा अन्त कतै हराउँदैछन् होइन बिरामीको छिन् कि सन्चै छिन् कस्तो के छ बुझेर आऊ भन्दै हुनुहुन्छ रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजलाई गीत तपाईँको माझमा राखे कार्यक्रम आशामा स्थोरियाउने अर्पै राखेको छ हप्ताको साथी दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य समाचारपछि लगभग रहन्छौ 11 बजेसम्म यो रातको समयमा मिठा कुराकानी गर्नको लागि उपस्थित हुन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो रहेको छ भने तामाकोशी एफएम 95 MHzबाट पनि सुन्न हुनुहुन्छ अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com त्यस्तै गरेर सामाजिक सञ्जाल फेसबुक अनि अन्य अनलाइनका माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ मनका कुराहरू धेरै राख्न मन छन् कुराकानीहरू भन्न मन छन् गीत सुनिरहँदाखेरि पनि डुबेको जस्तो महसुस म गरिरहेको छु कतै हराइरहेको छु होइन कहिलेकाहीँ भन्न मन लाग्छ केही कुराहरू गर्न मन लाग्छ कहिलेकाहीँ जिन्दगीको एउटा यस्तो मोडमा आइपुगिन्छ नि जहाँ उभिएर पछाडि हेर्दा आफ्नै निर्णय र भावनाहरूले आफैलाई गिज्याए जस्तो पनि लाग्छ मनभित्र प्रश्नहरूको एउटा ठूलो आँधी चल्छ मैले कहाँ गल्ती गरे कहाँनिर के पुगेन भनेर जुन बुबा आमाले आफ्नो सम्पूर्ण जीवन आफ्नो हरेक चाहना र खुसीहरूलाई मारेर मलाई यो स्थानसम्म पुर्याउनु भयो यहाँसम्म होइन पुर्याउनु भयो अनि साथसाथै जसको काख र भनौँ न औँला जसको काख अनि औँला समातेर मैले संसार निहाल्न सिकेँ उहाँहरूको ख्याल राख्ने बेलामा मेरो मन कता कता अल्मलिय जस्तो लाग्छ जसले मलाई निस्वार्थ माया दिए उहाँहरूलाई दिनुपर्ने जति समय आधार र ध्यान मैले कता खर्च गरेँ हुन सक्छ म एउटा यस्तो चौबाटोमा उभिएको छु जहाँ मैले आफ्नै रगतको सम्बन्धलाई भन्दा बढी प्राथमिकताहरू कसैलाई वा अरू कुनै कुरालाई दिए तर विडम्बना त्यति गर्दा पनि अन्तिममा हात लाग्यो त के एउटा रित्त पनि याद छ मैले तिम्रो ख्याल बामाको भन्दा पनि बढिराखेको थिएँ मैले त्यति धेरै चासो त्यति धेरै निन्दा त्यति धेरै ख्याल त बामाको पनि गरेको थिएन जति तिम्रो गरे मैले जे गरेँ जति गरेँ आफ्नो सम्पूर्णता सुम्पिएर गरेँ कसैको ख्याल राख्नमा मैले आफ्नो आत्मा नै निचोरेर राखिदिएँ होला तर पनि लाग्छ खै के पुगेन के मिलेन सायद सम्बन्धहरू गणितीय हिसाब जस्ता हुँदैन जहाँ आफूले दिएको 100% बदलामा 100% नै भनौँ न 100% नै फिर्ता हुनुपर्छ भन्ने होइन छैन कहिलेकाहीँ हामी जसका लागि आफ्नो सबैभन्दा अमूल्य कुरा समय र भावना त्याग्न तयार हुन्छौँ उनीहरूका लागि त्यो त्यागको कुनै मूल्य नै नहुँदो रहेछ होइन यो सोच्दा मनमा एउटा गहिरो पश्चाताप र अचम्मको रिक्तता छाउँछ तर यो भावना यो महसुस हुनु नै यस कुराको प्रमाण हो कि तपाईँको मन अझै जीवित छ त्यहाँ अझै पनि प्रेम र सम्बन्धको कदर छ होइन कहिले काहीँ सोचिँदैन त कहिले काहीँ बामा र अरूलाई त्यति महत्त्वका साथ नदिएको समय ख्याल चिन्ता होइन के भयो कसो भयो के गर्दै होलान् भनेर बामालाई नसोधिएको बेला त्यो मुटुमा बसेको छ उसको ख्याल के गर्दै होला कसो गर्दै होला सन्चै छ कि छैन होला होइन हरेक कुरामा ध्यान
बाहामाको भन्दा बढी ध्यान तिमीलाई दिएको थिए। तर निन्द्र लागिसक्यो मलाई भन्दै हुनुहुन्छ, हँसाउनु हुन्छ हाम्रो मगर्नेजीले। ओके ठिक छ, आमुजुरेल हुनुहुन्छ, जोबाट मेरो दिलको निगरानी हुनेछ, केवल ऊ मात्र यी आँखाको नानी हुनेछ। जोबाट मेरो दिलको निगरानी हुनेछ, केवल ऊ मात्र यी आँखाको नानी हुनेछ। आज जे जे सिकाउँछौ तिमीले मलाई, भोलिसम्म नि त्यहाँ गर्ने बानी हुनेछ। जोबाट मेरो दिलको निगरानी हुनेछ, केवल ऊ मात्र यी आँखाको नानी हुनेछ। आज जे जे सिकाउँछौ तिमीले मलाई, भोलिसम्म नि त्यही गर्ने बानी हुनेछ। प्रत्येक पलहरूमा होस् गर्नु तिमीले, प्रत्येक पलहरूमा होस् गर्नु तिमीले, नत्र भने हामी दुवैको बदनामी हुनेछ, नत्र भने हामी दुवैको बदनामी हुनेछ। त्यस्तो समय कहिले आउन नदिनु, नत्र भने त गल्ती जानी जानी हुनेछ। जोबाट मेरो दिलको निगरानी हुनेछ, केवल ऊ मात्र यी आँखाको नानी हुनेछ। आज जे जे सिकाउँछौ तिमीले मलाई, भोलिसम्म नि त्यही गर्ने बानी हुनेछ। प्रत्येक पलहरूमा होस् गर्नु तिमीले, नत्र भने हामी दुवैको बदनामी हुनेछ। त्यस्तो समय कहिले आउन नदिनु, नत्र भने त गल्ती जानी जानी हुनेछ। नमस्ते श्रीदाय, कार्यक्रम सुन्दैछ समाज दोहोरी जिरीबाट हो भन्नुहुन्छ, मुजुरेल हो भन्नुहुन्छ। बेस्ट अनिसा सुनवार, सना कन्दङ्गा दिदी, भूमिका राई, सरिता कार्की, त्यस्तै सरिता राई, सुनिता कार्की, मीडिया प्रेमी राजकला रायनी, कपिला चामलिङ राई, भेलिया छामी, रिता राई रोदन, मनिषा मनु, सन्या थामी, सोनिया सुनिया, सरिता आयु, अञ्जिता मल्ला ठकुरी, त्यस्तै गरेर अन्य साथीहरूलाई पनि सम्झिराखेको छु भन्नुहुन्छ। मुना भण्डारी, जया थापा मगर, दाइका आलो बिरुमान सुनवारलाका सबैमा सम्झना छ भन्नुहुन्छ भने, रोमन मोक्तान तामाङ हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बिमा बिसी हुनुहुन्छ, नमस्कार है दाई, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ है। ठिक छ, रातको समय छ ब्रो, गुड इभिनिङ भन्नुहुन्छ। जापाले हिरो राज कालीकोटी हो के, पिर्तामाट जापा घर भाइले सिवेहीबाट भन्नुहुन्छ होइन। गुड नाइट विशेष डेडिकेट टु माया बिसी, ट्याकुल गीता, निस्ना लिम्बू, देवेन्द्र दहाल, जेनु बान्तेवा, भावना होइन सामलिङ, त्यस्तै गरेर घायल रेनु, त्यस्तै गरेर निशा बान्तेवा, लगा सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। राजीव श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ, खाना भयो। राजीव श्रेष्ठ जनकपुर घर भइहाल मलेसियाबाट अडियो लाइभ मार्फत सुन्दैछु, घर परिवार साथीभाइ सबैमा सम्झना माया भन्न चाहन्छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई, हेलो दादा, शुभरात्रि, बागसर नगरपालिका आठको मान्छे, आज भारतको गुजरातदेखि, सौरभ केसी हो भन्नुहुन्छ। सौरभजी सुन्दै हुनुहुन्छ भने बागसर नगरपालिका कुन जिल्ला, रामी छपको होइन, रामी छपको बना छ, नेपालको कुन जिल्ला होइन, कतातिर पर्छ मलाई थाहा नभएर सोधेँ है, सुन्न त पाएँ नि मैले थाहा नभएको कुरा। विनोद परिवार हुनुहुन्छ, सालु घर भई आज काठमाडौँबाट सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। चन्द्र राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है खोटाङबाट, सबैमा सम्झना माया, शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला प्रकाशजीले पनि सुन्दैछु भन्नुहुन्छ, अनिसा केसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है, मिस यु अल भन्नुहुन्छ, मेरी आमा हृदय होलिन भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ, सिन्धुलीमा रहने सबैमा मिठो सम्झना माया छ भन्नुहुन्छ, मेरी आमा रुँदै होलिन, किन र हुन सक्नुहुन्छ, तपाईँ टाढा हुनुहुन्छ, आमा बाको माया भनेको पीर चिन्ता हुने के हो, छोराछोरीले केही गरिराखेका कस्तो छ होला, सन्चै छ कि छैन होला, के गर्छन् भविष्य होइन, अहिले अब कोहीले राम्रोसँग काम गरिरहेका छैनन् भनेपछि अझैसम्म काम गरेको छैन राम्रोसँग, भविष्य कसरी गर्ला, कहाँ जाला होइन, यस्तै यस्तै होला, सन्चो छैन छोराछोरीलाई भने, अहिले सन्चो छैन छोराछोरीलाई होइन, कसरी निको पार्ने होला, विभिन्न विविध कुराहरू
धामाको मनमा हुन्छ त्यो पनि निस्वार्थ भारको बिना स्वार्थ है। सुनिता बुढा क्षेत्रको आवाजमा गीत राखिदिनुहोस् है भन्नुहुन्छ। ठिक छ, राख्नेछु। यति बेला मलाई लोडिङले लोड गरिराख्नु भएको छ, हेर्दिनुहुन्छ। मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेजहरू म वाचन गरिरहेको छु कि मेसेजहरू छन् टिकटकमा प्राप्त मेसेजहरू पनि वाचन गर्ने कोसिस गरिरहेको छु। टिकराम सुनार हुनुहुन्छ, हेर्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँले ललितपुरबाट हुनुहुन्छ, ललितपुरबाट मजाले हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा भनेदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मनका कुराहरू धेरै छन् भन्नुपर्ने, तर हल्का केही भनौँ न खै भन्न सकिरहेको छैन। हो, मनमै होस् भनेर मनमै राखिरहेको छु कुराहरू पनि भन्न चाहे। यति बेला म गीततर्फ लाग्छु ल, त्यसपछि आउनेछु कुराहरू गर्नको लागि। यति बेला रमा हुनुहुन्छ, नमस्ते हजुर, म पनि सुन्दैछु जापानदेखि भन्नुहुन्छ। जापानदेखि यति बेला हेरिदिनुहुँदो रहेछ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु है रमा। पहिलोचोटि हो जस्तो लाग्छ है फेरि रामाजीसँग पनि। ठिक छ, नयाँ साथीहरू पनि जोडिराख्नु भएको छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। घर चाहिँ यता कता। ठिक छ, ऋतु घागा मगर भन्ने मान्छे हो म भनिदिनुहोस् हो र भनेको। ए मगर्ने, म त अघिदेखि मगर्ने मगर्ने भनेर आएको थियो। मगर्ने चाहिँ मगर्ने हो, कुन चाहिँ मगर्ने हो भनेर। यति बेला म गीततर्फ लाग्छु, मेरी आमाहरू नि त यो लिन बोल्की गीत सुनिता बुढा छेत्रीको आवाजमा।

सुनिता बुढा छेत्रीको सुमधुर आवाज मेरो गीत मेरी आमा रुँदै होलिन बनमा बसेर भन्दिनुहुन्छ भोकै अब बा आमाको माया छोराछोरीप्रति यति धेरै हुन्छ कि आफू भोकै बसेर भए पनि छोराछोरीलाई चाहिँ तिम्रो पेट अथवा होइन तिम्रो पेट भरियो त अथवा खाना पुग्यो अथवा केही ल्याऊ होइन थपिदेऊ भन्नुहुन्छ होइन माया त्यस्तो तपाईँलाई प्याट यस्तो कुटेर पनि फेरि एकछिनपछि धेरै कुरो लाग्यो कि चकचक नगर भनेको होइन भन्नुहुन्छ मालिस गर्दै माया बाबाको माया त्यो धेरै हुन्छ दुःख कष्ट त्यस्तै गरिराख्नु भएको हुन्छ तर पछिल्लो समय वृद्धाश्रमतिर लगेर राखिदिने यताउति गर्ने भइसकेपछि हल्का केही भनौँ न अनि साथसाथै पछिल्लो समय यो विभिन्न कुरा हुन्छ नि जस्तै अब छोराछोरीहरू काममा जानु पर्यो त्यसले गर्दाखेरि बाबाआमाहरू घरमा एक्लै बस्नुपर्ने होइन विविध समस्याहरू देखिएका छन् भिन्नताहरू भनिन्छ नि ओल्ड जेनेरेसन भर्सेस यङ जेनेरेसनमा केही भिन्नताहरू ग्याप भनौँ न भिन्नताभन्दा पनि ग्याप देखिएको छ पछिल्लो समय यो अलिकति यसलाई चाहिँ मेटाउनुपर्छ जस्तो लाग्छ ओल्ड जेनेरेसनबाट न्यू जेनेरेसनहरूले केही सिक्दै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ होइन तर त्यो भएन भइराखेको छैन जस्तो लाग्छ नयाँले हामी नयाँ हौँ भन्ने तर्फ लागिराख्नु भएको छ भने होइन ओल्ड जेनेरेसनहरू यस्तै होइन पछाडि पछाडि पछाडि रहनु भइराखेको छ जस्तो पनि लाग्छ यति बेला म म्यासेजतर्फ लाग्छु ल मलाई यति बेला म्यासेज पठाउनु भएको छ हेर्दै हुनुहुन्छ मगर्नी अर्थात् अघिदेखि मैले मगर्नी मगर्नी मगर्नी भन्दै थिएँ होइन ऋतु घागा मगर उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हुन त मगर्नी नै हो त्यही पनि अब नाम चाहिँ पुरा अहिले चाहिँ ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुनिता सुनिवार हुनुहुन्छ हेर्दैछु सबैमा सम्झनामा शुभरात्रि छ भन्नुहुन्छ बिना मगर हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ भन्नुहुन्छ ठिक छ राम्रो छ तपाईँलाई कस्तो छ हेर्दैछ है भन्नुहुन्छ उहाँले पनि काठमाडौँबाट सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि मनै देखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर आर्यन मगर फिकल आइरहेको छ सिन्धुली फिकलबाट सबैलाई सम्झना शुभरात्रि भन्दिनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद देवमान देवान हुनुहुन्छ नमस्ते हजुर सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन त्यस्तै गरेर त्यही पनि छु कुनै कुनै कुरा सुनेर सम्झेर भनौँ न मिरा कार्की हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ नमस्ते दाई भन्नुहुन्छ हजुर नमस्कार स्वागत छ ल मिराजी पहिलोचोटि हो जस्तो लाग्यो यहाँलाई पनि देखेको मैले लाइभमा ठिक छ दुर्गेश भन्ने हुनुहुन्छ त म त दुर्गेश आउनुभयो क्या ठिक छ हाँसु भने हाँस्न मन लाग्छ रातको समयमा ठिक छ यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ प्रकाशित छैन हजुर पानी परिरहेको छैन गर्मी बढिरहेको छ पानी कतै परिरहेको छ होला मन्थलीमा पुरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट माया प्रिय कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बज्ने गीत चाहिँ म बाबाको लागि सुनाउन चाहन्छु बुनु आयुषापुरी अञ्जितापुरी छोरी दृश्यापुरीलाई सम्झना गर्न चाहन्छु समर्पण गर्न चाहन्छु भन्नुहुन्छ निर्देश क्षम हुनुहुन्छ पाँच थरको मिलाउनु दुई घर भइहाल्छ बिरानो देश कतारबाट कार्यक्रम सुन्दैछु क्षम निर्देश हो भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झनामा छ है भन्नुहुन्छ त्यस्तै गरेर समीक्षा जोशी अङ्किता सुनवार दिलदेखि रियाली मुनि पविना फुची संस्कृति लामा माया राई रुबिना थामी राई अनिता कमलावनी अनि त्यस्तै गरेर अभागी सृजना कनुषा सुनवार फुलबुली खुसी ममता पया कल्पना छेत्री सरिता अर्थमालका सबैमा सम्झना छ भन्नुहुन्छ गुड नाइट प्यारी बान्तेवा सुफिया राईलाई भन्न चाहन्छु भन्नुहुन्छ खोटाङदेखि सुरेश थापा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर टिकराम सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामी छाप घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ सुनाका ढुङ्गा मिडिया प्रेमी निर्मला हुने जीवन सुब्बा बिमला मगर कविता कतानी मुना मुखिया काल ब्रह्मान सुनार राजकाले मगर प्रेमकला आचार्य देवास कोटा शर्मला सर मगर लक्ष्मण मगर अभागिनी राई उनिसा टिकाइदो अधिकारी अनिश रामलाल सुमन छुची फुची बिनु सम्झना सुनवार तारा सुनवार शीतलाभ चौधरी भूमिका राई दिलदुखिरी आबुदवीर तामाङ राजन सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ धनुगजमेर हुनुहुन्छ सम्झना यही सबैमा भन्नुहुन्छ त्यस्तै गरेर
ईश्वर गुरुजी हुनुहुन्छ, इन्डिया आसाम तेजपुरबाट भन्नुहुन्छ, सुन्दैछ, यही सबैमा सम्झना माया छ भन्नुहुन्छ। ईश्वरजीसँग पनि पहिलोचोटि हो जस्तो लाग्छ। दाई मैले रोजेको गीत राख्दिनुहुन्छ कि हुन्न एकचोटि भन्नुहोस् है भन्नुहुन्छ। अब राख्ने प्रयास चाहिँ गर्नुहुन्छु होइन, साथ दिएसम्म है, नेटहरूले साथ दियो भने, कहिले काहीँ नेटले साथ दिनु नयाँ थाहा छ कि छैन है, सत्य भएर पनि यति बेलामा म्यासेजतर्फ लाग्न चाहन्छु। टाइम सकिन लाग्यो त भन्नुहुन्छ, खै मलाई त टाइमले कहिले पनि हुँदैन त, टाइम कति बेला आउँछ कति बेला सकिन्छ पत्तै पाउँदिन हो म है। ठिक छ, कार्यक्रमको लगभग कार्यक्रम अवधि भनौँ न समय अवधि सकिन लागिसकेको छ, छुटिनु पर्छ। केही म्यासेजहरू छन् भने वाचन गरिहालौँ भनेर नि मेरा कार्की हाँस्दै हुनुहुन्छ, ठिक छ, रातको समयमा हाँस्नु पनि पर्छ भन्नु मलाई चाहे। त्यस्तै गरेर कसैलाई केही भन्नु त छैन नि, भन्नुहोस् है, म भनिदिइहालिदिन्छु अरे। मेरो यो त्यो प्यारी मान्छेलाई मुटुको कुनादेखि मुटुको त्यो भनौँ न सम्झना छ, सम्झिन चाहन्छु, भन्न मन छ भने भन्नुहोस् है, म भन्छु। छुट्टी यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0848 40 0026 रहेको छ। साथसाथै सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। म एक त नाम देखेर म हाँस्दैछु है, म गर्नु चाहिँ त्यहाँ जनतामाथि हजुरले टाइम सकिन लाग्यो भन्नुहुन्छ, म खै कसरी अगाडि बढौँ भन्ने त धारणा छ। ठिक छ, कुशल बेलवासी अनि देवी घरती मगरको सुमधुर आवाजमा गीत तपाईँको माझमा राख्दै अन्तिममा अनि गीत छोड्दै यसमा दिपिन थापाले पनि आवाज दिनुभएको छ, गीत राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु। गर्मी बढ्यो, लामखुट्टेको टोकाईबाट बस्नुहोला, पानी प्रशस्त मात्रामा पिउनुहोला, अनि अर्को भनेको ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनुभयो त्यसमा ध्यान दिनुहोला, चाल ढोका बन्द गर्न बिर्सिनुभयो कि त्यसमा ध्यान दिनुहोला। अनि त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा कोही कसैलाई केही भन्नु थियो कि यति बेला हाम्रो स्टुडियो घडीमा 11 बजिसकेको छ, सो त्यही भएर पनि कसैलाई केही भन्न थियो कि छुट्याउनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला। रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला, नसुत्नुहोला भन्दै यति बेला फेरि पनि सम्पूर्णलाई मनदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँको मुटुको ढुकढुकी श्री राजनाथ पनि आजको बसाइबाट छुटिन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: ओहो, कहिले आयो भानी विदेशबाट?
1: हिजो आएको मामा, हिजो। त्यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
0: लु लु लु नानी हो, चङ्टी ल्याऊ, यता ल्याऊ, बाबु रहनु भएको छ विदेशबाट।
2: बस्नुहोस् नानी,

0: दिवसको शुभ समाचार।
1: पोखरा महानगरपालिका 13 बगरकोट कसेरी स्थित विजयपुर खोलाको किनारमा लामो समयदेखि बाँझो रहेको बलौटे जमीन अहिले हराभरा तरबुजाका लहराले ढाकिएका छन्। यही जमीनमा व्यावसायिक तरबुजा खेती गर्दै किसानहरूले लाखौं आमदानी गर्न थालेपछि स्थानीय युवाको आकर्षण बढ़दै गएको छ। पोखरा 22 पुम्दी भूम्दीका 22 वर्षीय सुन्दर बरालले 25 रोपनी क्षेत्रफलमा सरस्वती जातका 3,500 बिरूवा रोपेर व्यावसायिक तरबुजा खेती शुरू गर्नुभएको हो। गत फागुनमा रोपिएका बिरूवाले अहिले उत्पादन दिन थालेका छन्। उहाँका अनुसार दैनिक औसत 200 केजी तरबुजा बिक्री भइरहेको छ। प्रति केजी 60 का दरले दैनिक करिब 12,000 को कारोबार भइरहेको बरालले बताउनुभयो। तरबुजाको बजारका लागि खासै चिन्ता गर्नु पर्दैन, व्यवसायीहरू बारीमै लिन आउँछन्। उहाँले भन्नुभयो यस वर्ष 15 लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको उहाँको भनाई छ। बरालले पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा गरिएको खेती सफल भएपछि क्षेत्र विस्तार गरिएको जानकारी दिनुभयो। वर्षमा 1 बाली धान खेती मात्र हुने र बाँकी समय बाँझे रहने खेतमा छोटो अवधिमै राम्रो आमदानी हुने भएकाले तरबुजा खेती रोजिएको उहाँको भनाई छ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: koşarma. Kontör branka air cooler, ceiling fan, stand fan. Mixer ra iron ko karitma, exciting offer paunu hos. Har ek 15 din ma, Crompton ko mixer ra bumper rak drama. Mightya double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksa, sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्रीको हट र विपक्षीको अडान, द्विपक्षको इगोले संसद मुठभेद उन्मुख शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ। विपक्षीले भने अनुसार सदनमा गएर सांसदहरूले उठाएका प्रश्नको जवाब नदिने प्रधानमन्त्री बालेन्द्र शाहको हट र जवाफ दिनैपर्ने विपक्षीको अडानले प्रतिनिधि सभामा सत्ता र विपक्षी बीच मुठभेड़को अवस्था सिर्जना भएको छ। विरोध र नाराबाजी बीच सभामुख डोलप्रसाद टिपिअरियालले प्रतिनिधि सभा बैठक अगाडि बढ़ाएपछि विपक्षी दलहरू थप आक्रोशित बन्न पुगेका विपक्षीको अवरोधका कारण पहिलो बैठक स्थगित गर्नुभएका सभामुख अरियाल बिहिबार नै बसेको दोस्रो बैठकमा पनि विपक्षीलाई पेलेरै अगाडि बढ़नुभयो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढ़नु भएको हो। प्रतिपक्षी दलहरूको अवरोध बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। सभामुख अरियालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 अंग बनेको घोषणा गर्नुभएको छ। सभामुख अरियालले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 अगाडि बढ़ाउनु भएको हो। विपक्षीको नाराबाजी र विरोधवीर सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अरियालको भूमिकामाथि प्रश्न उठाएको छ। प्रधानमन्त्रीको खोजी निरन्तर भइरहँदा सभामुखले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै कांग्रेसले प्रश्न उठाएको हो। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निष्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्षीय दलको हैसियतमा आफू स्वयं र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको स्मरण गर्दै सचेतक राईले भन्नुभयो, यसमा सम्मानीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले पनि सरकार खोज्दै जवाबदेहिता र सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ।
3: भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लाग्नुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीको भनाइ छ। अध्ययन लगभग सकिएको छ, सायद अर्को साता मुद्दा दायर हुन्छ, अध्ययनमा संलग्न एक अधिकारीले भने। विभागले सुलभलाई 21 चैत र भट्टलाई त्यसको दुई दिन अघि 19 चैतमा पक्राउ गरेको थियो।
2: विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको निकै चासोका साथ हेरिएको सचिवालय बैठक शुक्रबार बस्दै सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बसेको बैठकले तय गरेका विभिन्न महत्वपूर्ण प्रस्तावहरूलाई आजको बैठकले अन्तिम रूप दिनेछ। आजको बैठक मुख्य गरी व्यवसायी मीनबहादुर गुरूङले तानमा दिएको जग्गा फिर्ता गर्ने र पार्टीका शीर्ष नेताहरूको कार्य विभाजन तथा वरियताक्रम टुंग्याउने विषयमा केन्द्रित रहनेछ। त्यस्तै बल्खुमा आफ्नै भवन निर्माणको संकल्प, शीर्ष नेतृत्वको कार्य विभाजन र नयाँ सांगठनिक संरचना का विषयमा पनि निर्णय गरिने जनाइएको छ। त्यस्तै यस बैठकले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने निर्णयहरू गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। विशेष गरी जग्गा दानको विषयले सिर्जना गरेको आन्तरिक असन्तुष्टि र बाह्य आलोचनालाई सम्बोधन गर्दै पार्टीले आफ्नो साख जोगाउने र संगठनलाई नयाँ गति दिने प्रयास यस बैठकबाट गर्ने देखिन्छ। आजको बैठकको सबैभन्दा ठूलो र चर्चामा रहेको विषय जग्गा फिर्ताको निर्णय नै हो। एमाले भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरूङ र उहाँकी श्रीमती सावित्री गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको जग्गा नलिने निर्णय गर्दैछ। गत असोज महिनामा तत्कालीन प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकाको कलंकी क्षेत्रमा 10 रोपनी 14 आना जमीनमा भवन निर्माणको शिलान्यास गर्नुभएको थियो। व्यवसायबाट यसरी ठूलो परिमाणमा जग्गा र भवन दान लिँदा पार्टीभित्र र बाहिर ठूलो विवाद र आलोचना भएको थियो। जग्गा विवाद सुल्झाउनुका साथै आजको बैठकले पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरूको कामको जिम्मेवारीलाई पनि अन्तिम रूप दिनेछ। प्रस्तावित नयाँ कार्य विभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टीको कामको मुख्य नेतृत्व सम्हाल्नुहुनेछ। यसैगरी उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रभाव सम्बन्धी विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सम्बद्ध अन्य विभागहरूको कामको संयोजन गर्नुहुनेछ। अन्य उपाध्यक्षहरूमध्ये पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, गोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र रघुजी पन्तलाई मानव स्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी दिइनेछ।
3: हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण संचालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खुले यता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो। पछिल्लो दुई दिन यता हिम आधीको वेग बढ़दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाईमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो। एकै दिन सर्वाधिक आरोही शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: दुई दशक यताकै कर संरचनाको पुनरावलोकन गर्न अर्थ मन्त्रालयमा तीव्र गृह कार्य चलिरहेको छ। आगामी आर्थिक वर्षबाट करको संरचनामा पुनरावलोकन गरी उद्यमी तथा मध्यम वर्गीय परिवारमाथि करको बोझ घटाइने नीति तथा कार्यक्रम अनुसार अर्थ मन्त्रालयले घनीभूत रूपमा गृह कार्य गरिरहेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार करको बोझ कम गर्न आगामी बजेटसँगै आउने आर्थिक ऐनबाट दरहरू घटाउन अन्तिम गृह कार्य भइरहेको छ। ती अधिकारीहरूका अनुसार करका दरहरू अन्तिम समयमा मात्रै फाइनल हुने भएकाले कुनमा कति घटबड हुने भन्ने अझै निक्योल भइसकेको छैन। अर्थमन्त्री वाग्लेले पनि पटक पटक सार्वजनिक रूपमै करका दरहरू उच्च रहेको बताउँदै आउनुभएको छ। सरकारले बजेटमा करका दरमा आमूल परिवर्तनको तयारी गरिरहँदा बिहिबार अर्थ समितिमा भएको छलफलमा समेत अर्थविज्ञहरूले समेत त्यस्तो सुधार जरूरी रहेको बताएका छन्। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रूपियाँसम्म आयकर छूटको सीमा निकै कम भएको बताउनुभयो।
3: नेपाल सरकारले विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेशन परियोजनाका लागि करिब 13 अर्ब रूपैयाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढ़ीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सेलरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू कुनै प्रगति हासिल नगरी खारिज भएका थिए। डीएनए परियोजनाको 17 अर्ब रूपैयाँ सरकारले विश्व ब्याङ्कलाई नै फिर्ता गर्नु परेको थियो, तर त्यसको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन। अहिले डीएनएलाई नै नाम र कार्यक्रमहरू परिमार्जन गरेर नयाँ ऋण स्वीकार गरिँदा सदनदेखि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्। यसपटक साँच्चै के फरक छ त? पुरानो ऋण किन फिर्ता गरियो वा अघिल्लो परियोजना असफल हुनुका कारणबारे समीक्षा भयो कि भएन? राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले यो ऋण नेपाल सरकारले माग गरेको हो कि दात्री निकायले नै प्रस्ताव गरेको हो भन्दै संसदमा समेत प्रश्न उठाएकी छन्। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमारीमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: एफएमसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज 3 समूहबीच प्रतिस्पर्धा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ एफएमसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन आज हुँदैछ। महासंघले बिहिबार सूचना जारी गरी शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेद्वार चयन हुने जानकारी दिएको हो। महासंघको आगामी वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि 3 समूह प्रतिस्पर्धामा देखिएका छन्। मनोनयन दर्ता शुक्रबार नै हुनेछ। महासंघका अध्यक्ष अनसन श्रेष्ठ र हालै निर्वाचित एसोसिएट तर्फका उपाध्यक्ष प्रबल संघ पाण्डेले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि छुट्टा छुट्टै प्यानल बनाएका छन्। अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हेमराज ढकालको प्यानल पनि प्रतिस्पर्धामा छ। हेमराज ढकाल स्वयं वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुनुहुन्छ भने उहाँको प्यानलले कोषाध्यक्षमा भक्तपुर हमाललाई अघि सारेको छ।
3: नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका मलेसिया तथा खाड़ी मुलुकमा उड़ान गर्ने एयरलाइन्सहरूले पूर्व निर्धारित उड़ान रद्द वा पुनः तालिका गर्न थालेका छन्। उनीहरूले नेपालबाट पर्याप्त यात्रु नपाएका कारण पूर्व निर्धारित उड़ान रद्द वा पुनः तालिका गर्न थालेको बताएका छन्। नेपालबाट फ्लाइ दुबई एयर अरेबिया, ओमान एयर, रोयल जोर्डनियन, जजिरा एयर, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका सरकारी तथा निजी कम्पनीहरूले उड़ान भर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने रूटहरूमा लगातार कम टिकट बिक्री भएपछि एयरलाइन्सहरूले घाटाबाट कम्पनीहरूलाई बचाउन उड़ानहरू रद्द गर्ने गरेको बताइन्छ। श्रमको धरपकड़ले कामदार र एयरलाइन्स प्रभावित शीर्षकमा मध्यान्नमा छापिएको खबर हो।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।